नमस्कार, शुभ बिहानी सम्पूर्ण श्रोतावर्ग. यहाँहरू सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 100.2 साथमा न्युज अन एआईआर एप अनि प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा पनि. समय यस बेला बिहानको 6:25 भइसकेको छ. आज हो 4 सितम्बर 2026, तदनुसार 19 गते भद्र 2083. आजको यस कार्यक्रममा हामी लिएर आएका छौँ विषय विभिन्न जानकारीमूलक, ज्ञानवर्धक, मनोरञ्जनात्मक तथा सामसामयिक विषयवस्तुहरू. आशा छ आजको कार्यक्रमले तपाईँहरूको समयलाई रमाइलो र अर्थपूर्ण बनाउनेछ. म आजको यस कार्यक्रमको उद्घोषिका अदिति तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु. आउनुहोस् आजको कार्यक्रमको औपचारिक सुरुवात गरौँ.

आफूलाई यस्तो बनाऊ कि जहाँ तिमी छौ त्यहाँ तिमीलाई सबैले माया गरोस्। भगवान श्रीकृष्ण। आदरणीय श्रोताबिन्द नमस्ते। आकाशवाणी खरसाङको आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगेलको न्यानो अभिवादन अनि शुभ प्रभात।

0: श्रोताबिन्द, आजको यस आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरूलाई लाटपञ्चा निवासी ऋषि कोइरालाले श्री कृष्ण जन्म अष्टमी विषयमाथि एक चिन्तन सुनाउनेछ। त आउनु सुनौ ऋषि कोइरालाबाट यो चिन्तन।
1: पृथ्वी माताले ब्रह्माजीसित विन्ती गर्नुभयो कि हे ईश्वर, पृथ्वीमा धेरै दुष्टहरूको अतिक्रमण भएको हुनाले धरतीको संरक्षण गर्नलाई श्री कृष्ण भगवानलाई धरतीमा जन्म लिइदिनु होस् भनी विन्ती ब्रह्माजीसँग चढाउनुहुन्छ। ब्रह्माजीले भूमिलाई पापीहरूका पापको भारबाट मुक्ति गराउन ब्रह्माजी साथै सम्पूर्ण देवताहरूले प्रार्थना गर्न थाले, जसबाट प्रसन्न भएर ईश्वरले दर्शन दिए पृथ्वीको भार हटाउनका लागि। तब भगवानले ती देवताहरूलाई सान्त्वना दिए। क्षत्रिय कुलमा जन्मेका आफ्नो रजगुणी धर्ममा लागि परेका ठूला बल र पराक्रमले युक्त भएका सबै दुष्टहरूलाई कुन उपायले मार्ने, तब तिनलाई मार्ने उपाय मनले यकिन गरे। ब्रह्माजीलाई श्री कृष्णले अब मेरो पृथ्वी लोकमा जन्म लिने समय आयो, उहिले सन्तान चाहने वासुदेव र देवकी दुवैले मलाई भक्तिले भज्दै ठुलो तपस्या गरे। तब प्रसन्न भएर मैले उत्तम वर माग भने, हामीलाई तपाईँ जस्तै छोरा होस् भनी वर मागे। मैले पनि सेवाको प्रेमले ती दुवैलाई हुन्छ भनिदिए। त्यही काम पुरा गर्नलाई श्री कृष्ण ती दुवैका छोरा हुने छु भनेर वचन दिनुभयो श्री कृष्णले। यसकारण देवता र देवी स्त्रीहरू पनि आफ्ना अंशले पृथ्वी तलमा उत्पन्न हुन्, योगमाया पनि नन्दकी यशोदा स्त्रीमा उत्पन्न हुने छिन्। देवकीको पेटमा गर्भवास लिएका मेरा अनन्त धाम बलभद्रलाई त्यहाँबाट निकालेर त्यो गर्भ चाँडै नै रोहिणीको पेटमा सार। ती सबैलाई यस्तो अराएर नमस्कार गर्दै भगवान अन्तर ध्यान भए। तब सबै देवताहरूका साथै ब्रह्माजी पनि अलाप भएको दिशालाई प्रणाम गरेर पृथ्वी मातालाई आश्वासन दिएर

देवकीका छवटा बालकहरू उग्रसेनका छोरा कंसले मारिदिए। भदौ महिनाको कृष्ण पक्षको रोहिणी नक्षत्रले युक्त भएको अष्टमीको रात सबैजना सुतेको आधा रातको समय भएमा सारा ग्रहले शुभ समयमा हृदयको आसन प्रसन्न भएको बेलामा अर्थात् वातावरण स्वच्छ भएको बेलामा हे राजन आफ्नै चतुर्बाहु अवतार लिँदा भए। त्यतिखेर मलाई देखेर हर्ष र शोकमा डुबेका कंसदेखि अत्यन्त डराएका वासुदेवले पनि हात जोडेर स्तुति गर्दै भने अनि हे अद्भुत यो रूप योगीहरूले पनि कठिन

सुतिका गृह झलमल्ल भयो। हे भगवान, जसले मेरा बालकहरूलाई मार्यो त्यस कंसदेखि म अत्यन्तै डराउँछु। त्यसकारण तिम्रो शङ्ख चक्र गधा पद्म सुभिएको कस्तुभको माला लगाएको कृती हार मुकुट घुङ्गुरा झकी झकाउ भएको छमछम बज्ने कान्छीको कन्दनी लाएको लाल कमल समान राता राता आँखावाला कोटी सूर्य सदृश्य तेजिलो यो अलौकिक रूप लुकाउन फेरि श्रीकृष्णले भन्नुभयो, हे राजन, वसुदेवले यसरी प्रार्थना गरिरहेको म त्यस बेला त्यहाँ आफ्नो रूपले नै प्राकृत्य सामान्य बालक भए मलाई गोकुलमा लानुहोस्। यो कुराले वासुदेवलाई दिपी गरे। उहाँले पनि मलाई झट्टै नै नन्दको गोकुलमा पुर्याए। त्यस बेला मेरो आफ्नो प्रभावले झ्यालखानाका ढोकाहरू आफै खुलेका थिए। पानीका छाल तातीले उर्लेको यमुना नदीले पनि बाटो दिन नदीको सतह सत्तै घटिदियो। तब वासुदेवजी गोकुलमा पुगेर यशोदाको ओछ्यानमा मलाई राखेर उहाँ एउटी कन्यालाई लिएर फेरि द्वारिकामा आउनुभयो।

पुगेपछि ढोकाहरू पहिलेकै जस्तो बन्द भएका थिए। तब उहाँ आफ्नो दुवै गोडामा नील लाएर कन्यालाई ओछ्यानमा राखेर रन्नुभयो। तब त्यो कन्या ठूलो स्वरले दिशाहरू भर्दै रुन थाली, जसका रुवाईको शब्दले उठेका पालेहरू कारगराबाट अथवा काराघरबाट कंस भएको ठाउँमा आएर देवकी सुत्केरी भइन् भनी उसलाई भने। ऊ पनि डरले अत्यन्त बिहाल हुँदै पलङबाट उठेर लर्खराउँदै देवकी सुत्केरी भएको घरमा गयो र रोइरहेकी आफ्नी बहिनीको ओछ्यानबाट कन्यालाई लिएर ढुङ्गामाथि पछार्यो। पछार्दा उनी पनि कंसको हातबाट छुटी आकाशमा गई ती देवीले कंसलाई फटकार्दै भनी, हे मूर्ख, मलाई मारेर के हुन्छ? तेरो शत्रु त कतै जन्मिसक्यो। देवकीले यस्तो भनेको त्यो कंस पनि अत्यन्त खिन्न चित्त भयो। त्यसपछि जंगल, गाउँ, सहर, गोठमा जताततै जन्मेका बालकहरू मार्ने आदेश भयो। अर्थात् कंसले जन्मेका नानीहरू सबैलाई मार्ने आदेश दियो। मैले पनि गोकुलमा रहेर बालक मारी हिँड्ने पुतनालाई दुध पिलाउन लाग्दा प्राणै सहित सुसिदिए अर्थात् वध गरिदिए। वृष्णावर्त, वकारिष्ट, धेनु, केसी अनि अरू पनि दुष्टहरूलाई मारेर आफ्नो प्रभाव देखाए। त्यसपछि मथुरामा गएर कंस लगायत समस्त दानवहरूलाई मारेर आफ्नो बन्धु बान्धव समस्त ज्ञानीहरूलाई आदरपूर्वक अत्यन्त खुसी पार्दा भए। देवकी र वासुदेवले पनि प्रेमपूर्वक मलाई अङ्ग

आनन्दले उब्जेका अश्रुजलले मेरा शिरमा सेचन गरे। त्यस मल्लभूमि यानी अखाडामा चातुर्मुख भएका पहलमानहरूलाई मारेर कुल पीडा हात्तीलाई र कंसका अनेक भाइहरूलाई समेत मारेर सारा लोक यानी जनताको काँडो जस्तो असुर कंस दुष्ट दैतहरू मारेपछि सारा मानिसहरूको ठूलो उत्सवमा सबै मानिसहरू म भाटौँ आएर घेर्दै भन्न थाले, हे कृष्ण, हे महायोगी, हे भक्तहरूलाई अभय दिने, शरणमा आउनेलाई प्रेम गर्ने, हे भगवान, हामीलाई विनाशदेखि बचाउनुहोस्। हे सबै प्राणीको कल्याणमा लागि परेका अनाथका नाथ, हामी केही जान्न चाहन्छौ, त्यो हामीलाई भन्न तपाईँ योग्य हुनुहुन्छ। यस संसारमा तपाईँको जन्मदिन कसैले पनि जानेका छैनन्, त्यो दिन जान्न पाए हामी सबै तपाईँको जन्मदिनको उत्सव गर्छौँ।

निराहार रहेर भोलि भएपछि अर्को दिन भोजन गर्नेछु। हे अविनाशी, हे भगवान, मेरो शरण हुनुहोस्। नियमपूर्वक व्रत लिएर पूजाको समान समीपमा राखेर फलफूलले सजिएको सुन्दर मण्डप बनाएर चन्दन फूल आदि समानद्वारा भक्ति साथ अलग अलग षोडश उपचारले ओम नमो भगवते वासुदेवाय नमः द्वाराक्षरी मन्त्र पढ्दै पूजा गर्नु। भर्खरै सुत्केरी भएकी आमालाई, वासुदेवलाई अनि बलदेवका साथमा रहेका रोहिणीलाई, नन्दलाई, यशोदालाई, गोपीलाई, गाईहरूलाई, गोकुललाई, यमुना नदीलाई, योगमायालाई, सबैलाई अलग अलग उनीहरूकै नाम रूप मन्त्रले पूजा गर्नु पर्दछ। सुन, चाँदी, ताँबा, पित्तल, माटो आदिले कुनै पनि एउटा मूर्तिमा पूजा गर्न सकिन्छ। रात्रिमा भजन कीर्तन गरेर जागरण रहनु पर्दछ। व्रतहरूमा अति उत्तम यो व्रत यस्ता किसिमले गर्नाले त्यो व्यक्तिले सारा चिताएको चिज पाउँदछ र अन्तमा विष्णु लोकमा पुग्दछ। जो लोभले या अविवेकले यो व्रत गर्दैन त्यो जन संसार रूपी जन्म मरणको गुफाबाट कहिले पनि छोड्

अघि कुनै समयमा मित्रजित नाम गरेको राजा अङ्ग देशमा जन्मेका थिए। उसको छोरा अन्त्यमा तेजस्वी सत्यजित नाम गरेको सत्मार्गमा चल्ने वाला थिए। अभाग्यवश पाखण्डीहरूको संगतको कारणले वेदशास्त्र र पुराणहरूलाई नाना प्रकारले निन्दा गरेर समय सकेपछि कालको वशमा वशीभूत भएर त्यो राजा यमराजको अधीनमा भयो। नरकमा जाकिएको त्यो पापी धेरै वर्षपछि पापको प्रभावले पिशाच भएर जन्मियो। तब त्यो राजा मरु देशमा कुनै वैश्यको दिवमा घुसेर रह्यो। त्यसै वैश्यको साथै संयोगले पुण्य दिन अथवा पुण्य दिने पुरी मथुरामा पुग्यो। नगर राक्षसहरूले त्यस वैश्यको दिहदेखि त्यो पिसाचलाई निकालिदिए। पिसाच भएकोले जंगल जंगल आत्मा भड्किन थाल्यो। कुनै बेला दैव संयोगले जन्म अष्टमीको दिन जागरण रहेर कथा सुनेर त्यसै दर्शनले पाप रहित कथा सुनेर निर्मल मन भएको त्यो प्रेत शरीरलाई त्यागेर पुण्य शरीरको भयो। तब श्रीहरिको दूतहरूले विमानमा बसाएर दिव्य भोगले युक्ति गराएर विष्णु लोकमा ल्याइयो। सबै समयमा गर्नुहुने यो व्रत सधैँ नै सारा इच्छित कुरा पाइन्छ। भगवान भन्नुहुन्छ, जब जब धर्मको हानि र साधुजनहरूको असुरक्षा हुन्छ त्यसै समयमा म युग युगमा जन्म लिनेछु। अस्तु।

प्रस्तुत थियो आकाशवाणी खरसाङको आध्यात्मिक कार्यक्रम अर्चना, जसमा हजुरहरूले लाटपञ्चर निवासी ऋषि कोइरालाबाट श्री कृष्ण जन्म अष्टमी विषयमाथि एक चिन्तन सुन्नुभयो, साथै केही भक्ति सङ्गीतहरूको पनि आनन्द लिनुभयो। त आजको यस आध्यात्मिक कार्यक्रम अर्चनाबाट प्रस्तुत मनन तामाङ अनि सञ्चालक नामगेललाई पनि बिदा दिनुहोस्, साथै हजुरहरू सबैको आजको दिन मङ्गलमय बितोस्।

Thank you.

समय यस बेला बिहानको 7:05 भइसकेको छ र अब कार्यक्रम शुभ प्रभात अन्तर्गत खेतीपाती बारे सल्लाहमा आज हामी चर्चा गर्नेछौँ मेवाको खेती विषयमा। साथमा सुन्नेछौँ नेपाली आधुनिक गीत पनि डोमा शेर्पा अनि पवन गोलीको स्वरमा। आउनुहोस् कृषक दाजुभाइहरू, आज हामी तपाईँहरूलाई मेवाको खेती सम्बन्धी जानकारी दिइरहेका छौँ। समुद्रदेखि 7,000 फिटको उचाइमा मेवाको खेती खुबै राम्रो सप्रन छ। मेवाको निम्ति सुखा वा बलाउटे जमिन हुनु नितान्त आवश्यक छ। यसलाई मार्च महिनादेखि जुन महिनामा बियारमा राख्नुपर्छ र बियार 2-2.5 फिटको भएपछि 10-10 फिटको फरकमा 2 फिट लामो, 2 फिट चौडा र 2 फिट गहिरो खाडाल खनेर 2-3 हप्तासम्म यस खडाललाई त्यसै छाडिदिनुपर्छ, जसमा कि त्यस खडालमा सूर्यको ताप र हावा पस्न सकोस्। त्यसपछि त्यस खडालमा 1 किलो हर्डिमल, 1 किलो अमोनिया सल्फेट, 500 ग्राम सुपरफस्फेट, 250 ग्राम क्याल्सियम एमोनिया नाइट्रेट, 250 ग्राम पोटास र 25 किलो गाईको मल वा पछिको मल फिटेर त्यस खडाललाई पुरिदिनुपर्छ। जब बोट 2.5 फिटदेखि 3 फिटको अग्लो हुन्छ तब त्यस खाडालमा बिरुवा सारिदिनुपर्छ अनि बिरुवा सार्दा 2-2 वा 3-3 वटा गरेर सार्नुपर्छ। जब बोट 4-5 फिटको अग्लो हुन्छ त्यस बोटमा कोपेला लाग्न थाल्छ। भाले मेवा जति उखालेर फ्याँकिदिनुपर्छ अनि 20-25 फिट पोथी मेवाको बिचमा एउटा भाले मेवा राख्नुपर्छ, किनकि कोही बिरुवा फुलहरूको दुवै थरी हुन्छ र मेवाको फुलहरूमा राजयोग गराउनु 20-25 वटा पोथी मेवामा एउटा भाले मेवा राख्नु जरुरी हुन्छ। मेवा जति बुढो हुँदै जान्छ उति त्यसले सानो र कम्ती फल दिने गर्छ। त्यसर्थ 3 वा 4 वर्षभन्दा ज्यादा भएको बोटलाई उखालेर फ्याँकिदिनुपर्छ। उखालेको ठाउँमा नयाँ बिरुवा अघि भने चाहिँ मल हालेर रोप्नुपर्छ। अरू फलहरूलाई चाहिँ यसलाई पनि विशेष वर्षा महिनामा राम्ररी हेरचाह गर्नुपर्छ। यसको वरिपरि झार जङ्गलहरू उम्रन दिनु हुँदैन। पानी जम्ने ठाउँ छ भने त्यसलाई कुलो काटेर फेदमा पानी जम्न दिनु हुँदैन अनि बोटको फेदमा 1 फिटको अग्लो माटो उठाइदिनुपर्छ अनि पहिलिएको काम नलाग्ने बुढोपातहरू चुडाएर फ्याँकिदिनुपर्छ। र यी थियो मेवाको खेती सम्बन्धी जानकारी र अब यहाँहरूलाई सुनाउनेछौँ आधुनिक गीत डोमा शेर्पाको स्वरमा।

समय यस बेला बिहानको 7:15 भइसकेको छ र आकाशवाणीको नेपाली प्रसारण सेवामा यहाँहरूलाई स्वागत छ र अब भने सुन्नेछौँ विभिन्न कलाकारको स्वरमा नेपाली भजन।

0: अब पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार सारण मगरबाट सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी अनि लोकसभा अध्यक्ष ओम बिरलाले जन्माष्टमीको अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। भारत बेल्जियम संयुक्त वक्तव्य। भारत र बेल्जियमले हिज व्यापार, लगानी र आर्थिक सहयोगलाई अझ सुदृढ पार्ने प्रतिबद्धता दोहोऱ्याएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले मोटर वाहन उद्योगसित स्थानीयकरणलाई बढावा दिने, निर्यात बढाउने अनि विश्व बजारको मागलाई पूरा गर्नको लागि तयार रहने आह्वान गर्नुभयो। गृह मन्त्रालयले नेपालमा आएको बाढीपछि बेपत्ता भएका भारतीय नागरिकहरूको डिएनए प्रोफाइलिङ गराउन केन्द्रीय फोरेन्सिक विज्ञान, राज्य फोरेन्सिक तथा राष्ट्रिय फोरेन्सिक विज्ञान विश्वविद्यालयका प्रयोगशालाहरूको सेवा उपलब्ध गराइनेछ। अनि भारतले चीनको हङकङ टिम विरुद्ध महिला एसिया कप 2026 सातौँ म्याचमा हिज 137 रनको ठूलो जित हासिल गरेको छ। अब समाचार विस्तारमा। भगवान श्रीकृष्णको जन्मोत्सवको पर्व जन्माष्टमीमा आज देशभरि श्रद्धा र उल्लासका साथ मनाइँदैछ। मन्दिर तथा घरहरूमा सजावट गरिएको छ। त्यस्तै उत्तर प्रदेशमा भगवान श्रीकृष्णको नगरी मथुरा वृन्दावनमा जन्माष्टमीको भव्य आयोजनाका लागि तयारी पूरा भएको छ। मुख्यमन्त्री योगी आदित्यनाथ आज मथुरामा आयोजना हुने जन्माष्टमी समारोहमा सहभागी हुनुहुनेछ। श्रद्धालुहरूको ठूलो भीड लाई ध्यानमा राख्दै सुरक्षाको कडा व्यवस्था गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी अनि लोकसभा अध्यक्ष ओम बिरलाले जन्माष्टमीको अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। राष्ट्रपतिले भगवान श्रीकृष्णको जीवन र उहाँका शिक्षाहरूले भारतको सांस्कृतिक तथा दार्शनिक विरासतलाई नयाँ दिशा प्रदान गर्ने बताउनु भएको छ। उहाँले श्रीमद् भगवद् गीताका शिक्षाहरूले कठिन समयमा सही निर्णय लिन तथा नैतिक मूल्यहरूमा अडिग रहन प्रेरणा दिने बताउनुभयो। नागाल्यान्डका मुख्यमन्त्री नेफ्यु रियोले पनि जन्माष्टमीको अवसरमा मानिसहरूलाई शुभकामना दिनुभएको छ। उहाँले यस पावन पर्वले शान्ति, सद्भाव तथा आपसी भाइचाराको भावना अझ सुदृढ बनाउने आशा व्यक्त गर्नुभएको छ। भारत बेल्जियम संयुक्त वक्तव्य। भारत र बेल्जियमले हिज व्यापार, लगानी र आर्थिक सहयोगलाई अझ सुदृढ पार्ने प्रतिबद्धता दोहोऱ्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेबर बीचको वार्तापछि जारी संयुक्त विज्ञप्तिमा दुई नेताहरूले द्विपक्षीय व्यापारमा विभिन्न क्षेत्रहरूको बढ्दो सहभागितालाई स्वागत गर्नुभएको छ। दुई देशले आगामी 5 वर्षमा द्विपक्षीय व्यापार दोब्बर गर्ने महत्वाकांक्षी लक्ष्य राखेका छन्। उहाँहरूले औषधि, जीव विज्ञान, सेमिकन्डक्टर, रक्षा उत्पादन, महत्वपूर्ण खनिज, नवीकरणीय ऊर्जा, बन्दरगाह, रसद, अन्तरिक्ष र उन्नत प्रविधि जस्ता क्षेत्रहरूमा सहयोगको विशाल सम्भावना पहिचान गर्नुभयो। दुई नेताहरूले भारत युरोपीय संघ मुक्त व्यापार सम्झौतामा वार्ताको सफल समापनलाई स्वागत गर्नुभयो र यसको समयमै

0: कार्यान्वयनको लागि आह्वान गर्नुभयो। दुई नेताले भारत युरोपीय संघ लगानी संरक्षण सम्झौता र भौगोलिक संकेत सम्झौतामा वार्ताको चाँडै निष्कर्ष निकाल्न पनि आग्रह गर्नुभयो। बेल्जियमले आतंकवाद विरूद्धको लडाईमा भारतसँग ऐक्यबद्धता व्यक्त गरे र पहलगाम आतंकवादी आक्रमणको निन्दा गरेको छ।
1: दोनों नेताओं ने भारत यूरोपीय संघ मुक्त व्यापार समझौते पर वार्ता के सफल समापन का स्वागत किया और इसे समय पर लागू करने का आह्वान किया। उन्होंने भारत यूरोपीय संघ निवेश संरक्षण समझौते और भौगोलिक संकेतक समझौते पर वार्ता को भी जल्द पूरा करने पर जोर दिया। रक्षा और सुरक्षा के क्षेत्र में बेल्जियम ने आतंकवाद के खिलाफ लड़ाई में भारत के साथ एकजुटता व्यक्त की और पहलगाम में हुए आतंकी हमले की निंदा की। दोनों पक्षों ने आतंकवाद के खिलाफ सहयोग मजबूत करने और आतंकवाद निरोधक मामलों पर एक संयुक्त कार्य समूह के गठन की संभावनाएं तलाशने पर सहमति जताई। दोनों देशों ने नियमित आदान प्रदान, प्रशिक्षण, अनुसंधान और रक्षा औद्योगिक साझेदारी के माध्यम से रक्षा सहयोग को मजबूत करने के लिए एक आशय पत्र पर भी हस्ताक्षर किए। इसके अलावा अंतर्राष्ट्रीय संगठित अपराध और साइबर अपराध से निपटने के लिए केंद्रीय अन्वेषण ब्यूरो और बेल्जियम की संघीय पुलिस के बीच एक समझौता ज्ञापन पर भी हस्ताक्षर किए गए। अमन यादव, आकाशवाणी समाचार, दिल्ली।
0: विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले भन्नुभयो, भारतले सधैँ भनेको छ आजको युग युद्धको युग होइन र यसको कुनै समाधान हुने छैन। श्री जयशंकरले युक्रेनको किभमा विदेश मन्त्री एन्ड्री सिबिहासितको भेटपछि यो कुरा भन्नुभएको हो। श्री जयशंकरले दुई दिन अघि किर्गिस्तानको बिस्केकमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको भनाईलाई दोहोर्याउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको थियो, अब अत्यहीन युद्ध समाप्त हुनुपर्छ। विदेश मन्त्रीले भन्नुभयो, संघर्षको प्रत्येक दिनहरूमा केवल अधिक मृत्यु र अधिक विनाश हुन्छ। उहाँले रूस र युक्रेन बीचको द्वन्द्व समाप्त गर्न भारतबाट हर सम्भव सहयोगको आश्वासन दिनुभयो। सरकारले विदेशी अंशदान संशोधन विधेयक 2026 जाँचको लागि 31 सदस्यीय संयुक्त संसदीय समिति गठन गरेको छ। लोकसभा सांसद संजय जायसवाललाई समितिको अध्यक्ष बनाएको छ। समितिले विधेयकको प्रावधानहरू अनि प्रस्तावित संशोधनहरूमाथि विचार गर्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले मोटर वाहन उद्योगसित स्थानीयकरणलाई बढावा दिने, निर्यात बढाउने अनि विश्व बजारको मागलाई पूरा गर्नको लागि तयार रहने आह्वान गर्नुभयो। श्री गोयलले हिजो नयाँ दिल्लीमा सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सको 66 वार्षिक सम्मेलनलाई सम्बोधन गरिरहनु भएको थियो। उहाँले उद्योगबाट भारतको बढ्दो व्यापारिक साझेदारी, बढ्दो घरेलु बजार अनि विनिर्माणमा वैश्विक बदलावबाट उत्पन्न अवसरहरूको लाभ उठाउन आग्रह गर्नुभयो। केन्द्रीय मन्त्रीले आउने वर्षहरूमा अटोमोटिभ क्षेत्र भारतको विकास गाथाको सबैभन्दा महत्वपूर्ण चालकहरूमध्ये एक हुने पनि बताउनुभयो। भारतले थप 2 विमान मार्फत राहत सामग्रीको नयाँ खेप नेपाल पठाएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार नेपालका लागि 21.5 टन राहत सामग्री बोकेको 2 C-130J विमान काठमाडौँ पुगेको छ। राहत सामग्रीको नयाँ खेप नेपालका विज्ञान प्रौद्योगिकी तथा नवाचार मन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको छ। यो सहयोगले बाढी प्रभावित क्षेत्रमा जारी राहत र उद्धार कार्यमा सहयोग गर्नेछ। गृह मन्त्रालयले नेपालमा आएको बाढीपछि बेपत्ता भएका भारतीय नागरिकहरूको डिएनए प्रोफाइलिङ गराउनेछ। यसका लागि केन्द्रीय फोरेन्सिक विज्ञान, राज्य फोरेन्सिक तथा राष्ट्रिय फोरेन्सिक विज्ञान विश्वविद्यालयका प्रयोगशालाहरूको सेवा उपलब्ध गराइनेछ। विदेश मन्त्रालयका अनुसार भारतमा रहेका आफन्तहरूले तोकिएका केही विधाहरूमा आफ्नो जैविक नमुना संकलन गराई डिएनए प्रोफाइल जाँच गराउन सक्नेछन्। नेपाल पुलिसको सल्लाह अनुसार नेपाली अधिकारीहरूले सूचित गरेका प्राविधिक आवश्यकताहरूको अधीनमा रही पहिचानको उद्देश्यले अटोसोमल एसटीआर डिएनए प्रोफाइलिङ गर्न सकिनेछ। यस सम्बन्धमा हेल्पलाइन नम्बर 9779841616095 रहेको छ। डिएनए प्रोफाइल नेपाली अधिकारीहरूले आवश्यक ठहर गरेका प्रारम्भिक जानकारी सहित अज्ञात शवहरूबाट प्राप्त डिएनए प्रोफाइलसँग तुलना गर्न DANACODIS@nepalpolice.gov.np इमेल मार्फत पठाउन सकिनेछ। भारतले अन्तरिक्ष क्षेत्रमा अर्को ठूलो सफलता हासिल गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले आज बिहान श्रीहरिकोटाबाट GSLV-F17 रकेटद्वारा पृथ्वी अवलोकन उपग्रह EOS-05 को सफल प्रक्षेपण गरेको छ। इसरोका

0: अनुसार प्रक्षेपणको लगभग 18 मिनटपछि भारतको पहिलो इमेजिङ उपग्रहलाई जियो सिन्क्रोन्सन कक्षमा सफलतापूर्वक स्थापित गरिएको थियो। ईओएस 05ले वास्तविक समय छविहरू प्रदान गर्नेछ। यसले कृषि र आपदा व्यवस्थापन जस्ता क्षेत्रहरूमा मदत गर्नेछ। इसरोका अध्यक्ष वी नारायणले यस मिशनले भारतको पृथ्वी अवलोकन क्षमतालाई अझ बलियो बनाउने बताउनुभयो।
1: I am very happy to announce that GSLV F-17 vehicle has successfully and precisely injected the Advanced Earth Observation Satellite 05, the geo-imaging satellite, in the intended and required orbit. And today, we have injected the heaviest satellite, 2,367 kg satellite, using this launch vehicle.
0: भारतले चीनको हङकङ टिम विरूद्ध महिला एसिया कप 2026को सातौं म्याचमा हिज 137 रनको ठूलो जित हासिल गरेको छ। यसको साथै भारतीय महिला क्रिकेट टिमले सेमी फाइनलमा स्थान सुनिश्चित गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङका लागि उत्रिएको भारतीय टोलीले ओपनर स्मृति मन्दनाको शतकको सहायताले 5 विकेट गुमाएर 193 रन बनाएको थियो। अब अन्त्यमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी अनि लोकसभा अध्यक्ष ओम बिरलाले जन्माष्टमीको अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। भारत बेल्जियम संयुक्त वक्तव्य, भारत र बेल्जियमले हिज व्यापार, लगानी र आर्थिक सहयोगलाई अझ सुदृढ पार्ने प्रतिबद्धता दोहोऱ्याएको छ। गृह मन्त्रालयले नेपालमा आएको बाढीपछि बेपत्ता भएका भारतीय नागरिकहरूको डीएनए प्रोफाइलिङ गराउन सेवा उपलब्ध गराइनेछ। अनि भारतले चीनको हङकङ टिम विरूद्ध महिला एसिया कप 2026को सातौं म्याचमा हिज 137 रनको ठूलो जित हासिल गरेको छ। यसको साथै आकाशवाणीबाट समाचार पूरा भयो।
2: समय बिहानको 7:35 भइसकेको छ र अब हामी कार्यक्रम संगीत प्रभा अन्तर्गत सुनेछौँ विभिन्न नेपाली आधुनिक गीत विभिन्न कलाकारको स्वरमा। सर्वप्रथम यहाँलाई सुनाइरहेछौँ थुप्देन भुटियाको स्वरमा रहेको यो गीत। सङ्गीत रहेको छ दीप वाइबाको, गीतको बोल रहेको छ तिम्रो नामको, अनि गीतकार हुनुहुन्छ कमल रेग्मी।

यहाँले सुनिराख्नु भएको छ कार्यक्रम संगीत प्रभा अन्तर्गत विभिन्न आधुनिक गीतहरू। यसै क्रममा अर्को गीत सुनाइरहेछौँ, कर्म शेर्पाको स्वरमा संगीत रहेको छ प्रसाद रे नेपालीको।

भर्खरै यहाँले सुन्नुभयो गायक सागर बल, किरण वाइवा, सुभाष बस्नेत अनि शरण सिंहको युगल आवाजमा रहेको यो गीत, जसका सङ्गीतकार हुनुहुन्थ्यो चन्दन लोमजेल। अब अर्को गीत यहाँलाई सुनाइरहेछौँ हिरा र शैलीको स्वरमा, जसका सङ्गीतकार हुनुहुन्छ जीवन प्रकाश प्रधान।

0: अब प्रस्तुत छ समाचार एकांशको प्रस्तुति समसामयिक समीक्षा।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ भारतको अन्तर्राष्ट्रिय उड्डयन हब रणनीति अन्तर्गत अहमदाबाद तेस्रो स्पोक एयरपोर्ट बन्यो। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारत सरकारको नागरिक उड्डयन मन्त्रालयले मंगलबार अहमदाबादबाट हब एण्ड स्पोक अन्तर्राष्ट्रिय उडान सञ्चालन शुरू गरेको छ, जसले वाराणसी र अमृतसरपछि अन्तर्राष्ट्रिय यात्रीहरूको आवागमनका लागि भारतको हब एण्ड स्पोक फ्रेमवर्कमा एकीकृत हुने देशको तेस्रो विमानस्थल बनेको छ। केन्द्रीय नागरिक उड्डयन मन्त्री राम मोहन नायडू र गुजरातका मुख्यमन्त्री भूपेन्द्र पाटिलको उपस्थितिमा आयोजित कार्यक्रममा यो शुभारम्भ गरिएको थियो। 25 जून 2026मा वाराणसीबाट हब एण्ड स्पोक अपरेशनको शुरूआतले भारतीय उड्डयनमा नयाँ अध्यायको शुरूआत गरियो। पहलको चरणबद्ध विस्तारको एक भागको रूपमा अमृतसर एयरपोर्टबाट हब एण्ड स्पोक अपरेशनहरू 28 जुलाई 2026मा शुरू गरिएको थियो। आज अहमदाबादको थप सँगै एक एकीकृत निर्वात यात्री केन्द्रित उड्डयन नेटवर्क सृजना गर्ने दिशामा अर्को महत्वपूर्ण पाइला चालिएको छ, जसले दिल्लीमा आफ्नै हब एयरपोर्ट मार्फत भारतका क्षेत्रहरूलाई सीधा विश्वसँग जोड्छ। अब अहमदाबादबाट हब एण्ड स्पोक अपरेशनले विश्वव्यापी कनेक्टिभिटीलाई अझ बलियो बनाउनेछ। उडान एआई 1117ले यात्रीहरूलाई 22 गन्तव्यहरूमा जोड्नेछ। मुख्यतया युरोप, दक्षिण पूर्व एसिया र मध्य पूर्वमा, जबकि साँझको सेवा एआई 1121ले 8:15 प्रस्थान गर्दै उत्तर अमेरिका, पूर्वी एसिया, दक्षिण पूर्व एसिया, अस्ट्रेलिया र युरोपका 17 गन्तव्यहरूमा कनेक्टिभिटी विस्तार गर्नेछ। नागरिक उड्डयन मन्त्री श्री राम मोहन नायडूले अहमदाबादका यात्रीहरूको लागि के परिवर्तन हुन्छ भनेर व्याख्या गर्दै भन्नुभयो, अहिलेसम्म अहमदाबादबाट पेरिस, टोरन्टो र सिडनी जस्ता गन्तव्यहरूमा यात्रा गर्ने यात्रीले दिल्लीको लागि आन्तरिक उडान लिनु पर्यो, छुट्टै बुकिङ व्यवस्थापन गर्नु पर्यो, आगमनमा सामान ह्याण्डल गर्नु पर्यो, ठूलो एयरपोर्टमा अध्यागमन लाइनहरू नेभिगेट गर्नु पर्यो र कनेक्टिङ फ्लाइट छुट्याउनु पर्यो। हब एण्ड स्पोक अन्तर्गत आप्रवासन, चेक इन र ब्यागेज चेक थ्रू सबै अब अहमदाबादमा नै पूरा हुनेछ। ब्यागेजहरू सिधै अन्तिम अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्नेछन्। हब एण्ड स्पोक मोडल सरकारको अन्तर्राष्ट्रिय उड्डयन हब रणनीतिको एक प्रमुख घटक हो, जसको उद्देश्य 2030 भारतलाई भारतीय यात्रीहरूको लागि मनपर्ने उड्डयन हब र 2047 एक अग्रणी विश्वव्यापी उड्डयन हबको रूपमा स्थापित गर्नु हो। यस पहलले भारतको रणनीतिक, भौगोलिक स्थिति र व्यापक विमानस्थल पूर्वाधारको लाभ उठाउँछ, ताकि भारतीय हबहरू मार्फत कनेक्टिभिटी सुदृढ गर्न र विदेशी ट्रान्जिट एयरपोर्टहरूमा निर्भरता कम गर्न

0: सकियोस्। यस प्रकारको पहिलो ढाँचा अन्तर्गत अन्तर्राष्ट्रिय यात्रीहरूले विश्वव्यापी गन्तव्यहरूमा आफ्नो यात्रा शुरू गर्न अघि मूल स्पोक एयरपोर्टमा चेक इन, अध्यागमन र सीमा शुल्क औपचारिकताहरू पूरा गर्छन्, जुन आफैमा एक अन्तर्राष्ट्रिय विमानस्थल हो। तोकिएको हब एयरपोर्टमा आइपुगेपछि यात्रीहरूले अध्यागमन र सीमा शुल्क प्रक्रियाहरू दोहोर्याई सिधै उनीहरूको अगाडिको अन्तर्राष्ट्रिय उडानमा अगाडि बढ्न सक्छन्। ब्यागेज निर्वाध रूपमा स्थानान्तरण गरिन्छ, यात्रीको सुविधामा उल्लेखनीय सुधार गर्दछ र यात्रा जटिलता कम गर्दछ। यसको सम्भावनाको बारेमा कुरा गर्नुहुँदै श्री नायडूले भन्नुभयो, गत वर्ष 1.6 करोड यात्रीहरूले अन्तर्राष्ट्रिय उडानहरू चढ्नको लागि अहमदाबादबाट दिल्लीको यात्रा गरेका थिए। उहाँले भन्नुभयो, हब एण्ड स्पोकको सहज यात्राको साथ अहमदाबादले 2030 राष्ट्रमण्डल खेलहरूको लागि अधिकतम गन्तव्यहरूबाट विश्वव्यापी दर्शकहरूलाई आमन्त्रित गर्न तयार हुनेछ।
1: अबको केही क्षणमा सुन्नुहुनेछ दिल्ली केन्द्रबाट समप्रसारण गरी हिन्दी अनि अंग्रेजी समाचार।

नमस्कार आदरणीय श्रोतावृन्द, तपाईहरुलाई हार्दिक स्वागत छ कार्यक्रम कथा सफलताकोमा। सफलता यो शब्द सुन्नसाथ हाम्रो मनमा विभिन्न कुरा आउँछन्। ठुलो पद, धन सम्पत्ति, प्रसिद्धि वा संसारले चिन्ने नाम। तर के सफलता भनेको यति मात्र हो त? पक्कै पनि होइन। वास्तविक सफलता भनेको कठिन परिस्थितिमा पनि आफ्नो लक्ष्य प्रति दृढ राख्नु, असफलताबाट सिक्नु र आफ्नो विचार तथा सिद्धान्तका लागि निरन्तर सङ्घर्ष गर्नु हो। हजुर, आजको हाम्रो सफलताको कथा यस्तै महान व्यक्तित्वको जीवन यात्रामा आधारित छ, जसले संसारलाई देखाउनु भयो कि सत्य र अहिंसा पनि ठूलो परिवर्तनका शक्तिशाली माध्यम बन्न सक्छन्। उहाँ हुनुहुन्छ महात्मा मोहनदास करमचन्द गान्धी। सुन्नुहोस् यस सफलताको कथा म उद्घोषिका अदिति अनि प्रस्तोता लेखनाथ रायको साथमा। महात्मा गान्धीको जन्म 2 अक्टोबर 1869 गुजरातको पोरबन्दरमा भएको थियो। बाल्यकालमा उहाँ सामान्य स्वभावका बालक थिए। उनी अत्यन्त धनी वा शक्तिशाली परिवारबाट आएको कारण महान बन्नुभएको होइन। उहाँको महानताको आधार थियो सत्यप्रतिको विश्वास, आत्मअनुशासन र आफूलाई निरन्तर सुधार्ने प्रयास। बाल्यकालदेखि नै उहाँले सत्य बोल्नुको महत्व बुझ्दै जानुभयो। आफ्नो गल्ती स्वीकार गर्ने र त्यसबाट सिक्ने बानीले उनको व्यक्तित्व निर्माणमा ठूलो भूमिका खेल्यो। पछि उहाँ कानून अध्ययनका लागि इङ्ल्यान्ड जानुभयो। अध्ययन पुरा गरेर भारत फर्किएपछि उहाँले वकालत सुरु गर्ने प्रयास गर्नुभयो। तर उहाँले सुरुवातमै ठूलो सफलता पाउनु भएन। यहाँ हामीले एउटा महत्त्वपूर्ण कुरा बुझ्न सक्छौँ। सफल व्यक्तिको जीवनमा पनि असफलता आउँछ। फरक यति हो कि सफल मानिस असफलतामा रोकिन्न। दक्षिण अफ्रिकाको घटनाले बदलिएको जीवन। गान्धीजीको जीवनमा सबैभन्दा ठूलो परिवर्तन दक्षिण अफ्रिकामा भयो। वकालतको कामका सिलसिलामा उहाँ दक्षिण अफ्रिका पुग्नुभयो। त्यहाँ भारतीयहरूमाथि

जातीय भेदभाव र अन्यायलाई उहाँले नजिकबाट देख्नुभयो। एकपटक उहाँसँग वैध टिकट हुँदाहुँदै पनि केवल जातीय भेदभावका कारण उहाँलाई रेलको प्रथम श्रेणीको डिब्बाबाट बाहिर निकालियो। त्यो रात उहाँका लागि केवल दुःखको रात थिएन, त्यो रात उहाँको जीवन परिवर्तन गर्ने रात बन्यो। उहाँले सोच्नुभयो, यदि म माथि अन्याय भइरहेको छ भने के म चुप लागेर बस्ने कि यसको विरुद्ध आवाज उठाउने। तर उहाँले हिंसाको बाटो रोज्नु भएन, उहाँले बदला लिने बाटो रोज्नु भएन, उहाँले रोज्नुभयो सत्य र अहिंसाको बाटो। यही सोचबाट उनको सत्यग्रहको विचार बलियो हुँदै गयो। सत्यग्रह अर्थात् सत्यमा अडिग रहँदै अन्यायको अहिंसात्मक विरोध गर्नु। दक्षिण अफ्रिकामा गान्धीजीले भारतीयहरूको अधिकारका लागि लामो सङ्घर्ष गरे। उहाँले जेल सजाय भोग्नुभयो, अपमान सहनुभयो र अनेक कठिनाइको सामना गर्नुभयो। तर उहाँ आफ्नो सिद्धान्तबाट पछि हटेन। यही निरन्तर सङ्घर्षले उनलाई एउटा सामान्य वकिलबाट जनताको नेतामा परिवर्तन गर्यो। सन् 1915 गान्धीजी भारत फर्किनुभयो। भारत फर्किएपछि उनले देशका विभिन्न भागको भ्रमण गरे। उनले किसानका समस्या बुझे, मजदुरका समस्या बुझे, गरिब र सामान्य जनताको जीवन नजिकबाट हेरे। उनले बुझ्नुभयो कि भारतको वास्तविक शक्ति दरबार वा ठूलो भवनमा होइन, सामान्य जनतामा छ। त्यसैले उहाँले स्वतन्त्रताको आन्दोलनमा सामान्य जनतालाई जोड्नुभयो। गान्धीजीले मानिसहरूलाई केवल राजनीतिक स्वतन्त्रताको कुरा गर्नु भएन, उहाँले स्वदेशी, खादी, आत्मनिर्भरता, सामाजिक समानता र छुवाछुतको अन्त्य जस्ता विषयलाई पनि महत्त्वपूर्ण दिनुभयो। उहाँले चर्खालाई आत्मनिर्भरता र स्वदेशीको प्रतीक बनाउनु भयो। उहाँको सन्देश सरल थियो, आफ्नो श्रममा विश्वास गरौं, आफ्नो देशमा बनेका वस्तुको प्रयोग गरौं, आफ्नो क्षमता पहिचान गरौं। आजको समयमा पनि यो सन्देश निकै महत्त्वपूर्ण छ। गान्धीजीको आन्दोलनको सबैभन्दा ठूलो विशेषता थियो अहिंसा। उनको विश्वास थियो कि अन्यायको विरोध गर्नुपर्छ, तर विरोधको क्रममा आफूले पनि अन्याय गर्नु हुँदैन। यो कुरा भन्न सजिलो थियो, तर व्यवहारमा उतार्न निकै कठिन, किनकि जब मानिसमाथि अन्याय हुन्छ, स्वाभाविक रूपमा उसमा रिस र बदला लिने भावना आउन सक्छ। तर गान्धीजीले मानिसहरूलाई आफ्नो रिसलाई नियन्त्रण गर्न र सत्यका लागि शान्तिपूर्ण रूपमा सङ्घर्ष गर्न प्रेरित गरे। उहाँले देखाउनु भयो कि आत्मबल पनि ठूलो शक्ति हो। अब आउनुहोस् गान्धीजीको जीवनको अर्को ऐतिहासिक घटनातर्फ। सन् 1930 ब्रिटिस सरकारले नुनमाथि कर लगाएको थियो। नुन धनीको लागि पनि आवश्यक, गरिबको लागि पनि आवश्यक। गान्धीजीले नुन कानूनको विरोध गर्ने निर्णय गर्नुभयो। उहाँले साबरमती आश्रमबाट डन्डीसम्म पैदल यात्रा सुरु गर्नुभयो। उहाँसँग 79 सहयात्री थिए। यात्रा अघि बढ्दै जाँदा मानिसहरूको समर्थन पनि बढ्दै गयो। अन्ततः डन्डी समुद्रमा पुगेर गान्धीजीले समुद्री नुन उठाउँदै ब्रिटिस नुन कानूनको अहिंसात्मक आवाज उठाउनु भयो। श्रोतावृन्द, एकपटक कल्पना गर्नुहोस्, उनको हातमा बन्दुक थिएन, ठुलो सेना थिएन, कुनै युद्धको तयारी थिएन, थियो त केवल एक मुठी नुन र सत्यप्रतिको विश्वास। तर त्यो एक मुठी नुन भारतको स्वतन्त्रता आन्दोलनको शक्तिशाली प्रतीक बन्यो। यस घटनाले संसारलाई एउटा महत्त्वपूर्ण सन्देश दियो, सानो कदमलाई कहिल्यै कमजोर नठानौ, सानो प्रयास निरन्तर गर्दै जाँदा त्यसले ठुलो परिवर्तन ल्याउन सक्छ। भारत छोडो आन्दोलन। सन् 1942 भारतको स्वतन्त्रता आन्दोलनले अर्को महत्त्वपूर्ण मोड लियो। गान्धीजीको नेतृत्वमा भारत छोडो आन्दोलन सुरु भयो। उहाँले ब्रिटिस शासन अन्त्य गर्ने जनतालाई आह्वान गर्नुभयो। आन्दोलनका क्रममा गान्धीजी सहित धेरै नेताहरू गिरफ्तार भए। यहाँ जेल जानु पर्यो, तर जेलले उहाँको विचारलाई रोक्न सकेन, किनकि मानिसलाई कैद गर्न सकिन्छ तर विचारलाई कैद गर्न सकिँदैन। स्वतन्त्रताको आवाज देशभरि फैलिरह्यो। लाखौं मानिस स्वतन्त्रताको आन्दोलन जोडिए। गान्धीजीको सत्य र अहिंसाको विचारले जनताको मनमा गहिरो प्रभाव परिसकेको थियो। लामो सङ्घर्ष, त्याग र बलिदान पछि भारतले 15 अगस्त 1947 स्वतन्त्रता प्राप्त गर्यो। भारत स्वतन्त्रता भयो, तर गान्धीजीका लागि स्वतन्त्रताको अर्थ केवल विदेशी शासनबाट मुक्ति पाउनु मात्र थिएन। उहाँ यस्तो समाज चाहनुहुन्थ्यो जहाँ मानिस बीच भेदभाव नहोस्, गरिबको सम्मान होस्, महिला र पुरुष बीच समानता होस्, छुवाछुतको अन्त्य होस्, धर्म र जातिका नाममा मानिसहरू विभाजित नहुनु। त्यसैले स्वतन्त्रता पछि पनि उहाँ शान्ति, सद्भाव र सामाजिक एकताका लागि निरन्तर प्रयासरत रहनुभयो।
श्रोतावृन्द, अब फेरि प्रश्न गरौ, महात्मा गान्धी किन सफल हुनुभयो? उहाँसँग ठूलो सेना थिएन, उहाँसँग विशाल धन सम्पत्ति थिएन, उहाँले मानिसहरूलाई डर देखाएर आफ्नो पक्षमा ल्याउनु भएन। उहाँको वास्तविक शक्ति थियो सत्य, अहिंसा, धैर्य, अनुशासन, आत्मविश्वास र सबैभन्दा महत्त्वपूर्ण आफ्नो लक्ष्य प्रतिको अटल विश्वास। उहाँले कठिनाईलाई आफ्नो कमजोरी बन्न दिनु भएन, बरु कठिनाईलाई आफ्नो शक्ति बनाउनु भयो। आलोचना हुँदा पनि आफ्नो बाटो छोड्नु भएन, असफलता आए पनि पुनः प्रयास गर्नुभयो। यही निरन्तर प्रयास नै उहाँको सफलताको ठूलो रहस्य थियो। आजको पुस्तकका लागि सन्देश, आज हामी प्रविधिको आधुनिक युगमा छौँ, हाम्रो हातमा मोबाइल छ, इन्टरनेट छ, शिक्षा र अवसरका अनेक माध्यम छन्, तर हामीसँग चुनौतीहरू पनि छन्। कहिलेकाहीँ एउटा असफलताले हामीलाई निराश बनाउँछ, कसैले आलोचना गर्दा हामी आफ्नो लक्ष्य छोड्न चाहन्छौँ, अरूको सफलतासँग तुलना गरेर आफैलाई कमजोर ठान्छौँ। यस्तो अवस्थामा गान्धीजीको जीवनले हामीलाई एउटा ठूलो पाठ दिन्छ। सफलता एकै दिनमा प्राप्त हुँदैन, सानो प्रयासलाई निरन्तरता दिनुपर्छ। आज एउटा कदम, भोलि अर्को कदम, फेरि अर्को कदम, यही निरन्तर यात्राले एक दिन हामीलाई हाम्रो लक्ष्यसम्म पुर्याउँछ। दण्डी मार्च अनि एउटा सानो कदमबाट सुरु भएको थियो, त्यसैले आफ्नो जीवनमा कुनै लक्ष्य छ भने त्यसलाई सानो भनेर नछोडौं, सुरु गरौं र निरन्तर त्यौं र विश्वास गरौं। आदरणीय श्रोतावृन्द, महात्मा गान्धीको जीवन केवल इतिहासको एउटा अध्याय होइन, यो हामी सबैको लागि प्रेरणाको स्रोत हो। उहाँको जीवनले हामीलाई सिकाउँछ, सत्य कमजोर हुँदैन, अहिंसा कार्यरत होइन, धैर्य हार होइन, र सफलता भनेको कठिनाई नआउनु होइन, कठिनाईका बीच पनि आफ्नो सही बाटो नछोड्नु हो। यदि हामी आफ्नो जीवनमा सकारात्मक परिवर्तन चाहन्छौँ भने त्यसको सुरुवात अरूबाट होइन, आफैबाट गर्नुपर्छ। आफ्नो सोच बदलाउँ, आफ्नो व्यवहार बदलाउँ, आफ्नो कमजोरीलाई पहिचान गरौँ, गल्तीबाट सिकौँ र आफ्नो लक्ष्यतर्फ निरन्तर अघि बढौँ, किनकि ठूलो परिवर्तन सधैँ ठूलो कदमबाट सुरु हुँदैन, कहिलेकाहीँ त्यो एउटा सानो निर्णयबाट सुरु हुन्छ। आदरणीय श्रोतावृन्द, आजको सफलताको कथामा हामीले महात्मा गान्धीको जीवन, सङ्घर्ष र सफलताको यात्राबारे चर्चा गर्यौँ। उहाँको जीवनबाट प्रेरणा लिँदै हामी पनि आफ्नो जीवनमा सत्य, अनुशासन, धैर्य र सकारात्मक सोचलाई अपनाऊ, यही प्रेरणादायी सन्देशका साथ आजको कार्यक्रम यही समाप्त गर्दछौँ। अर्को कार्यक्रममा फेरि अर्को प्रेरणादायी व्यक्तित्वको जीवन कथा लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस्, स्वस्थ रहनुहोस्, सकारात्मक रहनुहोस्। यस्तै कार्यक्रम लिएर अघिल्लो श्रृङ्खलामा भेट्ने नै छौँ। अहिलेलाई म उद्घोषिका अदिति अनि प्रस्तोता लेखनाथ राईलाई बिदा दिनुहोस्। नमस्कार।

समय यस बेला बिहानको 8:45 भइसकेको छ र आजको सन्दर्भको विषय रहेको छ कृष्ण जन्माष्टमीको अवसरमा श्रीकृष्णको कामयोग सफल जीवनको मार्गदर्शन। श्रीकृष्ण जन्माष्टमी हिन्दू धर्मावलम्बीहरूको एक महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। भगवान् श्रीकृष्णको जन्म भएको पवित्र दिनको सम्झनामा यो पर्व श्रद्धा र भक्तिपूर्वक मनाइन्छ। श्रीकृष्णलाई भगवानका रूपमा मात्र नभई एक कुशल मार्गदर्शक, दार्शनिक, कूटनीतिज्ञ तथा कामयोगका महान प्रवर्तकका रूपमा पनि लिइन्छ। उहाँले आफ्नो जीवन र उपदेश मार्फत मानिसलाई सत्य, कर्तव्य, प्रेम, धैर्य र कर्मको महत्त्व बुझाइएको छ। श्रीकृष्णको जीवन सङ्घर्ष र चुनौतीहरूले भरिएको थियो। उहाँको जन्म कारागारमा भयो। बाल्यकालमै अनेकौँ कठिनाई र सङ्कटको सामना गर्नु पर्यो, तर उहाँले कहिल्यै परिस्थिति सामु हार मान्नु भएन। अन्याय र अत्याचार विरुद्ध उभिँदै उहाँले धर्म र सत्यको पक्षमा आफ्नो कर्म निरन्तर अघि बढाउनुभयो। त्यसैले श्रीकृष्णको जीवन आज पनि मानव समाजका लागि प्रेरणाको स्रोत बनेको छ। श्रीकृष्णको कर्मयोगको मुख्य सन्देश कर्तव्यप्रति निष्ठा र कर्मप्रति समर्पण हो। महाभारतको युद्धभूमिमा अर्जुन आफ्ना आफन्त र प्रियजनहरूसँग युद्ध गर्नुपर्ने अवस्थाले विचलित भएका थिए। त्यति बेला श्रीकृष्णले अर्जुनलाई आफ्नो कर्तव्यबाट विमुख नहुन प्रेरणा दिनुभयो। उहाँले कर्म गरिरहनुपर्ने तर कर्मको फलप्रति अत्याधिक आसक्त हुनु नहुने सन्देश दिनुभयो। यसको अर्थ मानिसले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नुपर्छ। सफलता वा असफलताको चिन्ताले कर्म गर्न छोड्नु हुँदैन। हामीले आफ्नो क्षमता अनुसार राम्रो प्रयास गर्नुपर्छ र परिणामलाई सहज रूपमा स्वीकार गर्नुपर्छ। यही भावनाले मानिसलाई तनाव, निराशा र असफलताबाट माथि उठ्न सहयोग गर्छ। आजको आधुनिक जीवनमा श्रीकृष्णको कर्मयोगको सन्देश अझ बढी सान्दर्भिक देखिन्छ। मानिस सफलता प्राप्त गर्ने दौडमा निरन्तर अघि बढिरहेको छ। प्रतिस्पर्धा, तनाव, आर्थिक दबाव र भविष्यको चिन्ताले धेरै मानिसलाई मानसिक रूपमा प्रभावित गरिरहेको छ। यस्तो अवस्थामा श्रीकृष्णको कर्मयोगले हामीलाई आफ्नो काममा ध्यान केन्द्रित गर्न र परिणामको अनावश्यक चिन्ताबाट मुक्त हुन प्रेरणा दिन्छ। विद्यार्थीले आफ्नो अध्ययनमा मेहनत गर्नुपर्छ अनि श्रीकृष्णले कर्मसँगै ज्ञान र विवेकको महत्त्व पनि बताउनु भएको छ। केवल परिश्रम गरेर मात्र पुग्दैन, सही समयमा सही निर्णय लिन सक्ने क्षमता पनि आवश्यक हुन्छ। जीवनमा आउने कठिन परिस्थितिमा धैर्य राख्दै विवेकपूर्ण निर्णय लिन सक्नु नै सफल जीवनको अर्को महत्त्वपूर्ण पक्ष हो। त्यसै गरी श्रीकृष्णको जीवनलाई हामीलाई प्रेम, मित्रता र मानवताको पाठ पनि सिकाउँछ। सुदामा सँगको उहाँको मित्रता सामाजिक हैसियत बन्दमाथि उठेको आत्मीय सम्बन्धको उदाहरण हो। यसले मानिसको मूल्य धन, पद वा प्रतिष्ठाले होइन, उसको चरित्र र व्यवहारले निर्धारण गर्छ भन्ने सन्देश दिन्छ। श्रीकृष्णको कर्मयोग केवल धार्मिक शिक्षा मात्र होइन, यो जीवन जिउने एउटा व्यवहारिक दर्शन पनि हो। यसले हामीलाई कठिनाईदेखि नडराई आफ्नो कर्तव्य पूरा गर्न, असफलताबाट सिक्न, सफलतामा अहंकार नगर्न र सधैँ सत्य तथा धर्मको बाटोमा हिँड्न प्रेरित गर्छ। अन्तत श्रीकृष्ण जन्माष्टमी केवल भगवान श्रीकृष्णको जन्म सम्झने पर्व मात्र होइन, उहाँका विचार र शिक्षालाई आफ्नो जीवनमा आत्मसात गर्ने अवसर पनि हो। यदि हामी आफ्नो कर्मप्रति इमान्दार, कर्तव्यप्रति निष्ठावान, परिणामप्रति संयमित र जीवनप्रति सकारात्मक बन्न सक्यौँ भने हाम्रो जीवन अझ सार्थक र सफल बन्न सक्छ। त्यसैले श्रीकृष्णको कर्मयोगको मूल सन्देशलाई आत्मसात गर्दै हामी सबैले आफ्नो कर्तव्य इमान्दारीपूर्वक पूरा गरौँ, सत्य र धर्मको मार्गमा अघि बढौँ र कठिन परिस्थितिमा पनि आशा तथा आत्मविश्वास कायम राखौँ। यही नै श्रीकृष्ण जन्माष्टमीको वास्तविक सन्देश र सफल जीवनतर्फको मार्गदर्शन।

अब यहाँलाई सुनाउने छौँ केही हिन्दी चलचित्रका गीतहरू। सर्वप्रथम यहाँलाई सुनाइरहेछौँ मेरी कम चलचित्रबाट रहेको यो गीत, जसका संयोजक हुनुहुन्छ शिवम, गायक हुनुहुन्छ अरिजित सिंह, अनि शब्दकार हुनुहुन्छ सन्दीप सिंह।

0: या मै भाडा कसरी मिलाउने होला?
1: एउटा जुक्ति छ, राम्रो पैसा पाइन्छ।
0: कसरी?
1: आफ्नो ब्याङ्क विवरण देऊ, केही मान्छेले पैसा पठाउने छन् अनि उनीहरूले भनेको खातामा त्यो पैसा पठाइदिनु, कमिसन पाइन्छ।
0: ए, यति सजिलो? कहाँको सजिलो हुनु, यो त मनी म्युल हो। अरूको खाता प्रयोग गरेर अवैधको कारोबार हुन्छ, यो त अपराध हो, जेल सजाय हुन सक्छ। नै म चाहिँ फसिन्दिन।
2: आफ्नो ब्याङ्क खाता सुरक्षित राख्नुहोस्, अरू कसैलाई प्रयोग गर्न नदिनुहोस्। आरबीआई भन्छ,
3: जानकार बन्नुहोस्, सतर्क रहनुहोस्।

0: प्रमुख समाचार।
1: यो आकाशवाणी हो, मुख्य समाचार सारण मंगलबाट सुन्नुहोस्। भगवान श्रीकृष्णको जन्मोत्सवको पर्व जन्माष्टमी आज देशभरि श्रद्धा र उल्लासका साथ मनाइँदैछ। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी अनि लोकसभा अध्यक्ष ओम बिरलाले यस अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। सर्वोच्च अदालतले आयोजनामा ब्रिक्स मुख्य न्यायाधीशहरूको मञ्च आजदेखि नयाँ दिल्लीमा शुरू हुँदैछ। सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रहरू र साझेदार राष्ट्रहरूका मुख्य न्यायाधीशहरू, सर्वोच्च अदालतका अध्यक्षहरू र वरिष्ठ न्यायिक प्रतिनिधिहरू सहभागी हुनेछन्। भारत बेल्जियम संयुक्त वक्तव्य, भारत र बेल्जियमले हिज व्यापार, लगानी र आर्थिक सहयोगलाई अझ सुदृढ पार्ने प्रतिबद्धता दोहोऱ्याएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले मोटर वाहन उद्योगसित स्थानीयकरणलाई बढावा दिने, निर्यात बढाउने अनि विश्व बजारको मागलाई पूरा गर्नको लागि तयार रहने आह्वान गर्नुभयो। गृह मन्त्रालयले नेपालमा आएको बाढीपछि बेपत्ता भएका भारतीय नागरिकहरूको डीएनए प्रोफाइलिङ गराउन केन्द्रीय फोरेन्सिक विज्ञान, राज्य फोरेन्सिक तथा राष्ट्रिय फोरेन्सिक विज्ञान विश्वविद्यालयका प्रयोगशालाहरूको सेवा उपलब्ध गराइनेछ। सरकारले विदेशी अंशदान संशोधन विधेयक 2026 जाँचको लागि 31 सदस्यीय संयुक्त संसदीय समिति गठन गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले आज बिहान श्रीहरिकोटाबाट GSLV-F17 रकेटद्वारा पृथ्वी अवलोकन उपग्रह EOS-O5 सफल प्रक्षेपण गरेको छ अनि प्रधानमन्त्री नरेन्द्र मोदीले GSLV-F17 सफल प्रक्षेपण गरेकोमा इसरोलाई बधाई दिनुभएको छ। यसका साथै आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

केही समय हिन्दी चलचित्रका गीतहरूसँग रमाउनेछौँ। सुन्नुहोस् यो पहिलो गीत सानु कुमार सानु अनि आशा भोसलेको युगल आवाजमा रहेको यो गीत, जसका शब्दकार हुनुहुन्छ अनुहार सागर। चलचित्र रहेको छ मे खिलाडी।

0: गाउँ गाउँ गएर गाउँका प्रत्येक मानिसहरूसित बातचित गर्दै त्यस गाउँमा के कस्ता समस्याहरू रहेका छन् सो बारेमा कुराकानी गर्दै केही रमाइला गीतहरू पनि सुन्दै आकाशवाणी खरसाङद्वारा प्रत्येक महिना प्रसारित गरिने यो मासिक कार्यक्रम हो तपाईँको गाउँमा।
1: आदरणीय श्रोता नमस्कार, एफएम को 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणी खरसाङद्वारा प्रसारित गरिने यो मासिक कार्यक्रम हो तपाईँको गाउँमा। र आज तपाईँको गाउँमा कार्यक्रमको निम्ति म राष्ट्रिय राजमार्गदेखि लगभग 9 किलोमिटर तलतिर अवस्थित नेहुर बालासन च्याबारीमा आएको छु र नेहुर बालासनमा यहाँका बासिन्दाहरूसित म कुराकानी गर्न लागिरहेछु। सर्वप्रथम मेरो अघि जीएस गुरुङ दाजु हुनुहुन्छ है, उहाँ नेहुर बालासनका स्थायी बासिन्दा हुनुहुन्छ, उहाँसित म कुराकानी गर्न लागिरहेछु है। तपाईँलाई यो कार्यक्रममा धेरै धेरै स्वागत गर्छु।
2: तपाईँलाई पनि धन्यवाद धेरै धेरै, हाम्रो बालासन जस्तो जग्गामा आइदिनु भएकोमा तपाईँलाई अनि रेडियो खरसाङलाई धेरै धेरै धन्यवाद।
1: तपाईँ यो नेहुर बालासनको स्थायी बासिन्दा हुनुहुन्छ है, यो नेहुर बालासनलाई चिनाउनु पर्दा तपाईँले कस्तो प्रकारले चिनाउनुहुन्छ? यहाँ यसको वरिपरि के छ, कस्तो छ है, यो नेहुर बालासन कत्रो क्षेत्रमा फैलिएको छ?
2: बालासन यो चिया बगान हो र यहाँ जति पनि बगानका आश्रितहरू चिया बगानमै प्राय सबै यसमै भर पर्छ र यसलाई चिनाउनु पर्दा त विशेष यहाँको यसको वरिपरि भन्न पनि अब यसको बालासनको दाहिने साइडमा रिङटङ चियाबारी पर्यो,
1: हजुर,
2: पारिपट्टि मुन्डा, त्यसरी नै धजेर मरमा यसको पल्लोपट्टि भनौँ पश्चिमपट्टिको सिमाना पर्यो, अनि सिङ्गेल यता बाँसघारी अम्बटियाहरू यस्तै वरिपरि चाहिँ हाम्रा छिमेकी चिया बगानहरू छ।
1: हजुर हजुर, पालासन अहिले पनि चल्दैछ, चिया बगान खुल्लै छ?
2: एकदमै अहिले सुचारु रूपले चलिरहेको छ र त्यसै छ। अब अहिलेको चियाबारीको अवस्था लेबरहरू अब निकै घटेर गयो, त्यसले गर्दाखेरि अब चल्दैछ भनौँ दुःख सुख।
1: तपाईँ चाहिँ बगानमा काम गर्नुभयो?
2: हजुर, म 30-35 वर्ष चिया बगानमा कार्यरत गरेर म केही साल अगाडि मात्रै यहाँ अवकाश लिएर।
1: अहिले तपाईँ के गर्नु हुँदैछ?
2: अहिले विशेष मेरो काम त केही पनि छैन, घरमा बस्यो यतिकै हो, अहिले त रिटायर लाइफ बिताइरहेको छु।
1: यो नेहुर बालासन है लगभग राष्ट्रिय राजमार्गदेखि 8-9 किलोमिटर तलतिर अवस्थित छ है, यहाँको बाटोघाटो स्कुल कलेजहरू के कस्तो छ, स्कुलहरू कतिवटा छ, अलिकति बाटोहरू कस्तो छ अलिकति बताइदिनु।
2: अब साधारण भाषामा भनौँ भने बाटो मोटामोटी अहिले चाहिँ अलिकति ठिकै छ भनौँ, जग्गा जग्गा चाहिँ अब त्यस्तो मर्मती गर्ने अवस्थामा पुगिसकेको छ। अनि स्कुलहरू चाहिँ अब हाम्रोमा एउटा हाई स्कुल थियो, जुनियर हाई स्कुल, साथै 3 प्राइमेरी स्कुलहरू थियो, अब त नानीहरूको धेरै कमीले गर्दाखेरि गत 1-2 साल अगाडिदेखि त हाई स्कुलहरू पनि बन्द अवस्थामा छ र त्यस्तै प्राइमेरी स्कुलमा पनि धेरै कम्ती भएर गएको छ अहिले नानीहरू र दिनदिनै नानीहरूकै कमीले भनौँ स्कुलको अवस्था अलिकति गम्भीर देख्दैछौँ।
1: यो कतिवटा प्राय प्राय गाउँहरू भयो, प्राय प्राय कमान बस्तीहरू अहिले घरी रित्तो गाउँ देखिन्छ है, युवाहरू देखिँदैन, युवतीहरू देखिँदैन, बुढापाकाहरू मात्रै गाउँमा भेटिन्छ, के हो कारण होला जस्तो लाग्छ तपाईँलाई?
2: यो त रोजगारीकै मुख्य कुरो त रोजगारीकै छ, किनभने आय स्रोतहरू अब दिनदिनै सुन्तलाहरू घटेर गयो, रोगहरू विभिन्न किसिमको रोगहरू लाग्दैन, अदुवा यसो खेतीपातीहरूमा पनि अब यो जङ्गली वस्तुहरूले गरी राम्रोसँगले उत्पादन हुनै दिँदैन, त्यही भएर अब आउने स्रोत नभएपछि घर त धान्नै पर्यो र आउने यो जेनेरेसन आउने युवाहरू प्राय प्राय पलायन भएर नै गइरहेको छ।
1: कतिपय अब समाजमा सामाजिक कार्यहरू पर्दा है, सुखको कार्य होस् या दुःखको कार्य होस्, त्यति बेला पनि युथहरू काम सघाउने युथहरू भेटिँदैन भनिन्छ नि, त्यो साँचो कुरो हो कि के हो जस्तो लाग्छ?
2: एकदम साँचो कुरो हो यो, किनभने अहिले यो विशेष त अब शुभ कार्यमा त हार्डवेयरहरू भइहाल्छ है, निम्तो गरेर पनि टाढा टाढादेखि फोनहरू बटुल्छ, यस्तै अब नराम्रो कार्यहरू चाहिँ अलिकति अप्ठ्यारो परिस्थिति भइसकेको छ, काँत लाउने मलामी पनि भेट्नु मुस्किल परिसकेको छ अब अहिलेको अवस्थामा त्यस्तो छ। अब गाउँमा त त्यही हो, अब रहल पहल बुढाबुढीहरू यस्तै ओभर एज भएको है, 60 उता नागेकोहरू, वयोवृद्धहरू उहाँहरू मात्रै हुन्छ र

0: कतिवटा यस्तो अप्ठ्यारो परिस्थितिहरू चाहिँ भइ नै रहेको
1: छ, समाजलाई एउटा ठुलो चुनौती आइरहेको छ है। त्यो सबै कुरोहरूलाई रोक्नुको निम्ति, यी यस्ता समाजमा आएका समस्यालाई रोक्नुको निम्ति के कस्तो पहलहरू चाल्नु पर्छ जस्तो लाग्छ तपाईँलाई, तपाईँको अनुभवमा?
0: मेरो अनुभवले त अब यस्तो त अलिकति उयो नै छ, अप्ठ्यारो नै छ। हजुर हजुर, अब रोक्नु भन्नु पनि अब उनीहरूलाई रोक्नु पनि सकिँदैन, किनभने उनीहरूको आर्थिक परिस्थितिलाई मिलाउनु, चलाउनु, घर परिवारलाई चलाउनु है। तरै पनि यस्तो रोक्नुको निम्ति चाहिँ अब सल्लाह सुझाउ भन्दा पनि अब अहिलेको मेरो सोचाइमा चाहिँ अबको जेनेरेसनले चाहिँ एउटा दुईटा नभनेर मेरो सोचाइमा चाहिँ अबको जेनेरेसनले चाहिँ तिनवटा चारवटासम्म चाहिँ अबको सन्तान वृद्धिमा चाहिँ ध्यान दिनु पर्ला जस्तो मलाई त अब लागिसकेको छ क्या। यो मान्छेको फस्कन्दो जनसङ्ख्या देखेर चाहिँ
1: तपाईँलाई गीत सङ्गीत कतिको मनपर्छ?
0: मलाई त गीत सङ्गीत सुन्ने त गर्छु, र म त पुरानो गीतहरू यसरी मनपर्छ है। किशोर कुमारहरूको, नारायण गोपालको यही गीतहरू चाहिँ म प्रायः सुन्ने गर्छु।

0: आदरणीय श्रोता, अहिले हामी नेहुर बालासनमा यहाँका बासिन्दाहरूसित, यहाँका सचेत व्यक्तिहरूसित हामी कुराकानी गरिरहेछौँ है। पदम प्रधानज्यू मेरो अघि हुनुहुन्छ, उहाँ यस नेहुर बालासनका स्थायी बासिन्दा हुनुहुन्छ है। उहाँले यो हाम्रो तपाईँको गाउँमा कार्यक्रममा हामीलाई केही उहाँले साझा गरिदिनुहुन्छ है।
1: धेरै धेरै धन्यवाद, साथै रेडियो खरसाङले पनि धन्यवाद।
0: तपाईँको स्वर एकदम सानो रहेछ है।
1: होइन, ठिकै छ।
0: कस्तो हुनुहुन्छ त अहिले?
1: ठिकै छु, भगवान्को त अहिले
0: अहिलेसम्म। को को हुनुहुन्छ घरमा अहिले?
1: हामी छजना छौँ परिवारमा है, दुईजना छोरा, बुहारी, मेरो मिसेस र एउटा नातिनी, एकजना छोरा चाहिँ दार्जिलिङमा काम गर्नुहुन्छ, अरू हामी पाँचजना चाहिँ परिवार भएको छौँ।
0: के गर्नुहुन्छ अहिले
1: घरमा? म अहिले घरमा यसो बस्तु भयो पाल्यो, अलिअलि बारी खेती गर्यो,
0: त्यही हो। बस्तु भयो पाल्नुहोस्? के पाल्नु?
1: गोरु पाल्नु।
0: गाई चाहिँ किन पाल्नु भयो?
1: गाई पाल्नु त्यति सकिँदैन, अब उमेरले गर्दा पनि हो, फेरि जेत्ने बेलामा गाकी पाउँदैन, ठुलो कुरो चाहिँ।
0: गोरु चाहिँ मतलब त्यसलाई पुस्टाएर
1: बेच्ने?
0: हजुर, बेच्ने।
1: विशेष चाहिँ मलको लागि।
0: हजुर,
1: मल पाउँदैन गाउँमा, कस्तो भयो पाल्ने मान्छे छैन अहिले, त्यसले गर्दा।
0: मतलब साग सब्जीहरू के के?
1: साग अहिले त छैन, अहिले खालि सिमी छ, अलिअलि सिमी मात्रै छ, गाउँमै अलिअलि बेच्छु कोही कोही बेला।
0: घरमा चाहिँ को को हुनुहुन्छ अरे?
1: म, मेरो मिसेस, बुहारी, मेरो सानो छोरा र नातिनी।
0: तपाईँले त कविताहरू पनि भन्नुहुन्छ है, कविताहरू पनि सुनाउनुहुन्छ, कहाँबाट तपाईँले यो प्रोत्साहन पाउनुभयो?
1: प्रोत्साहन भन्दा पनि पहिला चाहिँ म अलिकति म्याराथनहरू कुद्थेँ, अब कति 1991 चाहिँ कुदेँ, 74 म गोराबारीदेखि सुकेँ, कुदेँ दुईपल्ट, रङबुलबाट एकपल्ट कुदेँ, सुकेँ, गोराबारी र चानबारी म 87-88 चाहिँ पर्सेङ सब डिभिजनको 5th हो। त्यहाँदेखि रङबुल काठमिलदेखि पल्लोपट्टिको डाँडाबाट गोराबारी सेसन कलेज गेटसम्म
0: कुद्नु भयो? अहिले प्र्याक्टिस गर्नुहुन्छ?
1: अहिले गर्दै, त्यो चाहिँ म बिहान यहाँबाट हिँडेर गएर गइरहेको छु नि, हिँडेर गएर रङबुलमा, त्यहाँबाट चाहिँ गाडीले रङबुलसम्म लग्यो, त्यहाँबाट कुदेर आउँदा चाहिँ फर्स्ट पोजिसनमा,
0: हजुर,
1: बालासनबाट हिँडेर गएर कुदेर।
0: ए हजुर हजुर, कतिजना थियो तिमीलाई? तपाईँको
1: 18
0: के पाउनु भयो
1: त्यति बेला? एउटा ट्रफी पाउँछ सानो, अन्त ए त्यसै अब के गर्नु भने, त्यो पनि अहिले साह्रो दियो छैन। अब हुन त मैले कविता चाहिँ लेखेको छुइनँ, त्यसै मनमा आउँछ, त्यही मनभित्रै राख्यो, त्यतिकै उयो गर्यो।
0: जुन तपाईँले मनमा राखेको जुन उब्जिन्छ कविता, कविको भाव, त्यसलाई चाहिँ पेपरमा
1: अहिलेसम्म लेखेको छैन,
0: सुनाउनुहुन्छ?
1: अब त्यो चाहिँ के हो भनेदेखि, अब अहिले हाम्रो सबै पाश्चात्य सङ्गीतले गर्दा हाम्रो वाद्य वादकहरू लुप्त भएर गएको है, त्यो एउटा हामीलाई तितो अनुभव छ है, र त्यही विषयमा एउटा यो सानो सुनौ है। बिनायो र सारङ्गीले दुःख पोख्दैछ, मादल डम फुच्याफ्रुङले धनी खोज्दैछ। बिनायो र सारङ्गीले दुःख पोख्दैछ, मादल डम फुच्याफ्रुङ

0: ले धनी खोज्दैछ। मादल पनि रुँदै होला समलाको भाकामा, भन्दै पहिला खुसी हुन्थे मादलेको काखमा। मादल पनि रुँदै होला समलाको भाकामा, भन्दै पहिला खुसी हुन्थे मादलेको काखमा।
1: यो चाहिँ तपाईँले मुख झनी आउँछ, बिर्सिनु हुँदैन कहिले पनि है। अरू पनि छ त्यस्तै केही पनि?
0: यस्तो छ धेरै,
1: अलिकति एउटा अर्को एउटा सुनाइदिनुहोस् न।
0: अब यो यहाँ थुप्रैले मलाई भन्ने गर्छ क्या त, तपाईँले यो गर्नु यस्तो गर्नुहोस् भन्ने गर्छ है। अब मलाई चाहिँ के लाग्छ भनेदेखि है, अब उमेरमा नलेखिएको कविता उमेर ढलेर के लेख्नु, उमेरमा नलेखिएको कविता उमेर ढलेर के लेख्नु, एक्लै हिँडेर यहाँसम्म आइपुगे सहाराको लट्ठी के टेक्नु।
1: मतलब कुनै कार्यक्रमतिर तपाईँ मुख ज्वनी नै भन्नुहुन्छ, एकदम राम्रो कविता सुनाउनु। अरू तपाईँ गीत सङ्गीतहरू कतिको सुन्नुहुन्छ?
0: मलाई चाहिँ नारायण गोपालको नै साह्रै मिठो लाग्छ। नारायण गोपाल त्यो पुरानो गीतहरू, यो पुरानो पुरानो गीतहरू जुन हुन्छ नि, त्यो गीतहरू नै म गाडीमा जाँदा पनि कहिले लाउँछु क्या, नारायण गोपालको लगाउन हौ भन्ने गर्छु क्या। त्यो साह्रै मनपर्छ मलाई चाहिँ। मैले अस्ति सबले मलाई गाउँकोहरूले पनि भनिबस्छ हो, अस्ति भन्दै थियो नोटबुकहरू बरु हामी दिन्छु तपाईँ लेख्नुपर्छ भनेर भन्दै थियो। अब चाहिँ म लेख्नु पर्यो, अब धेरै थियो, अब प्राय बिर्सिसकेँ है, र अब अहिले 66 जस्तो चाहिँ छ मनमा। त्यसै
1: गीत चाहिँ अलिकति गाएर सुनाइदिनुहोस्
0: नारायण गोपालको,
1: जसको तपाईँको
0: मन परेको। अल्झे छ क्यारे पछ्यौरी तिम्रो चियाको बोटैमा, बल्झे छ क्यारे।

0: यो तपाईँको गाउँमा कार्यक्रममा तपाईँले बोल्नुभयो है, उहाँले बोल्नुभयो, उहाँले कस्तो लाग्यो?
1: एकदमै खुसी लाग्यो, किनभने अब यो चाहिँ हाम्रो गाउँमा यसरी आएको चाहिँ पहिलोपल्ट हो।
0: हजुर हजुर,
1: पहिलोपल्ट हो। अब हामी त कमनमा रुजी भिजी गरेर है चिया गाछहरूसँग खेलेर हुर्किबडी गरेको र अब यस्तो कार्यक्रमहरू यसरी आएर यसरी अघि बोल्नु पाउँदा चाहिँ हामीलाई एउटा गर्वको कुरो पनि हो है। र तपाईँ आएर हामीलाई यसरी हाम्रो उयो लिनुभएकोमा तपाईँलाई पनि मुरी मुरी धन्यवाद।
0: तपाईँलाई धेरै धेरै धन्यवाद है, तपाईँले हाम्रो कार्यक्रममा बोलिदिनु भयो है। तपाईँको गाउँमा कार्यक्रमको निम्ति म नेवर बालासनमा आएको छु, हर्क प्रसाद राईज्यू हुनुहुन्छ है। तपाईँलाई धेरै धेरै स्वागत। यतिको उमेरमा पनि तपाईँ तगडा के खानुहुन्छ? यस्तो
2: खानु त के खान्छ, अरू जे खान्छ त्यही खान्छ। तरकारी दिइहालेको त होइन, रासिन दिइहालेको त, आटा दिँदै त आटा भन्नुभयो त,
0: अहिले फेरि गहुँ दिएको छ नि,
2: अहिले त गहुँ दिएन,
0: अलिकति अप्ठ्यारो परिरहेको छ है, गहुँ पिस्ने पर्यो है। अन्त अरू के छ तपाईँको घरमा, को को हुनुहुन्छ
2: घरमा? मेरो छोरीहरू छ दुईजना,
0: हजुर
2: एउटा साली छ, अन्त नाति केटा बस्छ, हामी पाँचजना परिवार।
0: हजुर हजुर, घरमा मतलब वस्तु भाउहरू छ?
2: होइन, वस्तु भाउ हजुर, हामी त जग्गै त छैन वस्तु भाउ पाल्ने, हामी त पहिरो पीडित हो नि त, हामी त उताबाट चढेको नि त।
0: पहिरो कुन सालमा आएको थियो यो पहिरो?
2: पहिरो त कुन सालमा भएको थियो?
0: 98 सालमा है। तपाईँको पनि घर उयो भयो? कतिवटा घर त्यति बेला उयो?
2: घर त थुप्रो भयो नि, तर यति हो, पहिलोले धनजनको चाहिँ खेती गरेन, मान्छेलाई सर्ने मौका चाहिँ दियो।

0: बालासनको पहिरो एउटा धेरै अब धेरै घरलाई त्यसले प्रभावित पार्यो होइन, तपाईँहरू अहिले अर्को जग्गा बस्नुहुन्छ, कहाँ
1: बस्नुहुन्छ?
0: नयाँ बनाउनु भयो है? हजुर हजुर। कति त्यो पहिरो नि पहिरोको विषयमा अलिकति बताइदिनुहोस् न है, 98 आयो है, कति बजीतिर आएको?
1: त्यो त दिउँसो आएको साढे 2-3 बजेतिर।
0: हजुर
1: पहिला त सानो थियो, पहिला स्टाफमा त सानै थियो कि।
0: हजुर हजुर।
1: तर त्यहाँबाट बढ्दै बढ्दा बढ्दै गएर त सबै अब रम रोकिएको थियो अलिकति, अलिक साल त रोकिएको थियो, फेरि पछाडि फेरि गएको हो नि त त्यो त।
0: ए तपाईँहरू चाहिँ त्यति बेला 2 बजे आउँदा चाहिँ तपाईँहरू त्यहाँबाट हटिहाल्नु?
1: हजुर, मेरो घर मुनि आयो नि त पहिरो, मेरो घरदेखि 2 टाङ जस्तो मुनि त हो पहिरो त।
0: हजुर हजुर।
1: अहिले त्यो जग्गा छ, अब मेरो त अलिकति बारी छ।
0: हजुर हजुर। अहिले जुन तपाईँहरू बस्नुहुन्छ त्यहाँ चाहिँ त्यस्तो डर छैन?
1: छैन।
0: त्यो पहिलाको पुरानो घर त्यो जग्गा याद आउँछ, याद लाग्छ, माया लाग्छ?
1: लाग्छ नि।
0: हजुर
1: लाग्छ नि किन?
0: हजुर। त्यहाँ जानुहुन्छ कोही कोही बेला? अहिले त्यहाँ केही पनि छैन है?
1: केही छैन, अहिले रुखपातहरू लगाएको छु अलिकति।
0: मुनिबाट फेरि के आउने सम्भावना देख्छ कि?
1: अहिले खै मुनि त जानु सकिँदैन, हेरिँदैन, हेर्दाखेरि चाहिँ अब जान्छ जस्तो लाग्छ, किनभने उसको त्यसको साइडमा अलिक जाँदैछ नि त उतापट्टि।
0: हजुर हजुर।
1: उता चाहिँ जाँदैछ नि त।
0: हजुर। लगभग 28 वर्ष लाग्यो है कन्टिन्यू भएको है? त्यो तपाईँहरू जुन बनाउँदा चाहिँ तपाईँहरूलाई अलिकति केही सहयोगहरू पाउनु
1: भयो? खम्बो पटको।
0: ए खम्बो पटु है, त्यो त पछि आएको होइन? खम्बो पटको
1: पर्खनु 16 आएको थियो।
0: हजुर। पहिरो त पहिल्यै गएको?
1: पहिरो पहिला
0: 98
1: गएको, त्यहाँ पछाडि 16 त म परै थिएँ नि, पुरानै घरमा थिएँ नि, 16 गएको त्यो मेरो घर मुनिको पहिरो 16 गएको।
0: हजुर।
1: त्यहाँबाट चाहिँ म सारेको।
0: तपाईँलाई गीत सङ्गीत कतिको मनपर्छ?
1: मनपर्छ अलिअलि।
0: हजुर। सुन्नुहुन्छ गीतहरू?
1: पुरानो पुरानो गीतहरू पऱ्यो त, नारायण गोपाल, अरू नलामाहरू यस्तो, नारायण गोपाल।
0: हजुर।
1: हिन्दीमा भन्नु, हिन्दीमा भन्नुहुन्छ भने मोहम्मद रफी, लता मङ्गेशकरहरू।
0: हजुर। तपाईँ फुटबलहरू गेमहरू गेम्स पनि खेल्नु?
1: फुटबल खेल्थेँ म
0: पहिला, खेल्नुहुन्थ्यो है? कहाँ कहाँ जानुभयो?
1: त्यति टाढो त गएन, हाम्रो यहाँ इन्टर गार्डन भइबस्थ्यो त्यति बेला त, त्यति बेला यहाँ खेल्थ्यौँ, म मर्मा गएँ, मन्जु गएँ, गोथल गएँ।
0: तपाईँले कुन साइडमा खेल्नुहुन्थ्यो फुटबलको?
1: डिफेन्स।
0: त्यति बेलाको खेला र अहिलेको खेला कतिको अन्तर देख्नुहुन्छ, के भिन्नता देख्नुहुन्छ त्यति बेलाको तपाईँहरूको समयको र
1: त्यति बेलाको खेला र अहिलेको खेलामा अन्तरै छ?
0: हजुर।
1: अब त्यति बेला भनेको हाम्रो पालामा भनेको ड्याम डिमे थियो, अहिलेको जस्तो टेक्निक खेला थिएन।
0: हजुर।
1: ड्याम डिमे त्यो जो पड्काउनु सक्यो भने त्यो खेलाडी भयो, त्यो खालको थियो त्यति बेला त्यो फुटबल खेला।
0: बुटहरू पनि राम्रो हुन्थेन अरे नि त है तपाईँहरूको, त्यो फुटबल बुटहरू त्यति है अब किन्नु सक्थेन भन्थे नि त्यति बेला।
1: फुटबल बुटहरू त सस्तो नि त्यति बेला, 8 रुपियाँमा पाउँथ्यो फुटबल बुट त।
0: हजुर। त्यस्तो राम्रो पनि त हुन्थेन है?
1: त्यति राम्रो हुन्थ्यो नि, त्यो ट्युब वाला छालाको ट्युब वाला
0: काँटी हुन्थ्यो है,
1: काँटी हुन्थ्यो नि त,
0: किल्च्यो भने
1: लाग्यो भने
0: अहिलेको त एकदम राम्रो छ खेला है अहिलेको। हेर्नुहुन्छ अहिले गेमहरू हुँदा तपाईँको गाउँतिर हुन्छ नि गेमहरू, कति जोस चल्छ?
1: जोस चल्छ, लाग्छ नि,
0: हिर्काउँ जस्तो पनि लाग्छ।
1: उहिलेकोमा अन्तर छ।
0: हजुर।
1: अन्तर छ, जे कुरामा नि अन्तरै।
0: फुटबल त पहिला पनि त राम्रो हुन्थ्यो, कहाँ हुन्थ्यो दाइ?
1: हजुर।
0: त्यो खाकी रङको हुन्थ्यो नि होइन?
1: हजुर। लेस होला,
0: लेस होला, त्यो लेसले अनुहारमा भेट्यो भने त अन्त
1: भुतल बाटो नि।
0: टिबल, टिबल टुटीवाला हुन्थ्यो नि त है तपाईँको त्यति बेला खेला खेल, त्यो जुन तपाईँहरू कहाँ कता कता गेमहरू खेल्न जानुभयो नि, साथीहरू छ कि छैन?
1: साथीहरू छैन, हो बितिसक्नु
0: है। हुन्छ, तपाईँले है हाम्रो यो कार्यक्रममा बोलिदिनु भयो है, तपाईँलाई धेरै धेरै धन्यवाद।
1: तपाईँलाई हामी टाढोबाट आएर हाम्रो गाउँमा आएर सब हामी बुढापाकासित बातचित गरौँ, त्यसको लागि तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद।

0: तपाईँको गाउँमा कार्यक्रमको निम्ति म आज नेहरू बालासन चियाबारीमा आएको छु र यहाँ एउटा ठाउँमा व्यक्तित्वहरू हुनुहुन्छ जो चाहिँ नेहरू बालासनका स्थायी बासिन्दाहरू हुनुहुन्छ। यसै क्रममा म आरबी घिमिरेसँग कुराकानी गर्न लागिरहेछु। है, तपाईँलाई धेरै धेरै स्वागत गर्दछु।
1: धन्यवाद। तपाईँ रेडियो कर्सनबाट आएर यसरी यो पछौटो जग्गामा आएर यसरी गरिँदाखेरि हामी बहुतै खुसी छौँ।
0: हजुर हजुर हजुर। तपाईँको को को छ घरमा?
1: यो मदेखि माथि भाउजू छ।
0: हजुर।
1: मदेखि मुनि सबै अब दुईजना छोराहरू छ।
0: हजुर।
1: अरू सबै नाता नातिनाहरू।
0: हजुर।
1: मेरो आठजना त परिवार हो। हामी
0: घरमा कस्तो प्रकारले बिताउनुहुन्छ समय?
1: घरमा त प्राय जस्तो राम्रो छ भने त विशेष गरी घरमा बसिँदैन।
0: हजुर।
1: प्राय प्राय जस्तो बाहिरकै काम गरिन्छ।
0: हजुर। के कस्तो कस्तो काम गर्नु?
1: बाहिरको खेतीबारीको।
0: के रोप्नु भयो
1: अहिले? अलिअलि अब यसो घरमा खाने।
0: हजुर।
1: आलु, सिमी, यस्तो अरू अरू कतिवटा गर्छौँ।
0: हजुर। यो तपाईँहरूको गाउँमा मतलब यो खेतीपाती यो वन्य प्राणीहरूले कतिको उत्पात मचाउँछ?
1: त्यो त कुरै नगर्दा पनि हुन्छ। पोहोरको साल मजाले आलु रोप्यो, आलु टाक टुक पारेर खनेर गरिदियो सबै।
0: केले मतलब?
1: मजेले एकदमै। अहिले त पशु प्राणीहरूले एकदमै ज्यादा हाम्रो हाम्रोमा के भन्छ उद्यम मचाउँदैछ। अब गर्नु त मन लाग्छ नि। रोप्यो, रोपिसकेपछि सबै उम्रिने बेलामा सबै के भन्छ त्यो माटो उडिँदाखेरि त्यो गदेउला खानुको लागि होला मेरो ख्यालमा बदेलले सबै निकालिदिएपछि आलु त भइगयो। त्यहाँदेखि उता त बढ्ने कुरो पनि आएन, ऊ पनि हुँदैन।
0: र
1: अहिले चाहिँ विशेष गरी खेतीबारी काममा चाहिँ यो वन्य प्राणीहरूले नै हाम्रो चाहिँ एकदम सखा बनाइदियो।
0: अरू के वन्य प्राणीले चाहिँ यहाँनिर?
1: मृगले पनि त्यतिकै हो। खोर्सानी रूप बेसी खोर्सानीको टुप्पा खाएर केही राख्दैन। पशु प्राणी यो के भन्छ मजुरहरू किसिम भन्दैछु नि त, यो वन्य प्राणीहरूले चाहिँ रोपेको कुरोहरू चाहिँ केही पनि राखिदिँदैन। अन्त जति तिनीहरूले गरेर गरेर खायो, खाएर बाँचेको मात्रै हामी
0: खान्छौँ। यो जुन वन विभागले यसको निम्ति कुनै कार्यहरू
1: गरेको छैन यहाँतिर, हाम्रोतिर आएर चाहिँ अरूतिर गरेको छ कि छैन गर्नु त रेडियो सुन्दाखेरि कोही बेला अब प्रायः जस्तो म रेडियो सुन्छु, भाइहरूको प्रोग्रामहरू हुन्छ, कतिवटा प्रोग्रामहरू सुन्छु, प्रायः जस्तो त्यही त हो नि। त्यस्तै खाइसकेपछि केही कुरो पनि आउँदैन, टुप्पा मुनाहरू केही पनि आउँदैन, एकदमै बिगारी दिन्छ एकदमै।
0: हजुर, पहिला यहाँ एउटा बालासनमा सुन्तला एकदमै फेमस थियो नि, सुन्तला बेसी खेती हुन्थ्यो है, अहिले कस्तो?
1: अहिले छैन, सबै प्रायः जस्तो मर्यो, भाइरस लागेको होला। यो तल नाम्सु गाउँतिर कस्तो थियो, मतलब जङ्गल जस्तो नै थियो, अहिले सबै भाइरसले सबै उडाइदिएर सुन्तला जस्तो प्रायः सकियो। हाम्रो बालासनमा चाहिँ छैन, छैन भन्दा पनि हुन्छ, त्यो एकदुवटा कता कता नै हुन्छ त्यो, के त्यो पनि भयो छ भने पनि भयो, छैन भने पनि भयो।
0: यो भाइरस लागेको के कारण हो जस्तो लाग्छ तपाईँलाई?
1: अहिलेको यो मौसम हो, मौसमबाट नै हुँदैछ, किन मौसम राम्रो छैन, बिटाइममा पानी पर्छ, पानी पर्ने बेलामा पर्दैन, नपर्ने बेलामा पर्छ, अनि योबाट जति त्यसको जति पनि उयो छ त्योबाट नै म चाहिँ भाइरस पैदा भएको हो जस्तो चाहिँ लाग्छ। अन्त रुख छेड्ने किराहरू सबै त्यो काठ खाने किराहरू सबै छेड पारिदिएर रुख सुका मेरो प्रायः जस्तो सुक्यो, बाह्र तेह्र जान्थ्यो प्रायः जस्तो छ, यसबाट अहिले त हेर्नु पनि छोडिदिएँ।
0: हजुर। यहाँनिर सुन्तला बाहेक नि अरू के खेती हुन्छ एकदम प्रचलित?
1: प्रचलित यहाँनिर सुन्तलादेखि बाहेक के भन्छ मकै पनि राम्रो हुन्छ, मकै एकदमै राम्रो हुन्छ, तर अब त्यही हो खानु दिँदैन, हामी नै हो हाम्रो नै घरमा अगाडि मकै पकाएर गर्दाखेरि थाङ्ग्रामा राख्ने मकै नै छिन्थ्यो पुरा मजाले, अहिले त अब थाङ्ग्रामा राख्ने धेरै खाने पनि बिजन पनि पाउनु मुस्किल छ, त्यसले गर्दाखेरि अहिले हाम्रोमा यो खेतीपाती काम चाहिँ प्रायः मान्छेलाई छोडिसके यसले गर्दा।
0: तपाईँले चाहिँ वस्तु भाउ पाल्नु भएको छ?
1: अगाडि पाल्थे, अगाडि प्रायः जस्तो नै हुन्थ्यो, तर अब अहिले आफू सक्दिनँ, अहिलेको केटाकेटीले गर्छ भन्ने कुरा छैन, त्यो वस्तु भाउ पालेर पनि त्यो मान्छेलाई त्यो रमिता देखाउनु मात्रै हो, किनभने वस्तु भाउ पालिसकेपछि स्याहार सुसार गर्नु पर्यो, त्यसलाई दिने बेलामा दिनु पर्यो, के गर्नुपर्छ त्यसको उयो उयो हेरचाह गर्नुपर्छ, त्यो गर्ने बेलामा गर्नु पर्यो। तर अब एक्लैले के हुन्छ र फर्स्ट अफ अल बन्द मन लाग्छ नि। अब अहिले चाहिँ प्रायः जस्तो केही पारेको छुइनँ।
2: हजुर हजुर।

0: आदरणीय श्रोता, अहिले हामी तपाईँको गाउँमा कार्यक्रमको निम्ति नेहुर बालासनमा यहाँका बासिन्दाहरूसित कुराकानी गरिरहेछौँ है। र अब हाम्रो यो कार्यक्रमको समय सीमा पनि सकिन लाग्यो र यो कार्यक्रमको निम्ति कुराकानी गर्नुहुने श्री जीएस गुरुङज्यू, श्री आरबी घिमिरेज्यू, श्री हर्क प्रसाद राई अनि पदम प्रधानज्यूलाई हामी यस कार्यक्रमको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ है। सधैँ सुस्वास्थ्य रहोस् भन्ने हामी कामना पनि गर्न
1: चाहन्छौँ। रेडियो खर्सानको परिवारहरूलाई पनि सम्पूर्णलाई म पनि धन्यवाद दिँदैछु, किनभने हाम्रो यस्तो पछौटे इलाकामा आएर यसरी रेकर्डिङ गरिदिनु भयो। कतिवटा कुरोहरू यहाँको नयाँ कुरोहरू पनि कतिवटाहरू थाहा हुन्छ, त्यसले गर्दाखेरि तपाईँहरूलाई पनि बहुतै धन्यवाद छ।
0: हुन्छ हवस् त, धन्यवाद। कार्यक्रमको समय सीमा सिद्धिन लाग्यो। फेरि अर्को महिना फेरि एउटा अर्को गाउँमा गएर त्यहाँका मानिसहरूसित कुराकानी गर्नेछौँ भन्दै कार्यक्रम प्रस्तुत मनन तामाङ लगायत म कार्यक्रम सञ्चालक सञ्जीव मोहरालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्ते।

0: अब सुन्नुहोस्, 10 बजेको प्रमुख समाचार।
1: यो आकाशवाणी हो। अब मुस्कान राईबाट सुन्नुहोस् 10 बजेका मुख्य समाचारहरू। भगवान श्री कृष्णको जन्मोत्सवको पर्व जन्माष्टमी आज देशभरि श्रद्धा र उल्लासको साथ मनाइँदैछ। राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी अनि लोकसभा अध्यक्ष ओम बिरलाले यस अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। सर्वोच्च अदालतको आयोजनामा ब्रिक्स मुख्य न्यायाधीश मञ्च आजदेखि नयाँ दिल्लीमा सुरु हुँदैछ। सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रहरू र साझेदार राष्ट्रहरूका मुख्य न्यायाधीशहरू, सर्वोच्च अदालतका अध्यक्षहरू र वरिष्ठ न्यायिक प्रतिनिधिहरू सहभागी हुनेछन्। भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरोले आज बिहान श्रीहरिकोटाबाट जिएसएलभी एफ 17 रकेटद्वारा पृथ्वी अवलोकन उपग्रह ईओएस 05 को सफल प्रक्षेपण गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले जिएसएलभी एफ 17 को सफल प्रक्षेपण गरेकोमा इसरोलाई बधाई दिनुभएको छ। श्री मोदीले यो सफलताले भारतको अन्तरिक्ष क्षेत्रको उत्कृष्टता, नवाचार अनि बढ्दो क्षमतालाई दर्शाएको बताउनु भएको छ। विज्ञान तथा प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंहले जिएसएलभी एफ 17 को सफल प्रक्षेपणको सराहना गर्नुभएको छ। सरकारले विदेशी अंशदान विनियम संशोधन विधेयक 2026 को जाँचको लागि 31 सदस्यीय संयुक्त संसदीय समिति गठन गरेको छ। दिल्लीका मुख्य निर्वाचन अधिकारीको कार्यालयले 30 जुनदेखि 17 अगस्तसम्म गणना प्रपत्र बुझाउन नसकेका मतदाताहरूले 30 सेप्टेम्बरसम्म फारम 6 र निर्धारित घोषणा पत्र बुझाउन सक्ने जनाएको छ। नेपालमा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेहरूको संख्या 1,259 पुगेको छ भने 5,000 भन्दा अधिक बेपत्ता छन्। अनि मौसम विभागले मध्य प्रदेशमा आज मुसलधारे वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो।

समय यस बेला बिहानको 10:02 भइसकेको छ। यहाँहरू सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 100.2, साथमा न्युज अन एआईआर एप अनि प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा पनि। र अब अघिल्लो क्रममा पाल भएको छ कार्यक्रम हल्लो खरसाङको, जस अन्तर्गत हामी यहाँहरूलाई विभिन्न जानकारीमूलक कार्यक्रमहरू प्रदान गर्नेछौँ।

आज हो श्रीकृष्ण जन्माष्टमी। श्रीकृष्ण जन्माष्टमी हिन्दू धर्मावलम्बीहरूको एक महत्त्वपूर्ण तथा पवित्र धार्मिक पर्व हो। प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको अष्टमी तिथिका दिन भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा यो पर्व श्रद्धा र भक्तिपूर्वक मनाइन्छ। धार्मिक मान्यताअनुसार द्वापर युगमा पृथ्वीमा अधर्म, अन्याय र अत्याचार बढ्दै गएपछि धर्मको रक्षा तथा अधर्मको नाश गर्न भगवान् विष्णुले श्रीकृष्णको रूपमा अवतार लिनुभएको थियो। श्रीकृष्णको जन्म मथुरामा देवीकी र वसुदेवका पुत्रका रूपमा भएको धार्मिक विश्वास छ। श्रीकृष्ण जन्माष्टमीका दिन बिहानैदेखि भक्तजनहरू स्नान गरी शुद्ध भएर भगवान् श्रीकृष्णको पूजा आराधना गर्ने तयारी गर्छन्। धेरै भक्तजनहरूले दिनभरि व्रत बस्ने तथा साँझ भगवान् श्रीकृष्णको बाल रूपको पूजा गर्ने गर्छन्। मन्दिरहरूमा विशेष सजावट गरिन्छ, भजन कीर्तन तथा धार्मिक कार्यक्रमहरू आयोजना गरिन्छ। मध्यरातमा श्रीकृष्णको जन्म भएको विश्वास गरिने भएकाले राति 12 बजे विशेष पूजा आरती गरी जन्मोत्सव मनाउने चलन छ। श्रीकृष्णलाई प्रेम, करुणा, ज्ञान, बुद्धि, साहस र धर्मका प्रतीकका रूपमा पनि लिइन्छ। उहाँको बाल्यकालका विभिन्न लीलाहरू विशेष रूपमा लोकप्रिय छन्। माखनचोरी गोपिनीहरूसँगको सम्बन्ध, गोकुल तथा वृन्दावनका विभिन्न प्रसङ्गहरूले श्रीकृष्णको बालरूप र उहाँको सरल तथा मनमोहक व्यक्तित्वलाई प्रस्तुत गर्छन्। भगवान् श्रीकृष्णको जीवन केवल धार्मिक सृष्टिले मात्र नभई मानव जीवनका लागि प्रेरणाको स्रोतका रूपमा पनि महत्त्वपूर्ण छ। आजको समयमा पनि भगवान् श्रीकृष्णका शिक्षाहरू उत्तिकै सान्दर्भिक छन्। जीवनमा जति नै कठिन परिस्थिति आए पनि सत्य र धर्मका लागि नछोड्ने, आफ्नो कर्तव्यप्रति इमान्दार रहने र सकारात्मक सोचका लागि अघि बढ्ने प्रेरणा हामीले श्रीकृष्णको जीवन र शिक्षाबाट लिन सक्छौँ। यस पवन अवसरमा हामी सबैले भगवान् श्रीकृष्णका आदर्श र शिक्षालाई आफ्नो जीवनमा आत्मसात गर्दै समाजमा प्रेम, शान्ति, सद्भाव र मानवताको भावना फैलाउने संकल्प गरौँ। सबैमा श्रीकृष्ण जन्माष्टमीको हार्दिक मङ्गलमय शुभकामना।

0: सफर, यूं ही सफर ये कट जाएगा।
1: आज हो विश्व यौन स्वास्थ्य दिवस। विश्व यौन स्वास्थ्य दिवस युवाहरूको स्वास्थ्यप्रति सचेतना फैलाउने महत्त्वपूर्ण अवसर हो। युवावर्गलाई राष्ट्रको भविष्य र विकासको मुख्य आधारका रूपमा लिइन्छ। त्यसैले युवाहरू शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनु अत्यन्त आवश्यक छ। आजको व्यक्ति जीवनशैलीमा युवाहरू असन्तुलित खानपान, जङ्क फुडको अत्याधिक सेवन, व्यायामको कमी, मोबाइल तथा सामाजिक सञ्जालको अत्याधिक प्रयोग, निन्द्राको कमी र मानसिक तनाव जस्ता समस्याबाट प्रभावित भइरहेका छन्। यस्ता समस्याबाट बाँच्न युवाहरूले आफ्नो दैनिक जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक छ। स्वस्थ रहनका लागि पौष्टिक तथा सन्तुलित आहार खानु, नियमित व्यायाम तथा खेलकुदमा सहभागी हुनु, पर्याप्त निन्द्रा लिनु र व्यक्तिगत सरसफाइमा ध्यान दिनु आवश्यक छ। साथै धुम्रपान, मदिरा तथा लागू पदार्थ जस्ता कुलतबाट टाढा रहनुपर्छ। शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ। तनाव, चिन्ता वा निराशा महसुस हुँदा एक्लै बस्नुको सट्टा परिवार, साथीभाइ वा विश्वासिलो व्यक्तित्वहरूसँग आफ्ना कुराहरू साझा गर्नुपर्छ। आवश्यक परेमा स्वास्थ्य विशेषज्ञको सहयोग लिन पनि उचित हुन्छ। विश्व यौन स्वास्थ्य दिवसले हामीलाई आफ्नो

स्वास्थ्यप्रति जिम्मेवार बन्न र स्वस्थ जीवनशैली अपनाउन प्रेरणा दिन्छ। स्वस्थ युवा नै स्वस्थ समाज र समृद्ध राष्ट्रका आधार हुन्। त्यसैले आजैदेखि स्वास्थ्यलाई प्राथमिकता दिऊ, सचेत बनाऊ र अरूलाई पनि स्वस्थ जीवनका लागि प्रेरित गराऊ।

अब जानौ आजको मौसमबारे जानकारी। दार्जिलिङको अधिकतम तापमान 22 डिग्री सेल्सियस छ भने न्यूनतम तापमान रहेको छ 18 डिग्री सेल्सियस। यसै गरी खरसाङको अधिकतम तापमान 26 डिग्री सेल्सियस, न्यूनतम तापमान छ 22 डिग्री सेल्सियस। सिलगढीको न्यूनतम तापमान 26 डिग्री सेल्सियस छ भने अधिकतम तापमान रहेको छ 31 डिग्री सेल्सियस। कालेबुङको 26 डिग्री सेल्सियस

एकदम तापमान छ भने 22 डिग्री सेल्सियस न्यूनतम तापमान रहेको छ। यसै गरी मिरिकको अधिकतम तापमान 23 डिग्री सेल्सियस न्यूनतम तापमान रहेको छ 20 डिग्री सेल्सियस। तकदाहको अधिकतम तापमान 26 डिग्री सेल्सियस छ, न्यूनतम तापमान 22 डिग्री सेल्सियस रहेको छ। यसै गरी आज कुराकानी गरौँ आज विशेषतर्फ। आज हो विश्व ताइक्वान्डो दिवस। विश्व ताइक्वान्डो दिवस ताइक्वान्डो खेलको महत्व, यसको इतिहास, अनुशासन, आत्मरक्षा तथा शारीरिक र मानसिक स्वास्थ्यप्रति जनचेतना फैलाउने महत्वपूर्ण अवसर हो। ताइक्वान्डो दक्षिण कोरियाबाट विकसित भएको लोकप्रिय मार्शल आर्ट तथा खेल हो। आज यो विश्वका धेरै देशमा अभ्यास तथा प्रतिस्पर्धाको रूपमा लोकप्रिय छ। ताइक्वान्डो केवल लडाई वा आत्मरक्षाको कला मात्र होइन, यसले अनुशासन, आत्मविश्वास, धैर्य, सम्मान र आत्मनियन्त्रण जस्ता गुणहरूको विकास गर्न सहयोग पुर्याउँछ। नियमित ताइक्वान्डो अभ्यासले शरीरलाई चुस्त र बलियो बनाउनका साथै मानसिक रूपमा पनि दृढ बन्न प्रेरित गर्छ। विशेष गरी बाल बालिका तथा युवाहरूका लागि ताइक्वान्डो निकै उपयोगी खेल हो। यसले उनीहरूमा शारीरिक क्षमता, एकाग्रता, निर्णय क्षमता र नेतृत्वको भावना विकास गर्न सहयोग पुर्याउँछ। साथै कठिन परिस्थितिको सामना गर्न र आफूलाई सुरक्षित राख्न आवश्यक आत्मरक्षाको सिप पनि प्रदान गर्दछ। विश्व ताइक्वान्डो दिवसको अवसरमा विभिन्न ठाउँमा ताइक्वान्डो प्रशिक्षण प्रतियोगिता, प्रदर्शन तथा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिन्छन् र यस्ता कार्यक्रमले नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्नका साथै स्वस्थ र अनुशासित जीवनशैली अपनाउन प्रेरणा दिन्छ। आजको समयमा युवाहरू मोबाइल र डिजिटल प्रविधिमा बढी समय बिताउने भएकोले शारीरिक गतिविधि र खेलकुदको महत्व अझ बढेको छ। त्यसैले ताइक्वान्डो जस्ता खेललाई प्रोत्साहित गर्दै स्वस्थ, आत्मविश्वासी र अनुशासित पुस्ताको निर्माणमा जोड दिन आवश्यक छ। ताइक्वान्डो खेलौं, स्वस्थ बनाऊ, अनुशासित जीवन अपनाऊ र आत्मविश्वासका साथ अघि बढाऊ। यसै क्रममा अब कार्यक्रम हलो खरसाङको यो अर्को गीत यहाँलाई सुनाइरहेछौ। मद्रासी मुँ चलचित्रबाट रहेको यो गीत प्रियामली अनि अपिरुद्ध रविचन्द्रको स्वरमा

आज हो संगीतकार आदेश श्रीवास्तव को जन्मदिन। भारतीय चलचित्र संगीत का चर्चित संगीतकार तथा गायक आदेश श्रीवास्तव को जन्मदिन को अवसर में उनको सांगीतिक जीवन र योगदानलाई स्मरण गरिन्छ। उनी भारतीय संगीत क्षेत्र में आफ्नो प्रतिभा, सृजनशीलता र फरक सांगीतिक शैली का कारण परिचित छन्। आदेश श्रीवास्तव को जन्म 4 सेप्टेम्बर 1964 में मध्य प्रदेश को जबलपुर में भएको थियो। सानैदेखि संगीत प्रति रुचि राख्नु भएका उनले पछि मुंबई में आफ्नो सांगीतिक यात्रा अघि बढाउँदै गए। उनले हिन्दी चलचित्रका लागि संगीत सृजना गर्नका साथै विभिन्न गीतहरूमा आफ्नो स्वर पनि दिएका छन्। उनको संगीत यात्रा भारतीय परम्परागत धुनसँगै आधुनिक संगीतको सुन्दर संयोजन पाइन्छ। उनले चलते चलते बागवन, कभी खुशी कभी गम, राजनीति लगायत विभिन्न चलचित्रसँग सम्बन्धित संगीतमा योगदान दिनुभएको थियो। उहाँको सृजनामा प्रेम, भावना, सम्बन्ध र जीवनका विभिन्न पक्षलाई संगीत मार्फत प्रस्तुत गरिएको पाइन्छ। संगीतकारका रूपमा मात्र नभई आदेश श्रीवास्तव एक प्रतिभाशाली गायकको रूपमा पनि चिनिन्छ र उनले बलिउडका विभिन्न चर्चित गायक गायिकासँग सहकार्य गर्दै संगीतका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भएको छ। उनको सांगीतिक यात्राले नयाँ पुस्ताका कलाकारहरूलाई पनि प्रेरणा दिएको छ। आदेश श्रीवास्तवको जीवन यात्रा लामो नभए पनि भारतीय संगीत क्षेत्रमा उनले छोड्नु भएको योगदान महत्वपूर्ण छ। उहाँको निधन 5 सेप्टेम्बर 2015 मुम्बईमा भएको थियो। उनको जन्मदिनको अवसरमा उहाँको गीत तथा संगीतलाई सम्झनु उहाँप्रति सच्चा श्रद्धाञ्जली गर्नु हो। उहाँको जन्मदिनको अवसरमा उनको सांगीतिक योगदानलाई स्मरण गर्दै उनीप्रति हार्दिक सम्मान व्यक्त गरौं। उनको सृजना र संगीतका धुनहरू संगीत प्रेमीहरूको मनमा सदैव गुन्जिरहनेछ।

अन्तमा सुनौ, सडक यात्रा गर्दा आफ्नो सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ अनि सवारी चालकले ट्राफिक नियमको पूर्ण पालना गरौँ। सवारी चलाउँदा मोबाइल फोनको प्रयोग नगरौँ र गति सीमाभन्दा बढी गतिमा सवारी

गाडी नचलाऊ, मोटरसाइकल चलाऊ। चलाउँदा चालकले तथा पछाडि बस्ने यात्रुले अनिवार्य रूपमा हेलमेट प्रयोग गरौँ। पैदल यात्रुले सडक पार गर्दा जेब्रा क्रसिङ वा तोकिएको स्थानको प्रयोग गरौँ। ट्राफिक बत्ती तथा ट्राफिक प्रहरीको निर्देशनलाई सधैँ पालना गरौँ। ट्राफिक नियम पालना गरौँ, दुर्घटना न्यूनीकरण गरौँ र आफ्नो तथा अरूको जीवन सुरक्षित राखौँ।

हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। एफएम 103.5 मेगाहर्जमा साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ। आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एआईआर र प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा पनि। समय बिहानको 10:30 भइरहेछ र अब प्रस्तुत छ नयाँ विविध हिन्दी फिल्मी गीतहरूको साथमा कार्यक्रम हाम्रो सरोकार। हाम्रो नियमित प्रस्तुतिमा आज हामी एउटा यस्तो गम्भीर, संवेदनशील तर अति नै महत्त्वपूर्ण विषयमा चर्चा गर्नेछौँ जुन हामी सबैको खुसी र स्वस्थ जीवनसँग प्रत्यक्ष जोडिएको छ। र आजको विषय हो यौन स्वास्थ्य, स्वस्थ जीवन र खुसी सम्बन्धको आधार। यस विषयलाई अघि राख्ने नै छौँ, त्यसअघि सुन्नुहोस् बर्डर 2 बाट यो गीत।

सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरोकार। श्रोता, चिकित्सकीय र मनोवैज्ञानिक विज्ञहरू भन्छन्, जसरी राम्रो मुटु र बलियो कलेजो स्वस्थ जीवनका लागि आवश्यक छ, यसरी नै एक स्वस्थ र सन्तुलित यौन जीवनले व्यक्तिको आत्मबल, मानसिक खुसी र जीवनप्रति सकारात्मक ऊर्जा बढाउन ठूलो भूमिका खेलेको हुन्छ। तर दुःखको कुरा यस विषयमा खुलेर कुरा गर्न अझै पनि हाम्रो समाज हिचकिचाउँछ। फलस्वरूप कतिपयले गलत जानकारीको भरमा जीवन बिताइरहेका हुन्छन् वा यससँग जोडिएका समस्याहरूलाई मनभित्रै दबाएर बस्न बाध्य हुन्छन्। यसले प्रत्यक्ष रूपमा हाम्रो व्यक्तिगत जीवन मात्र होइन वैवाहिक तथा पारिवारिक सम्बन्धहरूमा समेत गहिरो असर पारिरहेको हुन्छ।

जो सनी परंपरा टंडन को स्वर लाए। सुने हुनुहुन्छ कार्यक्रम हाम्रो सरोकार। श्रोता, एउटा मिठो संगीतले जस्तै हाम्रो जीवनमा पनि मिठास तब मात्र छाउँछ जब हामी हाम्रा जीवनका हरेक पाटोहरूलाई सहज र स्वस्थ ढंगले अपनाउन सक्छौ। अब कुरा गरौँ एउटा स्वस्थ सम्बन्धको आधार कसरी यौन स्वास्थ्यसँग जोडिएको हुन्छ भन्ने बारेमा। कुनै पनि सम्बन्धको आयु लामो हुन्न र त्यसमा आत्मिकता सधैँ ताजा रहन दुई कुरा सबैभन्दा अनिवार्य हुन्छन्। त्यो हो आपसी समझदारी र खुल्ला संवाद। जीवन साथीहरूबीच एकअर्काको भावना, शारीरिक तथा मानसिक अवस्था र सीमाहरूको सम्मान गर्ने बानीले सम्बन्धलाई सधैँ जीवन्त रहन्छ। जब दुवैजना आफ्नो स्वास्थ्यप्रति सचेत हुन्छन्, नियमित रूपमा स्वास्थ्य परीक्षण गराउँछन् र कुनै समस्या आएमा लाज वा डर नमानी डाक्टरको सल्लाह लिन्छन्, तब त्यहाँ भूल धारणाको ठाउँ नै रहँदैन। आपसी विश्वास र खुला सम्बन्धले सम्बन्धमा आउने धेरैजसो मनमुटाव र तनावहरूलाई टाढा राखिदिन्छ। याद राख्नुहोस्, एउटा सुखी दम्पति वा बलियो सम्बन्धको पछाडि केवल प्रेम मात्र हुँदैन, त्यहाँ एकअर्काको स्वास्थ्य र सुखीप्रतिको गहिरो उत्तरदायित्व पनि लुकेको हुन्छ।

सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरकार, राजाको विषय यौन स्वास्थ्य, स्वस्थ जीवन र सुखी सम्बन्धको आधार। श्रोता, अन्तमा यति नै भनौँ, यौन स्वास्थ्यलाई कुनै लुकाउनु पर्ने वा लञ्चित विषयको रूपमा हेर्नुको सट्टा यसलाई जीवनको एउटा स्वाभाविक र वैज्ञानिक पाटोको रूपमा स्वीकार गर्नुपर्छ। यदि मनमा कुनै किसिमका दुविधा छन्, जिज्ञासा छन् वा स्वास्थ्य सम्बन्धी कुनै समस्या छन् भने चिकित्सक वा विज्ञहरूसँग परामर्श लिन कहिले नहिचकिचाउनुहोस्। यस विषयलाई लाज वा सङ्कोचको घेराबाट बाहिर निकालेर खुल्ला र सकारात्मक सोचका साथ अपनाउन सके मात्र हामीले एक सुसंस्कृत र स्वस्थ समाजको निर्माण गर्न सक्छौँ। आपसी सम्मान, सचेतना र जिम्मेवार भावनाले नै जीवनलाई अझ अर्थपूर्ण र सुखी बनाउँछ। याद राखौ, स्वस्थ शरीर, प्रफुल्लित मन र समझदार जीवनसाथी यही नै त हो एउटा सुखी र सुन्दर जीवनको वास्तविक आधार।

जानकारी को साथमा फिल्मी संगीत को प्रसारण पछि अब भने समय भएको छ समाचार को जसलाई रिले गरी सुनाइरहेका छौं आकाशवाणी दिल्ली केन्द्र को हिन्दी समाचार केही छ।

0: एफएम 103.5 मेगाहर्ट्जमा हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय यस बेला 11:05:17 भइरहेछ श्रोता। र अब प्रस्तुत छ नेपाली फिचर्स, नन्दगोपाल, लेखक र निर्माता एसपी सिंह, संगीत मनवीर सिंहको।
1: ग्लानिर्भवति भारत

अर्थात हे भारत जुन जुन बेला धर्म ओइलाएर पाप मौलाउन थाल्छ त्यस त्यस बेला म प्रकट हुन्छु साधुहरूको रक्षा गर्न र दुष्टहरूको नाश गर्न तथा धर्म स्थापन गर्नमा म जुग जुगमा उत्पन्न हुन्छु।

गीता का यी महान वाणी जो स्वयं भगवान का मुखारविंद बाट प्रस्फुटित भएका थिए वास्तवमा अक्षराक्ष सत्य सिद्ध भएका छन्। मानव कल्याणार्थ परम दयालु श्री हरि भगवान विष्णु को जुग जुगमा भएका विभिन्न अवतार वाराह अवतार नरसिंह अवतार वावन अवतार दत्तात्रेय अवतार

कृष्णका पिता वसुदेव र माता देवकी थिए। पुराणहरू अनुसार देवकी मथुराको राजा कंसकी बहिनी थिइन्। कंस एकदमै अभिमानी औ अत्याचारी राजा थियो। देवकीको गर्भबाट जन्मेको आठवा नानी नै उसको मृत्युको कारण हुनेछ भन्ने कंसको धारणा थियो। यसै कारण उसले देवकी र वसुदेवलाई कारावासमा बन्दी तुल्याएर राखेको थियो औ देवकीको गर्भबाट जन्म लिएका सात शिशुहरूको बडो निर्दयता साथ हत्या गरेको थियो। तर ईश्वरको लीला बडो विचित्र हुन्छ। श्रीकृष्ण माता देवकीको आठवा सन्तान हुनुहुन्थ्यो। आफ्नो आठवा शिशुको प्राण रक्षा हुनै पर्छ भन्ने अठोट लिएर पिता वसुदेव शिशु कृष्णलाई लिएर रातारात जमुना

नदी तरेर गोकुलमा नन्द औ यशोदाका घर पुगे। औ यशोदाका गर्भबाट जन्म लिएकी कन्याको ठाउँमा कृष्णलाई राखेर त्यस कन्या जोगमायालाई साथमा लिएर मथुरा फर्के। सारा प्राणी मोहनिद्रामा मस्त भएको कारण यो कुरो कसैलाई थाहा भएन। देवकीको आठवा सन्तान जन्मियो भनेर सुन्न साथ दुरात्मा कंसले आएर बडो निर्दयता साथ ढुङ्गामा पछारेर त्यस बालिकाको वध गर्यो।

भोलिपल्ट उता मिरमिरे उज्यालो साथ यत्र तत्र छरिएका सूर्यका गुलाबी किरणहरू गोकुलको धरती छुन पुग्न साथ एक अपूर्व खुसियालीको लहर गोकुलको धरतीमा नाचि उठ्यो। चारैतिर ग्वाला गोपाल औ गोपीहरू आत्मविभोर भई उठे। नन्द र माता यशोदाको घर आज खुसीको व्यवहार भइरहेको थियो, त्यौहार थियो। श्री हरिझै तेजस्वी पुत्रको मुख हेर्ने यशोदा माताको प्रारब्ध देखेको आकाङ्क्षा आज पुरा भएको थियो। गाई गोपाल नाचिरहेका थिए, यस खुसीमा सारा प्राणी घर आँगन नाचिरहेका थिए। हर्षले पुलकित हुँदै माता यशोदा भनिरहेकी थिइन्, नीलो कमल जस्तो मेरो घर श्याम सुन्दर बालक नन्द गोपालको जन्म भएको छ।

नन्दकुलमा कृष्णको लालन पालन बडो प्यार साथ हुन थाल्यो। आरम्भदेखि नै कृष्णमा असाधारण प्रतिभा औ शारीरिक शक्तिका चिन्हहरू प्रकट हुन थाले। श्रीकृष्ण खुबै चञ्चल प्रकृतिका हुनुहुन्थ्यो। गोकुलका गोपाल तिनका स्त्रीहरू बालक कृष्णको अद्भुत लीला र चमत्कारदेखि मुग्ध हुन्थे। बाल गोपाल र राधाका थिए ती प्रिय पात्र। राधा कृष्णको प्रेम लीलाले त लक्ष्मीनारायणको जुगल नामसम्मलाई भुलाइदिएको थियो। राक्षसी पुतना महाबली कालयवन नागलाई मारेर बालक कृष्णले गोकुलवासीलाई आश्चर्यचकित पारिदिनुभयो। गोकुलवासीलाई प्राकृतिक प्रकोपबाट बचाउन गोवर्धन पर्वतलाई एक औँलाले माथि उचालेर बालक कृष्णले अर्को अद्भुत ईश्वरीय लीलाको प्रदर्शन गर्नुभयो। यथासमयमा यिनै महापराक्रमीले कंसवध गरेर मथुराको उद्धार गर्नुभयो। समस्त संसारको हितको निम्ति भगवान श्रीकृष्ण यस धरतीमा अवतीर्ण हुनुभएको थियो। मानव शरीर धारण गरेर उहाँले शाल्व, शिशुपाल, कंस, द्विविद, अरिष्ट, वृषभ, केशी, दैत्यकन्या पुतना, कुलायपीड, हाथी तथा चानु र मुष्टिक नामक पहलवानहरूको वध गर्नुभयो। अद्भुत कार्य गर्ने नरकासुरको संहार गर्नुभयो औ आफ्नो तेजले दुष्ट दुराचारी राजाहरूका समस्त रत्न हरिलिनुभयो। फेरि पनि श्रीकृष्ण कदापि राजा हुनु भएन। आजीवन एक सच्चा कर्मजोगी भएर रहनुभयो। श्रीकृष्ण हुनुहुन्थ्यो शान्तिका सागर, ज्ञानका सौम्य मूर्ति, उदारताका उच्च आकाश औ भक्तजनका आँखाका तारा। दुष्ट दुशासनको हातबाट चिरहरण हुँदा श्रीकृष्णले नै द्रौपदीको लाशको रक्षा गर्नुभएको थियो। नन्द र देवरको षड्यन्त्रको शिकार भएका पतिबाट त्याग्दा कृष्ण की परम भक्त बाहुली मीराको लाज राख्नु भएको थियो भगवान श्रीकृष्णले नै। कृष्ण नामको प्याला पिएर मीराले आफ्नो अस्तित्वसम्म भुलेकी थिइन्।

भगवान श्री कृष्णको नामसित भगवत गीताको नाम अनन्तदेखि गाँसिएर आएको छ भने पनि कुनै अत्युक्ति हवैन। उपनिषद्हरूको पनि महाउपनिषद् अर्थात् सारा अमृतको भाँडो त्यो पवित्र मधुपर्क गीता श्रीकृष्णको व्यक्तित्वको अभिव्यक्ति हो, ज्ञानको भण्डार जसले शान्तिका सागरमा डुबुल्की लाएर सुख समृद्धिका मोतीहरू चुनेको छ। मानव जीवनको क्षणभङ्गुरता, भौतिकवादको विनाश औ आत्माको महानता र अमरत्वबारे किन विचारै नगरी मानव माया मोह काम पिपासा आशा आकाङ्क्षाको दास भएको छ। यो आसक्ति नै दुःखको जड हो। आत्मालाई सिँगार्नु नै सर्वोपरि धर्म औ कर्तव्य हो, किनभने यसैमा निर्वाण प्राप्ति लुकेको छ। आत्माको अमरत्वबारे गीतामा भगवान श्री कृष्ण भन्नुहुन्छ,

न यस आत्मालाई शस्त्र काट्न सक्छ, न आगोले जलाउन सक्छ, न पानीले गलाउन सक्छ, औ न वायुले सुकाउन नै सक्छ।

जो मानिस यो सम्झन्छ कि आत्मा कसैलाई मार्दछ अथवा जो मानिस यो मान्दछ कि आत्मालाई कोही मार्दछ तब ती दुवै मानिसहरू सत्य जान्दैन। यो आत्मा न कसैलाई मार्दछ न कसैबाट मारिन्छ। वास्तवमा सबै आफ्नो आफ्नो कर्म अनुसार मर्दछन्।

सत्ताको अहम्बस जब आज प्रतिस्पर्धा र प्रतिद्वन्दिताको पाइलाहरूलाई मुहाई खाइरहेका छन्, परमाणुको विषाक्त वातावरणमा निसासिरहेको घाँटीलाई रगतको खोलाले भिजाउन उन्मत्त भएका छन्, भूतको गौरव, वर्तमानको कर्तव्य र भविष्यको प्रकाशदेखि जुगको कलुषित आदि साथ जुन अन्धवेगले बत्तिएर गइरहेका छन्, मात्र गीता औ गीताका स्रष्टा भगवान श्रीकृष्णद्वारा यस अन्धवेगको रोकथाम हुन सक्छ, यस आसक्ति अविनाशको उपचार हुन सक्छ।

कृष्ण जन्माष्टमीको यो मंगलमय दिनमा हाम्रा सम्पूर्ण श्रोताहरूमा हार्दिक मंगलमय शुभकामना। भर्खरै मात्र तपाईँले सुन्नुभयो हाम्रो विशेष प्रस्तुति नन्दगोपाल फिचर्स। साँच्चै गोकुलका गल्लीहरूमा बज्ने त्यो मुरलीको धुन, यो सदाको काखमा जिस्किने बालकृष्णको ती तोतले बोली अनि नन्द बाबाको खुसी, यी सबै कुराले आज हामीलाई फेरि एकपटक बाल्यकालको त्यो पवित्र र अलौकिक प्रेममा डुबाइदियो, होइन त श्रोता? जन्माष्टमीको यो शुभ बेलामा तपाईँहरूको जीवनमा पनि भगवान कृष्णको कृपा सधैँ बसिरहोस्, घर आँगनमा सधैँ खुसीको सानो कन्हैया झै आनन्द खेलिरहोस्। अब प्रस्तुत छ सोमा मुखोपाध्याय र कमलेश चौधरीको संचालनमा रहेको कार्यक्रम उत्तरायण।

0: राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमंत्री नरेंद्र मोदी, गृहमंत्री अमित शाह, रक्षा मंत्री राजनाथ सिंह और लोकसभा अध्यक्ष ओम बिरला ने इस अवसर पर देशवासियों को शुभकामनाएं दी हैं। इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ।
1: This is Akash. पुनः स्वागत गर्दछु श्रोतागणलाई आकाशवाणी खरसाङ एफएम 103.5 मेगा हर्जमा। त श्रोता सदा झै आज पनि हजुरहरूकै निम्ति विविध फिल्मी गीतहरूको कोसली लिएर उपस्थित भइसकेका छौँ हजुरहरूको प्रिय कार्यक्रम तपाईँको अनुरोधमा। र आजको कार्यक्रममा यहाँको साथमा छु म लमु। हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रममा हार्दिक स्वागत एवं सप्रेम नमस्कार, साथै कृष्ण जन्माष्टमीको मङ्गलमय शुभकामना। कार्यक्रम तपाईँको अनुरोधमाको यो पहिलो प्रस्तुति राखिरहेको छु चलचित्र बर्फीबाट रेखा भरद्वाजको स्वरमा, र यस गीतको अनुरोधकर्ता हुनुहुन्छ कटिहार बिहारबाट राजेश भारती, प्रिया भारती, वीणा रानी, प्रगति भारती, सञ्जीव सुमन, आशिष राज, आर रेमन, राजेश रमन, रश्मि प्रिया र विवेक रमन, रवि रञ्जन, सन्तोष कुमार अनि भारती परिवारका अन्य सदस्यहरू। फारबिसगंज बिहारबाट शम्भु प्रसाद गुप्त, अररिया रजखोर बजारबाट एमडी सारिफ आर्जु, टाउनशिप सेक्टर 8 भेलाई नगर छत्तीसगढ़बाट अशोक श्याम कुमार, प्रमिला श्याम कुमार, चुनी अस्मा, दीपक श्याम कुमार अनि अनुश्री श्याम कुमार, फरांसी गाउँ जिल्ला हिसारबाट राजकुमार डुडी, प्रमोद कुमार डुडी अनि पुष्पेन्द्र कुमार डुडी।

कार्यक्रमको अर्को कोसेली स्वीकार्नुहोस् चलचित्र कलियुगबाट राहत फतेह अली खानको स्वरमा। र यस गीतको अनुरोध कर्ताहरू हुनुहुन्छ कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई अनि हेप्पी राई, दुविहा नेवादा जिल्ला गाजीपुरबाट प्रतीक राई, श्रीमती रोशनी राई अनि प्राञ्जल राई, रङ्गी छत्तिसगढबाट दिनेश वर्मा अनि करुण वर्मा, मेहरनगर उमेरखेर महाराष्ट्रबाट अभिजित गोहाङकर राही, सरिता गोहाङकर, सिद्धान्त गोहाङकर, प्रिन्स एकांश गोहाङकर, विश्वकर्मा नागपुरबाट शैलेश गोहाङकर, वैशाली गोहाङकर, कुमारी धरी गोहाङकर, बडी अररिया रजखोर बजारबाट एमडी सारिफ आर्जू, मजनुका टिल्लाबाट कमल बालुजा, मधु बालुजा, सागर बालुजा, उमङ मल्लिक, आकाङ्क्षा मल्लिक अनि माही मल्लिक, मेन रोड राजविराज नेपालबाट मोहम्मद अताउल्लाह, बेगम जिनत जहाँ, सोनी परवीन अनि इम्तियाज आलम। त्यही श्रोताहरूको रजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो दोस्रो प्रस्तुति।

सलाही सोकनाहा नेपालबाट अरुण कुमार शर्मा, रेणुदेवी शर्मा, राहुल कुमार शर्मा, वन्दना कुमारी शर्मा, प्रियंका कुमारी शर्मा र शर्मा परिवारको सम्पूर्ण सदस्यहरू हो। डुमराव बिहारबाट डाक्टर डब्लु अन्सारी, डाक्टर सोनम अदिवा अनि दानिस अन्सारी, बक्सरबाट राज एसडी अन्सारी, आसमा खातुन अन्सारी, अफताब अन्सारी, मेहताब अन्सारी, कुल्लु अनि मुल्लु अन्सारी, भागलपुरबाट प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन मण्डल, करिना कुमारी, पूजा कुमारी, आरती कुमारी अनि सुनिता देवी, नेपानगर मध्य प्रदेशबाट सुदर्शन शाह, पल्लवी शाह, प्रकाश शाह, कुशल, नीति, सुरवी, अश्विन, मंगलाबेन शाह अनि राजेन्द्रजी शाह, इन्दिरा बिहार रायगढबाट अक्रम नूरजहाँ, डब्लु नूरजहाँ, साहिद वसिम र वल्ली उल्लाह नूरजहाँ। तई श्रोताहरूको रजायमा स्वीकार्नुहोस् कार्यक्रमको यो अर्को प्रस्तुति, चलचित्र और प्यार हो गया बाट उदित नारायण अनि अर्का याज्ञिकको स्वरमा।

फरमाइज फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा को यो अन्तिम प्रस्तुति चलचित्र कहुना प्यार हेबाट लकी अलीको स्वरमा र यस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ बक्सर बिहारबाट सरफुद्दिन अन्सारी फातिमा खातुन असलाम अन्सारी अक्रम अन्सारी अफताब अन्सारी डिएन सिंह रोड भागलपुरबाट अफरोज आलम बरकत आलम अनि सादब भाई सहा मार्केट भागलपुरबाट सिटिजन मास्टर अनि हुसैन मास्टर बरी खञ्जरपुर भागलपुरबाट भाइ गुलफरज आलम बेगम समा आरा अनि साथी जमालुद्दिन नेपाली सेक्टर आठ कुरुक्षेत्रबाट दीपक सैनी प्रमिला अनि अनुश्री महादेव पाराबाट मीरा सिमरन अनि योगेश कुमार जेल रोड झाँसीबाट नरेन्द्र कुमार अनि उमा देवी नागरी फार्मबाट शान्ता तामाङ खरसाङ चितेबाट साहिल देवान अनि नेपालबाट सरोज दत्ता चन्द्र दत्ता बेबी विविता अग्रेज आशिष अनि तरुण रञ्जन

नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार अलिशा कवसबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह अनि रक्षामन्त्री राजनाथ सिंहले जन्माष्टमीको अवसरमा देशवासीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले जीएसएलभी F-17 को सफल प्रक्षेपणका लागि इसरोलाई बधाई दिनुभएको छ। श्री मोदीले यो सफलता भारतको अन्तरिक्ष क्षेत्रको उत्कृष्टता, नवप्रवर्तन तथा बढ्दो क्षमताको प्रतिबिम्ब भएको बताउनु भएको छ। रक्षामन्त्री राजनाथ सिंह अनि विज्ञान तथा प्रौद्योगिकी डाक्टर जितेन्द्र सिंहले जीएसएलभी F-17 को सफल प्रक्षेपणको प्रशंसा गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा रक्षामन्त्रीले EOS-05 भारतको पृथ्वी अवलोकन क्षमतालाई थप सुदृढ बनाउने र देशको अन्तरिक्ष कार्यक्रमको बढ्दो आधुनिकतालाई प्रतिबिम्बित गर्ने बताउनु भएको छ। नेपाल र तिब्बतमा अचानक आएको भीषण बाढ़ीका कारण हालसम्म 1,282 जनाको मृत्यु भएको छ। नेपाल पुलिसका अनुसार चितवनमा सबैभन्दा बढी 359 जनाको मृत्यु भएको छ। गोवा सरकारले भोलिदेखि गोवा उज्ज्वला योजना शुरू गर्नेछ। यस योजना अन्तर्गत योग्य घरेलु एलपीजी र पीएनजी उपभोक्ताहरूलाई प्रत्येक वर्ष 3 घरेलु एलपीजी सिलिण्डरको मूल्य बराबरको आर्थिक सहायता प्रदान गरिनेछ। पश्चिम बंगाल सरकारले राज्यभरका रेस्टुरेन्ट, मिठाई पसल तथा खानपिनका स्थानहरूको निरीक्षण गर्न विशेष अभियान शुरू गरेको छ। राज्य सरकारले विशेष निगरानी तथा खाद्य सुरक्षा अभियान अन्तर्गत 13 खाद्य प्रशोधन इकाई बन्द गरेको छ। अस्ट्रेलियाका अधिकारीहरूले सिडनीमा अत्यधिक संक्रामक H5N1 बर्ड फ्लूको पहिलो संक्रमण पुष्टि गरेका छन्। सिडनीमा यो पहिलो पुष्टि भएको मामिला हो। यसका साथै मुख्य समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 2:40 मा फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Whoa.

Thank you.

Chen

पुनः स्वागत छ श्रोता, हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौ। समय यस बेला 2:30 भइरहेको छ श्रोता, र अब सुनाउन लागिरहेका छौ नेपाली लोक अनि आधुनिक गीत। त प्रथममा स्वीकार्नुहोस् यो लोक भाका भानु गौतमको स्वरमा।

लोक भाका त यहाँले सुनिहाल्नुभयो। अब पालो आधुनिक गीतको त स्वीकार्नुहोस्, यो आधुनिक गीत स्नेहाश्री थापाको स्वरमा।

0: यो प्रसारण हो आकाशवाणीको अब सुन्नुहो समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह अनि रक्षा मन्त्री राजनाथ सिंहले जन्माष्टमीको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी, विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंह अनि रक्षा मन्त्री राजनाथ सिंहले जीएसएलभी F-17 सफल प्रक्षेपणको लागि इसरोलाई बधाई दिनुभयो। ब्रिक्सका मुख्य न्यायाधीश मञ्च आज नयाँ दिल्लीमा शुरू भयो। सर्वोच्च अदालतले मञ्चको आयोजना गर्दछ। इटलीका प्रधानमन्त्री जर्जियो मेलोनीको सरकारले दोस्रो विश्वयुद्धपछि देशको सबैभन्दा लामो समयसम्म शासन गर्ने सरकारको रेकर्ड कायम गरेको छ। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभयो अनि मौसम विभागले भोलि

अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह अनि रक्षामन्त्री राजनाथ सिंहले जन्माष्टमीको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै राष्ट्रपति मुर्मूले भन्नुभएको छ, भगवान श्रीकृष्णको लीला र सन्देशले भारतीय संस्कृति र दर्शनमा जीवन्तता ल्याउँछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले भन्नुभयो, भगवान श्रीकृष्णको जीवन र सन्देशले मानवतालाई सत्य, धर्म, कर्तव्य र सद्गुणको मार्गमा हिँड्न प्रेरित गर्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मानवतालाई निरन्तर मार्गदर्शन गर्ने भगवान श्रीकृष्णको दिव्य सन्देशमा निस्वार्थ कर्मको प्रेरणा रहेको बताउनु भएको छ। उहाँले भगवान श्रीकृष्णको भक्ति र पूजाको यो पवित्र अवसरले सबैको जीवनमा सकारात्मक

0: प्रेरित गर्दछ। भारतले अन्तरिक्ष क्षेत्रमा अर्को ठूलो सफलता हासिल गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले आज बिहान श्रीहरिकोटाबाट जीएसएलभी F-17 रकेट मार्फत पृथ्वी अवलोकन उपग्रह EOS-05 सफलतापूर्वक प्रक्षेपण गर्यो। इसरोका अनुसार भारतको पहिले इमेजिङ उपग्रह प्रक्षेपण भएको लगभग 18 मिनटपछि भू सिंक्रोनस कक्षामा सफलतापूर्वक राखिएको थियो। EOS-05 वास्तविक समय छविहरू प्रदान गर्नेछ। यसले कृषि र प्रकोप व्यवस्थापन जस्ता क्षेत्रहरूमा मदत गर्नेछ। इसरोका अध्यक्ष वी नारायणले भन्नुभयो कि यो मिसनले भारतको पृथ्वी अवलोकन क्षमताहरूलाई अझ बलियो बनाउनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी, विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंह अनि रक्षा मन्त्री राजनाथ सिंहले जेएसएलभी F-17 को सफल प्रक्षेपणको लागि इसरोलाई बधाई दिनुभयो। श्री मोदीले यो सफलताले भारतको अन्तरिक्ष क्षेत्रको उत्कृष्टता, नवीनता र बढ्दो क्षमतालाई प्रतिबिम्बित गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, इसरो र भारतीय उद्योग बीचको बढ्दो साझेदारीले देशको अन्तरिक्ष कार्यक्रमलाई नयाँ बल र विस्तार दिइरहेको छ। प्रधानमन्त्रीले यसलाई इसरोको लागि उल्लेखनीय उपलब्धि र देशको लागि गर्वको क्षणको रूपमा वर्णन गर्नुभयो। विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, EOS-05 भू सिंक्रोनस कक्षाबाट प्रक्षेपण गरिएको भारतको पहिलो अत्याधुनिक पृथ्वी अवलोकन र इमेजिङ उपग्रह हो। यो उपग्रह दृश्य, इन्फ्रारेड, बहु स्पेक्ट्रल र हाइपर स्पेक्ट्रल मोडमा छविहरू खिच्न सक्षम छ। डाक्टर सिंहले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भारतको अन्तरिक्ष क्षमताहरू निरन्तर नयाँ उचाइहरू मापन गर्दैछन्, जसले विश्वव्यापी अन्तरिक्ष शक्तिको रूपमा भारतको स्थितिलाई अझ बलियो बनाउँदैछ। रक्षा मन्त्री राजनाथ सिंहले सामाजिक सञ्जाल एक पोस्टमा भन्नुभयो, EOS-05 भारतको पृथ्वी अवलोकन क्षमतालाई बलियो बनाउँछ र यसको अन्तरिक्ष कार्यक्रमको बढ्दो परिष्कारलाई प्रतिबिम्बित गर्दछ। उहाँले भन्नुभयो, इसरो र भारतीय उद्योग बीचको बढ्दो साझेदारीले ठूलो मात्रामा नवप्रवर्तनलाई बढावा दिइरहेको छ, स्वदेशी क्षमताहरूलाई बलियो बनाउँदैछ र अन्तरिक्ष महत्वाकांक्षाका लागि नयाँ बाटो खोलिरहेको छ। रक्षा मन्त्रीले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा देशले निरन्तर प्रगतिशील, आत्मनिर्भर र विश्वव्यापी रूपमा प्रतिस्पर्धी अन्तरिक्ष पारिस्थितिक प्रणाली निर्माण गरिरहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। ब्रिक्सका मुख्य न्यायाधीश मञ्च आज नयाँ दिल्लीमा शुरू भयो। सर्वोच्च अदालतले मञ्चको आयोजना गर्दछ। ब्रिक्स सदस्य तथा साझेदार देशहरूका मुख्य न्यायाधीशहरू, सर्वोच्च अदालतका न्यायिक प्रमुखहरू र वरिष्ठ न्यायिक प्रतिनिधिहरू सहभागी छन्।
1: भारतका मुख्य न्यायाधीश न्यायमूर्ति सूर्यकान्त रुस, चीन, मिस्र, इन्डोनेसिया, संयुक्त अरब अमीरात, बेलारूस, कजाकिस्तान, दक्षिण अफ्रीका, ईरान और उज्बेकिस्तान के न्यायिक प्रतिनिधि मंडलों के प्रमुखों के साथ द्विपक्षीय बैठक करेंगे। इन बैठकों में आपसी न्यायिक हित के मुद्दों पर चर्चा होगी और न्यायपालिकाओं के बीच सहयोग को मजबूत करने पर जोर दिया जाएगा। इस दौरान न्याय वितरण, अंतर्राष्ट्रीय विवाद समाधान, प्रौद्योगिकी और सतत विकास जैसे समकालीन मुद्दों पर भी विचार विमर्श होगा। इस दौरान प्रतिनिधियों को अनुभव और विचारों के आदान प्रदान का भी अवसर मिलेगा। यह 3 दिवसीय मंच न्याय व्यवस्था, अंतर्राष्ट्रीय विवाद समाधान, प्रौद्योगिकी और सतत विकास जैसे मुद्दों पर चर्चा का अवसर देगा। अमन यादव, आकाशवाणी समाचार, दिल्ली।
0: इटालीका प्रधानमन्त्री जर्जियो मेलोनीको सरकारले दोस्रो विश्वयुद्धपछि देशको सबैभन्दा लामो समयसम्म शासन गर्ने सरकारको रेकर्ड कायम गरेको छ। 1413 दिन चलेको उहाँको सरकारले पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको रेकर्ड तोडेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले इटलीका प्रधानमन्त्री जर्जिया मेलोनीलाई युद्धपछिको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बन्नुभएकोमा बधाई दिनुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले यो उपलब्धिले इटालियन जनताको उहाँको नेतृत्वमा रहेको विश्वास र भरोसालाई प्रतिबिम्बित गरेको बताउनुभयो। प्रधानमन्त्रीले भारत इटली रणनीतिक साझेदारीलाई सुदृढ पार्न उनीहरूको मित्रताले महत्वपूर्ण महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। श्री मोदीले दुवै देशका जनताको समृद्ध भविष्य निर्माण गर्न निरन्तर घनिष्ठ सहयोगको अपेक्षा गरेको बताउनुभयो। उहाँले आगामी वर्षहरूमा जर्जिया मेलोनी

0: को निरन्तर सफलताको कामना गर्नुभयो। गोवा सरकारले भोलिदेखि गोवा उज्वला योजना शुरू गर्दछ। यस योजना अन्तर्गत योग्य घरेलु एलपिजी र पीएनजी उपभोक्ताहरूले प्रतिवर्ष 3 घरेलु एलपिजी सिलिन्डरको मूल्य बराबरको आर्थिक सहायता प्राप्त गर्नेछन्। मुख्यमन्त्री डाक्टर प्रमोद सावन्तले भन्नुभयो, प्रत्यक्ष लाभ हस्तान्तरण मार्फत 3,000 रुपियाँ सिधै लाभार्थीहरूको ब्याङ्क खातामा जम्मा गरिनेछ। पश्चिम बंगाल सरकारले राज्यभरिका रेस्टुरेन्ट, मिठाई पसल र खाने ठाउँहरूको निरीक्षण गर्न विशेष अभियान शुरू गरेको छ। विशेष निगरानी र खाद्य सुरक्षा अभियानको एक भागको रूपमा राज्य सरकारले 13 खाद्य प्रशोधन एकाइहरू बन्द गरेको छ। 5 रेस्टुरेन्टहरूको इजाजत पत्र निलम्बन गरेको छ। राष्ट्रिय बाल अधिकार संरक्षण आयोगले राष्ट्रव्यापी अभियानको क्रममा 3,800 भन्दा बढी बाल बालिकालाई बाल श्रमबाट मुक्त गरेको छ। अभियानको क्रममा 575 भन्दा बढी एफआईआर पनि दर्ता भएका छन्। महिला तथा बाल विकास मन्त्रालयका अनुसार अभियान 12 जुनदेखि 31 अगस्तसम्म चलेको थियो। आयोगले बाल बालिकाको उद्धार र पुनर्स्थापना गर्न राज्य सरकार, पुलिस र अन्य सम्बन्धित निकायहरूसँग काम गरेको थियो। यसले बाल श्रम विरुद्ध जागरूकता अभियान पनि शुरू गरेको थियो। नेपालमा आएको बाढीका कारण हालसम्म 1,282 जनाको मृत्यु भएको छ। नेपाल पुलिस अनुसार सबैभन्दा बढी चितवनमा 359 जनाको मृत्यु भएको छ। अस्ट्रेलियाली अधिकारीहरूले सिडनीमा अत्यधिक संक्रामक H5N1 बर्ड फ्लूको पहिलो केस पुष्टि गरेका छन्। यो सिडनीमा पहिलो पुष्टि भएको केस हो। मौसम विभागले भोलिसम्म मध्यप्रदेशमा भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। आज हरियाणा, चण्डीगढ, हिमाचल प्रदेश, उत्तराखण्ड, पश्चिमी उत्तर प्रदेश, बिहार, झारखण्ड र उत्तर पूर्वमा पनि भारी वर्षा हुने अनुमान गरिएको छ। भियतनाममा जारी पिकलबल विश्वकपमा टिम प्रतियोगिताको पहिलो दिन भारत अपराजित रह्यो। प्रतियोगितामा 6 तारिकसम्म जारी रहनेछ। यो समाचार युट्युबमा @AIR Khersang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह अनि रक्षामन्त्री राजनाथ सिंहले जन्माष्टमीको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी, विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंह अनि रक्षामन्त्री राजनाथ सिंहले GSLV-F17 को सफल प्रक्षेपणका लागि इसरोलाई बधाई दिनुभयो। ब्रिक्सका मुख्य न्यायाधीश मञ्च आज नयाँ दिल्लीमा शुरू भयो अनि मौसम विभागले भोलिसम्म मध्यप्रदेशमा भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: अब प्रस्तुत छ यो लोकगीत। नरेन्द्र गुरुङ, सरिता गुरुङ, अञ्जली प्रधान, उत्तम प्रधान अनि अनु सुनारको समूह स्वरमा।

0: अब सुन्नुहोस् समसामयिक समीक्षा, अनुवादक तथा वाचक मुस्कान राई। विषय, जापान क्रेडिट रेटिङ एजेन्सीद्वारा स्थिर दृष्टिकोणसहित भारतको सार्वभौम क्रेडिट रेटिङ एमा स्तरोन्नति। आलेख, विदेश सेवा डेस्क, एनएसडी आकाशवाणी। भारत सरकारले जापान क्रेडिट रेटिङ एजेन्सी जेसीआरको भारतको दीर्घकालीन विदेशी मुद्रा र स्थानीय मुद्रा जारीकर्ता मूल्याङ्कनलाई बीबीबी प्लसबाट एमा एक अङ्कले स्तरोन्नति गर्ने निर्णयको स्वागत गरेको छ, जबकि स्थिर दृष्टिकोण कायम राख्नेछ। जेसीआरले भारतको देशको सीमालाई पनि एक अङ्कले बढाएर ए गरेको छ। यो स्तरोन्नतिले भारतको ठोस आर्थिक वृद्धि, विकासको जग बलियो बनाउन आर्थिक नीतिहरूको प्रभावकारिता र वित्तीय प्रणालीको सुधारिएको सुदृढतालाई प्रतिबिम्बित गर्दछ। जेसीआरले उल्लेख गरेको छ, भारतीय अर्थव्यवस्थाले उच्च वृद्धि दर कायम राखेको छ, जुन बलियो निजी उपभोग र सार्वजनिक लगानीद्वारा समर्थित छ। तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालय एमओएसपीआईद्वारा जारी गरिएको पछिल्लो जीडीपी अनुमानले वित्तीय वर्ष 2026 वास्तविक जीडीपी वृद्धि 7.8% बलियो रहेको सङ्केत गर्दछ। वित्तीय वर्ष 2027 पहिलो त्रैमासिकमा वृद्धिको गति कायम रह्यो। विश्वव्यापी प्रतिकूल परिस्थितिहरू बीच पनि वास्तविक जीडीपी 7.8% बढ्यो। एजेन्सीले सरकारको उत्पादकता वृद्धि र आर्थिक विकासका लागि अनुकूल नीतिहरूको निरन्तर कार्यान्वयनलाई पनि प्रकाश पार्यो, जसमा डिजिटल सार्वजनिक पूर्वाधारको विकास र वस्तु तथा सेवा करको कार्यान्वयन समावेश छ, जसले भारतको आर्थिक जग बलियो बनाएको छ। एजेन्सीले पुँजीगत खर्च, विशेष गरी पूर्वाधार लगानीमा बढी जोड दिँदै वित्तीय खर्चको गुणस्तरमा सुधारलाई पनि मान्यता दिएको छ। जेसीआरले उल्लेख गर्यो, केन्द्रीय सरकारको वित्तीय घाटा वित्तीय वर्ष 2025 4.7% घटेर वित्तीय वर्ष 2026 4.4% पुगेको छ, जबकि पुँजीगत खर्च उच्च रह्यो। जेसीआरले भारतको वित्तीय प्रणालीको समग्र सुदृढतामा उल्लेखनीय सुधारको पनि प्रकाश पारेको छ। दिवालियापन र दिवालियापन संहिताको स्थापना, सरकारद्वारा पुँजी प्रवाह र आरबीआईद्वारा सुदृढ सुपरिवेक्षणद्वारा समर्थित ब्याङ्किङ क्षेत्रको सम्पत्ति गुणस्तर बलियो भएको छ। ब्याङ्किङ क्षेत्रमा पुँजी पर्याप्त र नाफा स्थिर रहेको छ। गैर ब्याङ्किङ वित्तीय क्षेत्रको सम्पत्ति गुणस्तर र पुँजी पर्याप्तमा पनि सुधार आएको छ, जसले वित्तीय प्रणालीलाई अझ बलियो बनाएको छ। बाह्य क्षेत्रको बारेमा एजेन्सीले उल्लेख गरेको छ, भारतको चालू खाता घाटा नियन्त्रित रहेको छ, जसलाई सेवा सन्तुलनमा अधिशेषले समर्थन गरेको छ। छोटो अवधिको बाह्य ऋणभन्दा उल्लेखनीय रूपमा बढिरहेको प्रशस्त विदेशी मुद्रा सञ्चितले बाह्य झट्काको विरुद्धमा बलियो लचिलोपन प्रदान गर्दछ। यो स्तरोन्नति चुनौतीपूर्ण विश्वव्यापी वातावरणको पृष्ठभूमिमा आएको छ र दिगो वृद्धि, प्रभावकारी आर्थिक नीतिहरू, सुधारिएको वित्तीय गुणस्तर र बलियो वित्तीय प्रणालीद्वारा समर्थित भारतको आर्थिक आधारभूत कुराहरूको निरन्तर सुदृढीकरणलाई जोड दिँदछ। यसले भारतको बलियो र लचिलो आर्थिक वृद्धि, वित्तीय गुणस्तरमा सुधार, बलियो वित्तीय प्रणाली र बलियो बाह्य स्थितिलाई प्रतिबिम्बित गर्दछ। भारतले पहिले नै प्रमुख अन्तर्राष्ट्रिय मूल्याङ्कन एजेन्सीहरूबाट सार्वभौम मूल्याङ्कन स्तरोन्नति प्राप्त गरिसकेको छ। मर्निङ स्टार डीबीआरएसले 2025 भारतको सार्वभौम मूल्याङ्कन स्तरोन्नति गरे, त्यसपछि अगस्त 2025 एसएनपी ग्लोबल मूल्याङ्कन र सेप्टेम्बर 2025 जापानको मूल्याङ्कन र मूल्याङ्कन तथा लगानी सूचक आरएनआईले स्तरोन्नति गर्यो। हालैका समयमा जापानी मूल्याङ्कन एजेन्सीले गरेको यो दोस्रो यस्तो स्तरोन्नति हो, जुन आधिकारिक तथ्याङ्कले अप्रेल जुन त्रैमासिक भारतको जीडीपी 7.8% बढेको देखाएको एक दिनपछि आएको हो। सेप्टेम्बर 2025 जापानी क्रेडिट मूल्याङ्कन एजेन्सी मूल्याङ्कन तथा लगानी सूचकाङ्क आरएनआईले भारतको दीर्घकालीन सार्वभौम क्रेडिट मूल्याङ्कनलाई बीबीबीबाट बीबीबी प्लसमा स्तरोन्नति गर्यो, जबकि भारतीय अर्थव्यवस्थाको लागि स्थिर दृष्टिकोण कायम राख्यो। एसएनपीले अगस्त 2025 भारतको सार्वभौम मूल्याङ्कनलाई बीबीबीबाट बीबीबी प्लसमा स्तरोन्नति गरेपछि यो आएको हो। जेसीआरएले ती प्रत्येक मूल्याङ्कन स्केलभित्र सापेक्षित स्थिति जनाउन डबल एबाट बीमा मूल्याङ्कन प्रतीकहरूको प्लस वा माइनस चिन्ह संलग्न गर्दछ।
1: एफएम 103.5 MHz को ध्वनि तरंगमा हामी आकाशवाणीबाट बोलिरहेका छौ। अब अघिल्लो क्रममा सुनाउनेछु केही हिन्दी चलचित्रका गीतहरू। त प्रथममा मनोरञ्जन गराइरहेका छौ यो पहिलो गीत सुनाएर। चलचित्र कबीर सिंहबाट अरमान मल्लिकको स्वरमा।

0: आकाशवाणीबाट अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार सारण मगरबाट सुन्नुहोस्। आसामका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो देरगाउँस्थित लाचित बरफुगन पुलिस एकाडेमीमा भएको पूर्वाधार विकासका कामहरूको निरीक्षण गर्नुभयो। उहाँले राज्यभरिका पुलिस चौकी तथा बटालियनहरूमा आवासीय क्वार्टर निर्माण गर्ने परियोजनाहरूको प्रगतिका साथै चार जिल्लामा मोडल पुलिस लाइन्सको विकास कार्यको पनि समीक्षा गर्नुभयो। समीक्षा बैठकअघि मुख्यमन्त्रीले स्मार्ट रेस्पोन्स युनिटको कार्यवाहीको पनि निरीक्षण गर्नुभयो। यो आसाम पुलिसको एक द्रुत प्रतिक्रिया टोली हो, जसलाई सङ्कटका परिस्थितिमा छिटो र प्रभावकारी रूपमा कार्यवाही गर्नका लागि गठन गरिएको हो। लाचित बरफुकन पुलिस एकाडेमीमा पूर्वाधार विकासको काम चरणबद्ध रूपमा भइरहेको छ।

0: पहिलो चरणमा शैक्षिक भवन र पुलिस संग्रहालय निर्माण गर्ने कार्य समावेश थियो, जुन पूरा भइसकेको छ भने दोस्रो चरणको काम अहिले जारी छ। 200 करोड रुपियाँ भन्दा बढी अनुमानित लागत रहेको दोस्रो चरणमा तालिम लिइरहेका 1500 पुलिस कर्मचारी बस्न सक्ने क्षमताका ब्यारेक, तालिम कार्यक्रममा सहभागी हुने अधिकारीहरूका लागि छात्रावास तथा एकाडेमीका अधिकारी, प्रशिक्षक र अन्य कर्मचारीका लागि आवासीय क्वार्टर निर्माण गर्ने कार्य समावेश छ। तेस्रो चरणको योजना पनि शुरू गरिएको छ। समीक्षाका क्रममा मुख्यमन्त्री डाक्टर शर्माले लाचित बर्फुकन पुलिस एकाडेमीलाई आधुनिक पूर्वाधार तथा उत्कृष्ट राष्ट्रिय मापदण्ड अनुरूपका सुविधाले सुसज्जित विश्वस्तरीय पुलिस प्रशिक्षण संस्थानका रूपमा विकास गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। नागाल्यान्डका मुख्यमन्त्री नेफ्यू रियोले जन्माष्टमीको अवसरमा जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले यस पावन पर्वले शान्ति, सद्भाव र आपसी भाइचाराको भावना अझ सुदृढ बनाउने आशा व्यक्त गर्नुभएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा भारतीय जनता पार्टीका आसाम राज्य अध्यक्ष तथा लोकसभा सांसद दिलीप सैकियाले सम्पूर्ण राज्यलाई शुभकामना र बधाई दिनुभएको छ। आफ्नो शुभकामना सन्देशमा श्री सैकियाले भगवान कृष्णको जीवन र भगवद् गीताको अमर मार्गदर्शनले मानवतालाई सधैँ सत्य, धार्मिकता, न्याय, कर्तव्य र निस्वार्थ कर्मको मार्ग देखाएको बताउनुभयो। अन्यायको विरुद्धमा उभिने र धार्मिकता स्थापित गर्ने भगवान कृष्णको शिक्षाको आज सम्पूर्ण मानव जातिका लागि उत्तिकै सान्दर्भिक छ। उहाँले यो पनि भन्नुभयो, यो पवित्र पर्व समाजमा शान्ति, सद्भाव, भ्रातृत्व र आध्यात्मिक जागरण फैलाओस्। भगवान कृष्णको आशीर्वादले आसामका प्रत्येक परिवार खुसी, समृद्ध र सुस्वास्थ्य भरिपूर्ण होस्। भाजपा प्रदेश अध्यक्ष तथा लोकसभा सांसद दिलीप सैकियाले सबैलाई जात, भाषा र समुदाय बन्धन माथि उठेर एकता र सद्भावको बन्धनलाई अझ बलियो बनाउन र शान्तिपूर्ण, समृद्ध र विकसित आसाम निर्माण गर्न प्रतिबद्ध हुन आमन्त्रित गर्नुभयो। गेजिङका जिल्लापाल तेन्जिङ डेन्जोङपाले हिजो सिङ्लिताम र रिम्बीका पहिरो प्रभावित क्षेत्रको स्थलगत पुनः निरीक्षण गरी अवस्थाको मूल्याङ्कन गर्नुभएको छ। उहाँले प्रभावित क्षेत्रमा भइरहेको राहत, सुरक्षा तथा पुनः स्थापना कार्यको पनि समीक्षा गर्नुभयो। निरीक्षणका क्रममा जिल्लापालले पहिरोका कारण गम्भीर रूपमा प्रभावित सडक सम्पर्क पुनः स्थापनाको अवस्थाबारे जानकारी लिनुभयो। सम्बन्धित निकायहरूको समन्वयात्मक तथा निरन्तर प्रयासबाट एक दिनभित्रै सडक पुनः स्थापना गरी यातायात सञ्चालन योग्य बनाएको छ। यससँगै यात्रु तथा स्थानीय बासिन्दाको आवत जावत सहज भएको छ। सडक पुनः स्थापना कार्यमा सडक तथा पुल विभाग, विद्युत विभाग, वन विभाग, जिल्ला आपदा व्यवस्थापन प्राधिकरण, एसएसबीको बतरौ बटालियनको उद्धार टोली, जिल्ला तथा ग्राम पञ्चायतका सदस्यहरू र स्थानीय युवाहरूले सामूहिक रूपमा सहभागिता जनाएका थिए। जिल्लापालले सम्बन्धित अधिकारीहरूलाई आपसी समन्वय कायम राख्दै जोखिमयुक्त स्थान तथा प्रभावित परिवारहरूको निरन्तर निगरानी गर्न निर्देशन दिनुभयो। साथै थप पहिरो खस्ने वा अन्य जोखिम उत्पन्न हुने अवस्था आएमा समयमै सावधानी अपनाउन तथा आवश्यक उद्धार एवं प्रतिकारका उपाय सुनिश्चित गर्न पनि निर्देशन दिनुभएको छ। गोसाईगाउँ महकुमा अन्तर्गत तेलीपाडा स्थित कोक्राझार कृषि विज्ञान केन्द्रमा हिजो पशु स्वास्थ्य तथा सामग्री वितरण शिविर आयोजना गरियो। कार्यक्रम भारतीय कृषि अनुसन्धान परिषद अन्तर्गत राष्ट्रिय दुग्ध अनुसन्धान संस्थानको पूर्वाञ्चल अनुसन्धान केन्द्र कल्याणी र कोक्राझार कृषि विज्ञान केन्द्रको संयुक्त आयोजनामा सम्पन्न भएको हो। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: नमस्कार श्रोता महानुभावहरू, नेपाली प्रसारण सेवा अन्तर्गत प्रत्येक सप्ताहको सोमबार, बुधबार, शुक्रबार अनि आइतबार प्रसारण हुने कार्यक्रम विश्वमा हामीको आजको विशेष अङ्कमा यहाँलाई स्वागत छ। यस क्षण तपाईँहरूको रेडियो सेट अघि उपस्थित छु म कार्यक्रम सञ्चालक निर्मल गुरुङ लिएर कार्यक्रम विश्वमा हामी।

मैले आजको अङ्कलाई किन विशेष भनिरहेको छु भने आज चाहिँ हो 4 तारिक सेप्टेम्बर अनि भोलि 5 तारिक सेप्टेम्बर। 5 तारिक सेप्टेम्बरको दिन विशेष गरी शिक्षा आर्जन गरिरहेका विद्यार्थी नानीहरूको निम्ति एउटा विशेष दिन हो। यस दिन विद्यार्थीहरू नानीहरूले स्कुलहरूमा विभिन्न रङ्गारङ कार्यक्रमहरूको आयोजना गरी आफ्ना शिक्षक शिक्षिकाहरूलाई खदा माला लगाई उपहार दिई सम्मान गर्ने गर्छन्, किनकि 5 तारिक सेप्टेम्बर हो शिक्षक दिवस।

भारतमा प्राचीन कालदेखि नै गुरु अनि शिष्यको परम्परालाई एउटा विशेष महत्त्व दिने गरेको छ। यहाँ गुरुहरूलाई सधैँ नै एउटा विशेष स्थान दिने गरिन्छ, यहाँसम्म कि तिनीहरूलाई भगवान अनि मातापिताभन्दा पनि माथिको स्थान दिइन्छ। यसो हुँदा शिक्षक दिवसले भारतमा एउटा विशेष अनि महत्त्वपूर्ण स्थान बोकेको छ। यसै कारण भारतभरि प्रत्येक सानो ठुलो स्कुल, कलेज, कोचिङ सेन्टर आदि स्थानहरूमा छात्रा छात्राहरू यस दिनलाई स्मरणीय बनाउनको निम्ति भरसक प्रयास गर्ने गर्छन्। शिक्षक दिवसको अवसरमा सबैले आफ्नो जीवनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षकहरूलाई स्मरण गर्दै उनीहरूलाई उपहारहरू दिँदै उनीहरूको योगदानप्रति धन्यवादी हुने गर्छन्। अब शिक्षक दिवसको महत्त्वबारे केही जानौँ। प्रत्येक मानिसको जीवनमा शिक्षकको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ। यी शिक्षकहरू यिनै हुन् जसले हामीलाई एउटा साधारण मानिसदेखि विवेकशील मानिस बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्दछ। यसै कारण पनि होला एउटा शिक्षकको स्थान मानव जीवनमा भगवान अनि आमा बाबाको भन्दा पनि शीर्षमा राखिएको छ। यही कारणले आज हामी शिक्षकहरूको जति नै प्रशंसा गरे पनि त्यो कम नै हुँदछ। महान कवि कबीरदासले शिक्षक सम्बन्धी यसो भनेका छन्। सब धरती कागज करूँ लिखनी सब बनराय, सास समुन्दर की मसी करूँ गुरु गुण लिखान जाए। अर्थात् सम्पूर्ण पृथ्वीलाई एउटा कागजको रूपमा परिवर्तित गरे पनि अनि सास समुन्दरलाई स्याही अथवा मसी अनि सबै जङ्गलहरूलाई कलममा परिवर्तन गरे तापनि एउटा विद्या दिने शिक्षकको महिमा एवं गुणगान गर्नु सम्भव नै हुँदैन। भारतमा प्राचीन कालदेखि नै गुरु अनि शिष्य माझको परम्पराको एक विशेष स्थान रहिआएको छ। हाम्रो संस्कृतिको निर्माणमा गुरु अनि शिष्यको परम्पराको एउटा विशेष स्थान अनि योगदान रहेको छ। मानव जीवनको निर्माणको सबै स्तम्भहरूमा शिक्षक एउटा महत्त्वपूर्ण स्तम्भ हो। यसैले यसो भनिएको छ, गुरु र ब्रह्मा, गुरु र विष्णु, गुरु र देव महेश्वर, गुरु र साक्षात् परब्रह्म तस्मै श्री गुरुदेव नमः। एउटा शिक्षकले एउटा शिष्यको जीवनको साथसाथ उसको चरित्र निर्माणमा पनि एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। भनिन्छ, मानिसको जीवनमा उसको सर्वप्रथम गुरु उसको आमा हुन्छ, जसले उसलाई जीवन प्रदान गर्नुको साथसाथ जीवनको मूल आधारको ज्ञान पनि दिदछ। त्यसपछि यानि कि आमाको बाद आउँछ स्थान एउटा शिक्षकको। कुनै पनि व्यक्तिको व्यक्तित्वको निर्माण गर्न एउटा अत्यन्त विशाल अनि कठिन कार्य हो। एउटा व्यक्तिलाई शिक्षा प्रदान गर्नको साथसाथ उसको चरित्र अनि व्यक्तित्व निर्माण गर्न त्यही प्रकारको कार्य हो जसरी एउटा कुमालेले गिलो माटोद्वारा माटोको भाँडाकुँडाको निर्माण गर्दछ। यस्तै प्रकारले एउटा शिक्षकले छात्रहरूलाई शिक्षा दिनका साथसाथ उसको व्यक्तित्वको निर्माण पनि गर्दछ। यसै विषयलाई कवीर यसो भन्नुहुन्छ, गुरु र कुम्हार शिष्य कुम्भ हे, गढी गढी काडे खोट, अन्तर हा सहार दे बाहार बाहे चोट। यसको अर्थ हुन्छ, शिक्षक एक कुमाले जस्तै हो जसले आफ्नो छात्ररूपी माटोको भाँडाको कमीहरूलाई दूर गर्नको निम्ति भित्री हातको सहारा प्रदान गर्दै बाहिरबाट धाप दिने गर्दछ। यही कारण हो भारतीय शिक्षण प्रणालीमा शिक्षक अनि शिक्षक दिवसको महत्त्व एउटा बेग्लै रहेको छ।

0: जाते हैं। भारतमा सबैभन्दा पहिला शिक्षक दिवस 5 सेप्टेम्बर 1962 मा मनाइएको थियो। भारतका भूतपूर्व राष्ट्रपति डाक्टर सर्वपल्ली राधाकृष्णनको जन्म दिवसकै दिन अर्थात् 5 सेप्टेम्बरमा यो शिक्षक दिवस मनाइन्छ। डाक्टर सर्वपल्ली राधाकृष्णनको शिक्षाप्रतिको योगदानको फलस्वरूप उनको योगदानलाई सम्मान जनाउँदै प्रत्येक वर्षको 5 सेप्टेम्बरमा उनैको जन्मदिनको दिन शिक्षक दिवस मनाइन्छ। शिक्षक दिवस मूलत यसकारण मनाइन्छ ताकि हामी हाम्रो सबै शिक्षकहरूप्रति कृतज्ञता अर्पण गर्न सकौँ भनी। उनीहरूलाई हामीलाई एक असल शिक्षा प्रदान गरेकोमा तथा हाम्रो व्यक्तित्व निर्माण गर्नुमा पुर्याएको योगदानलाई सम्मान गर्नु यो दिवसको मुख्य उद्देश्य हो। एउटा राष्ट्रको निर्माणमा शिक्षकको योगदान अतुल्य छ। एउटा राष्ट्रको विकास तब मात्र सम्भव छ जब त्यसको शिक्षक योग्य हुन्छ। हुन त विश्वभरिका सम्पूर्ण शिक्षकहरू नै पूज्यनीय छन्, तर कतिपय शिक्षकहरूले यस्तो योगदान समाजलाई दिएका छन् जसको उदाहरणीय कार्यले भारत देशलाई सफलताको उचाइमा लैजानमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। हुन त यस प्रकारको शिक्षकहरूको सूची धेरै लामो छ, तरै पनि यीमध्ये राजा रामन रोय, स्वामी विवेकानन्द, डाक्टर भीमराव अम्बेडकर, मौलाना अब्दुल कलाम आजाद, एपीजे अब्दुल कलाम यस्ता शिक्षकहरू थिए जसले आफ्नो राष्ट्रको निर्माणमा अनन्त योगदान पुर्याएका छन्।
1: जिसे कोई पूछता नहीं उसे गुरु गले लगाते हैं, जिसे कोई पूछता नहीं उसे गुरु गले लगाते हैं, अपने ज्ञान का दान देकर कामयाबी तक पहुंचाते हैं। गुरु तो ऐसे होते हैं, गुरु तो ऐसे होते हैं जो कीचड़ में भी फूल खिला दें। प्रत्यक्ष ना हो भले, पर ज्ञान के रूप में गुरु हमेशा साथ निभाते हैं। प्रत्यक्ष ना हो भले, पर ज्ञान के रूप में गुरु हमेशा साथ निभाते हैं।

आज हाम्रा यस्तै शिक्षकहरूको योगदानको फलस्वरूप हाम्रो देश भारत तीव्रताको साथ सफलताको मार्गमा अघि बढिरहेको छ। आज केवल भारतमा मात्र होइन तर विश्वभरि भारतीयहरूले आफ्नो नाम प्रत्येक क्षेत्रहरूमा रोशन गरिरहेका छन्। भन्नु नै पर्दा विश्वका प्रत्येक चौथो डाक्टर अनि इन्जिनियरहरूमा भारत एक हुन्छन्। विज्ञानको क्षेत्रमा पनि आज भारत अमेरिका अनि रुस जस्तै महाशक्तिहरूको समकक्ष खडा छन्। राजनीति अर्थशास्त्र कला आदि क्षेत्रहरूमा पनि भारतीयहरूको कार्यहरूको विश्वभरि सराहना गरिन्छ। यसको साथै वर्तमान समयमा भारतको साक्षरताको दर 77.7% छ। यी सबै सफलताहरूको श्रेय ती हाम्रा शिक्षकहरूलाई जाँदछ जसले निस्वार्थ भावले आफ्नो सेवाद्वारा यस्ता महान व्यक्तिहरूलाई जन्माइरहेका छन्। शिक्षकहरूको योगदान बिना एक स्वस्थ अनि शालीन समाज एवं राष्ट्रको सर्वाङ्गीण विकासको कल्पना पनि हामी गर्न सक्दैनौँ।

0: अन्तमा कार्यक्रम विश्वमा हामीका सम्पूर्ण परिवारको तर्फबाट हाम्रा ती सम्पूर्ण आदरणीय शिक्षक शिक्षिकाहरूप्रति नमनको साथ अशेष प्रेम अनि श्रद्धा चढाउँदै आगामी अर्थात् भोलि 5 सेप्टेम्बरमा भारतभरि मनाइन गइरहेको शिक्षक दिवसको हार्दिक मङ्गलमय शुभकामनाका साथ आजलाई भने बिदा चाहन्छु। हवस् त, नमस्कार।
1: नमस्ते साथीहरू, यो महिना गुरु दिवसको हो। आउनुहोस् सबै मिलेर हाम्रा प्यारा गुरुलाई धन्यवाद भनौँ, गाउँ नाचौँ र रमाऊ।

श्रोता महानुभावहरू, भर्खरै हामीले विश्वमामी कार्यक्रम अन्तर्गत भोलि सम्पन्न हुने गइरहेको शिक्षक दिवसमाथि केही जान्ने प्रयास गऱ्यौँ र शिक्षक दिवस किन मनाइन्छ अनि विशेष हामीले शिक्षक दिवसमा कस कसलाई सम्मान गर्ने गर्छौँ त्यसबारे जानकारी गराएपछि हामीले यहाँ पनि जान्न पायौँ कि डाक्टर सर्वपल्ली राधाकृष्णनको जन्मदिनको अवसरमा हामीले शिक्षक दिवस मनाउँछौँ। तब अब आउनुहोस् विविध चर्चाको आजको यस कार्यक्रममा डाक्टर सर्वपल्ली राधाकृष्णनबारे छोटकरीमा केही जानकारी हजुरहरू समक्ष राख्न गइरहेको छु।

डाक्टर सर्वपल्ली राधाकृष्णनले भारतको पहिलो उपराष्ट्रपति र दोस्रो राष्ट्रपतिको रूपमा सेवा गर्नुभएको थियो। उहाँ भारतीय संस्कृतिका पक्षधर, एक प्रख्यात शिक्षाविद, महान दार्शनिक र निष्ठावान हिन्दू चिन्तक हुनुहुन्थ्यो। उनका यिनै गुणहरूको कदर गर्दै भारत सरकारले सन् 1954 उहाँलाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट पनि सम्मानित गरेको थियो। उहाँको जन्मदिन अर्थात् 5 सेप्टेम्बर भारतमा प्रत्येक वर्ष शिक्षक दिवसको रूपमा मनाइन्छ। अब उनको जन्म अनि परिवारबारे छोटकरीमा जानौँ। डाक्टर राधाकृष्णनको जन्म 5 सेप्टेम्बर सन् 1888 चित्तूर जिल्लाको तिरुतानी गाउँमा तेलुगु भाषी ब्राह्मण परिवारमा भएको थियो, जुन त्यति बेला मद्रास प्रेसिडेन्सीमा थियो। उनको जन्मस्थान पवित्र तीर्थस्थलको रूपमा पनि प्रख्यात छ। राधाकृष्णका पुर्खाहरू एक समय सर्वपल्ली भन्ने गाउँमा बसोबास गर्थे र 1800 शताब्दीको मध्यमा तिरुतानीमा बसाइसरेका थिए। उनी एक गरिब तर विद्वान ब्राह्मणका छोरा थिए। उनका बुबाको नाम सर्वपल्ली वीरस्वामी थियो र उनकी आमाको नाम सीताम्मा थियो। उनका बुबा राजस्व विभागमा काम गर्थे र ठुलो परिवारको पालन पोषण गर्ने जिम्मेवारी उनको थियो। वीरस्वामीका 5 छोरी र 1 छोरा थिए। राधाकृष्णन यी सन्तानहरूमध्ये दोस्रो थिए। विद्यार्थी जीवन। राधाकृष्णनको बाल्यकाल तिरुतानी र तिरुपति जस्ता धार्मिक स्थलहरूमा बित्यो। उनले आफ्नो सुरुवाती 8 वर्ष तिरुतानीमा बिताए। उनका बुबा रूढिवादी र धार्मिक भए तापनि उनले राधाकृष्णनलाई सन् 1896 1900 तिरुतानी स्थित लुथरन मिसन स्कुल, एक क्रिश्चियन मिशनरी संस्थामा पढ्न पठाए। त्यसपछि उनको अर्को 4 वर्ष भेलोरमा बिताए। त्यसपछि उनले मद्रासको मद्रास क्रिश्चियन कलेजमा पढे। उनी बाल्यकालदेखि नै एक प्रतिभाशाली विद्यार्थी थिए। यी 12 वर्षको अध्ययनको क्रममा राधाकृष्णनले बाइबलका सम्पूर्ण महत्त्वपूर्ण अंशहरू कण्ठ गरे। यसै उमेरमा उनले स्वामी विवेकानन्द र अन्य महान विचारकहरूको अध्ययन गरे। उनले सन् 1902 म्याट्रिक परीक्षा उत्तीर्ण गरेर छात्रवृत्ति प्राप्त गरे। त्यसपछि उनले सन् 1905 प्रथम श्रेणीको डिग्री हासिल गरे। उनको उच्च अङ्कको कारण मनोविज्ञान, इतिहास र गणितमा पनि विशिष्टता प्राप्त गरे। मद्रासको क्रिश्चियन कलेजले उनलाई छात्रवृत्ति प्रदान गर्यो। दर्शनमा एमए पुरा गरेपछि उहाँ 1918 मैसुर कलेजमा दर्शनशास्त्रका सहायक प्राध्यापक नियुक्त हुनुभयो। पछि उहाँले सोही कलेजको प्रिन्सिपलको रूपमा पनि काम गर्नुभयो। त्यस समय मद्रासका ब्राह्मण परिवारहरूमा सानै उमेरमा विवाह गरिन्थ्यो र राधाकृष्णन पनि यसको अपवाद थिएनन्। 8 मई सन् 1930 14 वर्षको उमेरमा उनले शिवाकामो नामकी एउटा केटीसँग विवाह गरे। त्यति बेला उनकी श्रीमती केवल 10 वर्षकी थिइन्। डाक्टर राधाकृष्णनले सम्पूर्ण विश्वलाई एउटा विद्यालय मान्नुभयो। उहाँ शिक्षाको माध्यमबाट मात्र होइन मानव मनको उचित उपयोग गर्न सकिन्छ भन्ने विश्वास गर्नुहुन्थ्यो। त्यसैले संसारलाई एक एकाइ मानेर शिक्षाको व्यवस्थापन उनले गर्नुभयो। बेलायतको इडेनबर्ग विश्वविद्यालयमा आफ्नो भाषणमा डाक्टर सर्वपल्ली राधाकृष्णनले यसो भने, मानव एकताबद्ध हुनुपर्छ। मानव इतिहासको अन्तिम लक्ष्य मानव जातिको मुक्ति तब मात्र सम्भव छ जब राष्ट्रहरूको नीतिहरू विश्वभरि शान्तिको खोजीमा आधारित हुन्छन्। डाक्टर राधाकृष्णनले आफ्ना विनोदी व्याख्या, अन्तर्दृष्टिपूर्ण अभिव्यक्ति र हलुका कथाहरूले विद्यार्थीलाई मोहित पारे। उहाँले आफ्नो विद्यार्थीलाई आफ्नो आचरणमा उच्च नैतिक मूल्यहरू धारण गर्न पनि प्रेरित गर्नुभयो। उहाँले पहिले आफूले पढाउने हरेक विषयको गहन अध्ययन गर्नुहुन्थ्यो। उहाँले दर्शन जस्तो गम्भीर विषयलाई पनि आफ्नो शैलीले सरल, रोचक र मनमोहक बनाउनुहुन्थ्यो। त्यसैले उहाँको जन्मदिनलाई शिक्षक दिवसको रूपमा मनाइन्छ। जब डाक्टर राधाकृष्णन युरोप अनि अमेरिकाको यात्राबाट भारत फर्किए, विभिन्न विश्वविद्यालयहरूले उनलाई मानार्थ उपाधि प्रदान गरेर उनको छात्रवृत्तिको सम्मान गरे। उनले पहिलो पटक पण्डित जवाहरलाल नेहरूलाई सन् 1928 जाडोमा भेटे, जब उनी काङ्ग्रेस पार्टीको वार्षिक अधिवेशनमा भाग लिन कलकत्तामा थिए। यद्यपि राधाकृष्णन भारतीय शैक्षिक सेवाको सदस्यको रूपमा कुनै पनि राजनीतिक क्रियाकलापमा भाग लिनबाट निषेध गरिएको थियो, उनले यो निषेधलाई अस्वीकार गरे अनि भाषण दिए। उहाँले सन् 1931 सन् 1936
आन्ध्र विश्वविद्यालयको उपकुलपतिको रूपमा सेवा पुर्याउनु भयो। उहाँले 1936 देखि 1952 सम्म अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापकको रूपमा सेवा गर्नुभयो। राधा

0: विन्स्टनले सन् 1936 सन् 1952 अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापकको रूपमा सेवा गर्नुभयो। उहाँले 1937 सन् 1941 कलकत्ता विश्वविद्यालयको भाग जज पाँचौँ कलेजमा प्राध्यापकको रूपमा सेवा गर्नुभयो। उनले 1939 सन् 1948 बनारस हिन्दू विश्वविद्यालयको कुलपतिको रूपमा सेवा गर्नुभयो। उनले 1953 सन् 1962 दिल्ली विश्वविद्यालयको कुलपतिको रूपमा पनि सेवा गर्नुभयो। डाक्टर सर्वपल्ली राधाकृष्णनले सन् 1946 युनेस्कोमा भारतको प्रतिनिधिको रूपमा सेवा गर्नुभयो। उहाँ एक राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो। स्वतन्त्रतापछि उनलाई सोभियत सङ्घको विशेष राजदूतको रूपमा कूटनीतिक कर्तव्यहरू पुरा गर्दै मातृभाषाको सेवा गर्न अनुरोध गरेको थियो। यसरी उनलाई विजया लक्ष्मी पण्डितको नयाँ उत्तराधिकारीको रूपमा छनौट गरियो। धेरै मानिसहरूले त्यस समय पण्डित नेहरूको यस निर्णयमा आश्चर्य व्यक्त गरे, किनकि एक दार्शनिकलाई कूटनीतिक सेवाको लागि छनौट गरियो भनेर सबैले सोचे। उनीहरूले शंका गरे कि डाक्टर राधाकृष्णनको क्षमता तोकियोको जिम्मेवारीको लागि उपयुक्त थिएन। तर डाक्टर सर्वपल्ली राधाकृष्णनले पछि प्रमाणित गरे कि उनी मस्कोमा तैनात भारतीय कूटनीतिज्ञहरूमध्ये सबैभन्दा राम्रो थिए। उनी एक अपरम्परागत कूटनीतिज्ञ थिए। सन् 1952 सोभियत सङ्घबाट फर्केपछि डाक्टर राधाकृष्णनलाई उपराष्ट्रपति निर्वाचित गरियो। संविधान अन्तर्गत उपराष्ट्रपतिको पद सृजना गरिएको थियो। नेहरूले फेरि राधाकृष्णनलाई यस पदमा छनौट गरेर मानिसहरूलाई फेरि एकपल्ट चकित पारे। उपराष्ट्रपतिको रूपमा राधाकृष्णनले राज्यसभाको अध्यक्षको पनि भार सम्हाले। सन् 1952 उहाँलाई भारतको उपराष्ट्रपति नियुक्त गरियो। पछि पण्डित नेहरूको यो निर्णय फलदायी साबित भयो। उपराष्ट्रपतिको रूपमा गैर राजनीतिज्ञको रूपमा सबै राजनीतिज्ञहरूलाई उनले प्रभावित पारे। संसदका सबै सदस्यहरूले उनको कार्य नैतिकताको प्रशंसा गरे। उनको सद्भावना, दृढता, हास्यपूर्ण स्वभावलाई मानिसहरूले अझै पनि सम्झन्छन्। हाम्रो देशका दोस्रो तर अद्वितीय राष्ट्रपति डाक्टर सर्वपल्ली राधाकृष्णनको जन्मदिनलाई प्रत्येक वर्ष शिक्षक दिवसको रूपमा मनाइन्छ। यस दिन भारत सरकारले देशभरिका उत्कृष्ट शिक्षकहरूलाई पुरस्कृत गर्ने गर्दछ।
1: गागर में भी सागर भरना सिखा देते हैं, गागर में भी सागर भरना सिखा देते हैं, जीरो को भी हीरो बना देते हैं। बस तन मन से गुरु को अपना के देखिए, बस तन मन से गुरु को अपना के देखिए, गुरु तो जमी से फलक तक पहुंचा देते हैं, गुरु तो जमी से फलक तक पहुंचा देते हैं। कृपा शिक्षकों की जिन छात्रों पर हो जाता है, कृपा शिक्षकों की जिन छात्रों पर हो जाता है, जिंदगी में हर चीज वो मुकम्मल पाता है। ज्ञान की ऐसी घूंट पिला देते हैं गुरु, ज्ञान की ऐसी घूंट पिला देते हैं गुरु, स्कूल के क्लास ही नहीं जिंदगी में भी वो हमेशा अव्वल आता है, स्कूल के क्लास ही नहीं जिंदगी में भी वो हमेशा अव्वल आता है।
0: लो त श्रोता महानुभावहरु, आज हामीले भारतका दोस्रो राष्ट्रपति डाक्टर सर्वपल्ली राधाकृष्णन बारे विविध चर्चाको यस कार्यक्रममा केही जान्ने प्रयास गर्दा गर्दै आजलाई भने विदा माग्ने संकेत देवलको घडीले गरिरहेको छ। र आगामी दिनहरूमा पनि हामी यस्तै व्यक्तिहरूको परिचय हजुरहरू समक्ष राख्ने वचनको साथ आजलाई बिदा चाहन्छु। हवस् त, नमस्कार।
2: अब समय भएको छ समाचारको, सुन्नुहोस् समाचार।
3: नमस्कार, यो आकाशवाणी हो, समाचार अलिशा खवासबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी, विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंह अनि रक्षा मन्त्री राजनाथ सिंहले GSLV-F17 को सफल प्रक्षेपणको लागि इसरोलाई बधाई दिनुभयो। ब्रिक्सका मुख्य न्यायाधीश मञ्च आज नयाँ दिल्लीमा शुरू भयो। सर्वोच्च अदालतले मञ्चको आयोजना गर्दैछ। राष्ट्रिय बाल अधिकार संरक्षण आयोगले राष्ट्रव्यापी अभियानको क्रममा 3,800 भन्दा बढी बाल बालिकालाई बाल श्रमबाट मुक्त गरेको छ। गोवा सरकारले भोलिदेखि गोवा उज्ज्वला योजना शुरू गर्दैछ। यस योजना अन्तर्गत योग्य घरेलु एलपीजी र पीएनजी उपभोक्ताहरूले प्रति वर्ष 3 घरेलु एलपीजी सिलिण्डरको मूल्य बराबर

0: डलरको आर्थिक सहायता प्राप्त गर्नेछन् र भियतनाममा जारी पिकलबल विश्वकपमा टिम प्रतियोगिताको पहिलो दिन भारत अपराजित रह्यो। अब समाचार विस्तारसित। प्रधानमन्त्री नरेन्द्र मोदी, विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंह अनि रक्षा मन्त्री राजनाथ सिंहले जीएसएलभी F-17 को सफल प्रक्षेपणको लागि इसरोलाई बधाई दिनुभयो। श्री मोदीले यो सफलताले भारतको अन्तरिक्ष क्षेत्रको उत्कृष्टता, नवीनता र बढ्दो क्षमतालाई प्रतिबिम्बित गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, इसरो र भारत उद्योग बीचको बढ्दो साझेदारीले देशको अन्तरिक्ष कार्यक्रमलाई नयाँ बल र विस्तार दिइरहेको छ। प्रधानमन्त्रीले यसलाई इसरोको लागि उल्लेखनीय उपलब्धि र देशको लागि गर्वको क्षणको रूपमा वर्णन गर्नुभयो। विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, EOS-05 भू सिंक्रोनस कक्षाबाट प्रक्षेपण गरिएको भारतको पहिलो अत्याधुनिक पृथ्वी अवलोकन र इमेजिङ उपग्रह हो। यो उपग्रह दृश्य, इन्फ्रारेड, बहुस्पेक्ट्रल र हाइपर स्पेक्ट्रल मोडमा छविहरू खिच्न सक्षम छ। डाक्टर सिंहले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भारतको अन्तरिक्ष क्षमताहरू निरन्तर नयाँ उचाइहरू मापन गर्दछन्, जसले विश्वव्यापी अन्तरिक्ष शक्तिको रूपमा भारतको स्थितिलाई अझ बलियो बनाउँदछ। रक्षा मन्त्री राजनाथ सिंहले सामाजिक सञ्जालमा एक पोस्टमा भन्नुभयो, EOS-05 भारतको पृथ्वी अवलोकन क्षमतालाई बलियो बनाउँछ र यसको अन्तरिक्ष कार्यक्रमको बढ्दो परिष्करलाई प्रतिबिम्बित गर्दछ। उहाँले भन्नुभयो, इसरो र भारतीय उद्योग बीचको बढ्दो साझेदारीले ठूलो मात्रामा नवप्रवर्तनलाई बढावा दिइरहेको छ, स्वदेशी क्षमताहरूलाई बलियो बनाउँदैछ र अन्तरिक्ष महत्वाकांक्षाका लागि नयाँ बाटो खोलिरहेको छ। रक्षा मन्त्रीले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा देशले निरन्तर प्रगतिशील, आत्मनिर्भर र विश्वव्यापी रूपमा प्रतिस्पर्धा अन्तरिक्ष परिस्थितिक प्रणाली निर्माण गरिरहेको छ। ब्रिक्सका मुख्य न्यायाधीश मञ्च आज नयाँ दिल्लीमा शुरू भयो। सर्वोच्च अदालतले मञ्चको आयोजना गर्दछ। ब्रिक्स सदस्य तथा साझेदार देशहरूका मुख्य न्यायाधीशहरू, सर्वोच्च अदालतका न्यायिक प्रमुखहरू र वरिष्ठ न्यायिक प्रतिनिधिहरू सहभागी छन्। सुन्नुहोस् एक रिपोर्ट।
1: भारतका मुख्य न्यायाधीश न्यायमूर्ति सूर्यकान्त रूस, चीन, मिस्र, इन्डोनेसिया, संयुक्त अरब अमीरात, बेलारूस, कजाकिस्तान, दक्षिण अफ्रीका, ईरान और उज्बेकिस्तान के न्यायिक प्रतिनिधि मंडलों के प्रमुखों के साथ द्विपक्षीय बैठक करेंगे। इन बैठकों में आपसी न्यायिक हित के मुद्दों पर चर्चा होगी और न्यायपालिकाओं के बीच सहयोग को मजबूत करने पर जोर दिया जाएगा। इस दौरान न्याय वितरण, अंतर्राष्ट्रीय विवाद समाधान, प्रौद्योगिकी और सतत विकास जैसे समकालीन मुद्दों पर भी विचार विमर्श होगा। इस दौरान प्रतिनिधियों को अनुभव और विचारों के आदान प्रदान का भी अवसर मिलेगा। यह 3 दिवसीय मंच न्याय व्यवस्था, अंतर्राष्ट्रीय विवाद समाधान, प्रौद्योगिकी और सतत विकास जैसे मुद्दों पर चर्चा का अवसर देगा। अमन यादव, आकाशवाणी समाचार, दिल्ली।
0: राष्ट्रिय बाल अधिकार संरक्षण आयोगले राष्ट्रव्यापी अभियानको क्रममा 3,800 भन्दा बढी बाल बालिकालाई बाल श्रमबाट मुक्त गरेको छ। अभियानको क्रममा 5,075 भन्दा बढी एफआईआर दर्ता भएका छन्। महिला तथा बाल विकास मन्त्रालयका अनुसार अभियान जुन 12 अगस्त 31 चलेको थियो। आयोगले बाल बालिकाको उद्धार र पुनर्स्थापना गर्न राज्य सरकार, पुलिस र अन्य सम्बन्धित निकायहरूसँग काम गरेको थियो। यसले बाल श्रम विरूद्ध जागरूकता अभियान शुरू गरेको छ। गोवा सरकारले भोलिदेखि गोवा उज्ज्वला योजना शुरू गर्दछ। यस योजना अन्तर्गत योग्य घरेलु एलपीजी र पीएनजी उपभोक्ताहरूले प्रतिवर्ष 3 घरेलु एलपीजी सिलिण्डरको मूल्य बराबरको आर्थिक सहायता प्राप्त गर्नेछन्। मुख्यमन्त्री डाक्टर प्रमोद सावन्तले भन्नुभयो, प्रत्यक्ष लाभ हस्तान्तरण मार्फत 6,000 रुपियाँ सिधै लाभार्थीहरूको ब्याङ्क खातामा जमा गरिनेछ। नागरिक आपूर्ति विभागले यस योजनाको लागि 100 करोड छुट्याएको छ। यो योजनाको लागि कुनै आय मापदण्ड छैन। यद्यपि घरेलु ग्यास जडान भएका परिवारहरू मात्र योग्य हुनेछन्। गृह आधार र दीनदयाल सामाजिक सुरक्षा योजनाका विद्यमान लाभार्थीहरूले पनि यस योजनाको लागि आवेदन फर्म र ब्याङ्क पासबुकहरू पेश गर्न सक्छन्। आवेदन फर्महरू पञ्चायत र नगरपालिका कार्यालयहरूमा उपलब्ध हुनेछन्। पहिलो किस्ता September 9 or 10 लाभार्थीहरूको ब्याङ्क खातामा जमा हुने अपेक्षा गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। इटलीका प्रधानमन्त्री जर्जियो मेलनीले सरकारको दोस्रो विश्वयुद्धपछि देशको सबैभन्दा लामो समयसम्म शासन गर्ने सरकारको रेकर्ड कायम गरेको छ। 1413 दिन चलेको उहाँको सरकारले पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको रेकर्ड तोडेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले इटलीकी प्रधानमन्त्री जर्जियो मेलोनीलाई युद्धपछिको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बन्नुभएकोमा बधाई दिनुभयो। विमान दुर्घटना जाँच ब्यूरोले एयर इण्डिया फुकेट दिल्ली उडानको प्रारम्भिक प्रतिवेदन जारी गरेको छ। दिल्ली जाँदै गर्दा उडानमा अशान्ति उत्पन्न भयो, जसको परिणाम स्वरूप केही यात्रु घाइते भए। प्रतिवेदन अनुसार दुवै उडान चालक दलका सदस्यहरूको मनोवैज्ञानिक पदार्थ पत्ता लगाउने परीक्षण गरियो। पाइलट इन कमान्डको नमूना नकारात्मक पाइयो। त्यसपछि दुवै चालक दलका सदस्यहरूको रगतको नमूना पुष्टिकरण परीक्षणको लागि प्याथोलोजिकल प्रयोगशालामा पठाइयो। पाइलट इन कमान्डको पुष्टिकरण परीक्षण रिपोर्ट नकारात्मक पाइयो भने सह पाइलटको नमूना दुवै परीक्षणमा नकारात्मक पाइयो। प्रतिवेदनमा प्राविधिक र अन्य पक्षहरूमा विस्तृत अनुसन्धान भइरहेको उल्लेख छ। नेपालमा आएको बाढीका कारण हालसम्म 1282 जनाको मृत्यु भएको छ। नेपाल पुलिस अनुसार सबैभन्दा बढी चितवनमा 359 जनाको मृत्यु भएको छ। सुन्नुहोस् एक रिपोर्ट।
2: नवलपरासी पूर्व में 218, नवलपरासी पश्चिम में 208, नुआकोट में 185, रसुआ में 140, गोरखा में 72, थाडिंग में 60 और तनहू में 38 लोगों की मृत्यु हुई है। काठमांडू के अस्पतालों में 2 और लोगों की मौत हुई। राष्ट्रीय आपदा जोखिम न्यूनीकरण और प्रबंधन प्राधिकरण के अनुसार कल शाम तक 5053 लोग लापता थे। पीड़ितों की पहचान के लिए नेपाल में DNA जाँच भी शुरू कर दी गयी है। इस बीच एक बचाव अभियान में त्रिशूली 3A जल विद्युत परियोजना की सुरंग से 2 लोगों को जीवित बचाया गया। ये लोग फोटे कोशी नदी में आई अचानक बाढ़ के बाद 10 दिनों से सुरंग में फंसे हुए थे। आपातकालीन दल ने अब तक 12,000 से अधिक लोगों को बचाया है। 26 अगस्त को नेपाल तिब्बत सीमा के पास बर्फ और चट्टानों के हिमस्खलन के कारण अचानक बाढ़ आई थी। इससे उत्तरी और मध्य नेपाल के कई कस्बों और गाँवों में भारी तबाही हुई। समाचार कक्ष से मनीषा खन्ना।
0: हिजो राति मुम्बईको गेटवे अफ इण्डिया नजिकै अरब सागरमा एउटा नौकाको इन्जिनमा समस्या आएपछि 38 जनाको उद्धार गरिएको थियो। नौकामा 34 जना यात्रु र 4 जना चालक दलका सदस्य थिए। नौका समुद्री यात्राबाट फर्किरहेको थियो र किनारबाट लगभग 1.5 माइल टाढा इन्जिनमा समस्या आएको थियो। बिहारमा गंगा, पुनपुन, गण्डक र कोशी लगायत 10 प्रमुख नदीहरूको जलस्तरमा वृद्धि भएपछि राज्यका 16 जिल्लाहरूमा बाढ़ी जस्तो अवस्था सृजना भएको छ। पश्चिम बंगाल सरकारले राज्यभरका रेस्टुरेन्ट, मिठाई पसल र खाने ठाउँहरूको निरीक्षण गर्न विशेष अभियान शुरू गरेको छ। विशेष निगरानी र खाद्य सुरक्षा अभियानको एक भागको रूपमा राज्य सरकारले 13 खाद्य प्रशोधन इकाइहरू बन्द गरेको छ। 5 रेस्टुरेन्टहरूको इजाज पत्र निलम्बन गरेको छ र 6 शुद्ध पानी बोतल प्लान्टहरू बन्द गरिएको छ। भियतनाममा जारी पिकलबल विश्वकपमा टीम प्रतियोगिताको पहिलो दिन भारत अपराजित रह्यो। प्रतियोगिता 6 तारिकसम्म जारी रहनेछ। यससँगै लीग चरण समाप्त भएको छ। लीग चरणमा भारतले एन्टिगुआ र बारबुडा, इजरायल र चेक रिपब्लिकलाई पराजित गर्यो। भारतले प्रतियोगितामा अहिलेसम्म कुल 37 पदक जितेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी, विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंह अनि रक्षा मन्त्री राजनाथ सिंहले GSLV-F17 को सफल प्रक्षेपणको लागि इसरोलाई बधाई दिनुभयो। ब्रिक्सका मुख्य न्यायाधीश मञ्च आज नयाँ दिल्लीमा शुरू भयो। सर्वोच्च अदालतले मञ्चको आयोजना गर्दैछ। राष्ट्रिय बाल अधिकार संरक्षण आयोगले राष्ट्रव्यापी अभियानको क्रममा 3,800 भन्दा बढी बाल बालिकालाई बाल श्रमबाट मुक्त गरेको छ। गोवा सरकारले भोलिदेखि गोवा उज्ज्वला योजना शुरू गर्दैछ। यस योजना अन्तर्गत योग्य घरेलु LPG र PNG उपभोक्ताहरूले प्रति वर्ष 3 घरेलु LPG सिलिण्डरको मूल्य बराबरको आर्थिक सहायता प्राप्त गर्नेछन् र भियतनाममा जारी पिकलबल विश्वकपमा

नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कलाई साँचेर बस्नुहुने हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू समक्ष आजको

र यो देश बन्दन सुन्ने पश्चात हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई फेरि कार्यक्रममा स्वागत जनाउँदै हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई अब अगाडि बढाउन लागिरहेका छौँ। र आजको विषयवस्तु मैले अवगै हजुरहरूलाई बताइसकेकी छु र आजको विषय रहेको छ विद्यार्थी भाइ बहिनीहरूको पाठ्यक्रम अन्तर्गत रहेको इतिहासको पाठ, जस अन्तर्गत आज हामी हजुरहरूलाई सविस्तार साथ सविनय अवज्ञा आन्दोलन अर्थात् सिभिल डिसओबिडियन्स मुभमेन्टको बारेमा जानकारी प्रदान गर्नेछौँ। र यो विषय विद्यार्थी भाइ बहिनीहरूको परीक्षाको निमित्त पनि अति नै महत्वपूर्ण रहेको छ भने साथसाथै कम्पिटेटिभ इक्जाम्स अर्थात् प्रतियोगितात्मक परीक्षाको तयारीमा बस्नु नै विद्यार्थी भाइ बहिनीहरूको निमित्त पनि यो विषय अति नै गहन रहेको छ। र आजको विषय गहन भएकोले गर्दा हामीलाई आशा छ हाम्रा विद्यार्थी भाइ बहिनीहरूले ध्यानपूर्वक यो विषयलाई सुन्नुहुनेछ भनेर र आजको यो पाठलाई हामी समक्ष लिएर आउनु भएको छ सृष्टि राईज्यूले, जो हालमा सलेसियन कलेज सोनादामा सह प्राध्यापिकाको रूपमा कार्यरत हुनुहुन्छ। र आज हामी सह प्राध्यापिका सृष्टि राईबाट सविस्तार साथ सविनय अवज्ञा आन्दोलन अर्थात् सिभिल डिसओबिडियन्स मुभमेन्टको बारेमा जानकारी प्राप्त गर्न गइरहेका छौँ।

नमस्कार श्रोताहरू, म सृष्टि राई तपाईँहरूलाई आज कार्यक्रम शिक्षा ज्योतिमा सविनय अवज्ञा आन्दोलनबारे केही जानकारी दिन गइरहेको छु। सविनय अवज्ञा आन्दोलन भारतीय स्वतन्त्रता सङ्घर्षको एक महत्त्वपूर्ण चरण थियो। यस आन्दोलनको नेतृत्व महात्मा गान्धीले गरेका थिए। यसको मुख्य उद्देश्य ब्रिटिस सरकारका अन्यायपूर्ण कानुनहरू शान्तिपूर्ण रूपमा उल्लङ्घन गरेर भारतलाई स्वतन्त्र बनाउनु थियो। यो आन्दोलन सुरु हुनका पछाडि धेरै कारणहरू थिए। तीमध्ये प्रमुख कारणहरू यस प्रकार छन्। साइमन आयोग अथवा साइमन कमिसन। साइमन आयोग ब्रिटिस सरकारले सन् 1927 भारत सरकार एक्ट 1919 कार्यान्वयनको समीक्षा गर्न गठन गरेका आयोग थियो। यसको अध्यक्ष सर जोन साइमन थिए। आयोगमा कुल 7 सदस्य थिए र सबै सदस्य बेलायती थिए। एउटै पनि भारतीय सदस्य नराखिएकाले भारतीय जनताले यसलाई आफ्नो अपमान माने। जब आयोग 3 फेब्रुअरी 1927 भारत आयो, देशभर यसको कडा विरोध भयो। काङ्ग्रेस, मुस्लिम लिगको ठूलो भाग र अन्य धेरै राजनीतिक दलहरूले आयोगको बहिष्कार गरे। विरोध प्रदर्शनका क्रममा मानिसहरूले साइमन गो ब्याक अथवा साइमन फर्केर जाऊ भन्ने नारा लगाए। 30 अक्टोबर 1928 लाहोरमा साइमन आयोगको विरोधमा विशाल प्रदर्शन भयो। प्रदर्शनको नेतृत्व लाला लाजपत रायले गरेका थिए। प्रदर्शनमाथि प्रहरीले लाठीचार्ज गर्दा उनी गम्भीर घाइते भए। केही सातापछि 17 नोभेम्बर 1928 उनको मृत्यु भयो। उनको मृत्युले सम्पूर्ण देशमा आक्रोश फैलियो र स्वतन्त्रता आन्दोलनलाई अझ बलियो बनायो। ठूलो विरोध प्रदर्शन हुँदाहुँदै पनि साइमन आयोगले सन् 1930 आफ्नो प्रतिवेदन प्रस्तुत गर्न सफल भए। यसका मुख्य सिफारिसहरू थिए, प्रान्तमा डायरकी समाप्त गर्ने, प्रान्तीय स्वायत्तता बढाउने,

0: केन्द्रमा भने ब्रिटिस सरकारको नियन्त्रण कायम राख्ने, भारतमा संघीय शासन प्रणाली स्थापना गर्ने सुझाव दिने, तर आयोगले भारतलाई तत्काल स्वशासन दिन सिफारिस गरेन, त्यसैले भारतीय नेताहरू यसबाट सन्तुष्ट भएनन्। साइमन आयोगको विरोधपछि भारतका लागि जिम्मेवार बेलायती मन्त्री लर्ड बर्कनहेडले भारतीय नेताहरूलाई चुनौती दिए कि यदि उनीहरू सक्षम छन् भने सबैलाई स्वीकार्य हुने संविधानको मस्यौदा आफै तयार गरेर देखाउन्। यस चुनौती स्वीकार गर्दै भारतीय राजनीतिक दलहरूको सम्मेलनले मोतीलाल नेहरूको अध्यक्षतामा एउटा समिति गठन गर्यो। यस समितिले अगस्त 1928 आफ्नो प्रतिवेदन प्रस्तुत गर्यो। यस प्रतिवेदनको अध्यक्षता मोतीलाल नेहरूले गरेका हुनाले यसलाई नेहरू प्रतिवेदन भनिन्छ। नेहरू प्रतिवेदनमा भारतको भविष्यको शासन व्यवस्था सम्बन्धी महत्त्वपूर्ण सुझावहरू दिएका थिए, जस्तै भारतलाई डोमिनियन स्टेटस प्रदान गर्नपर्छ, अर्थात् भारतले ब्रिटिस साम्राज्यभित्र रहेर स्वशासनको अधिकार पाउनुपर्छ, केन्द्रमा जिम्मेवार सरकार स्थापना गरिनुपर्छ जहाँ मन्त्रीहरू जनताप्रति उत्तरदायी हुनेछन्, संघीय शासन व्यवस्था लागू गरिनुपर्छ जसमा केन्द्र र प्रान्तबीच अधिकार बाँडफाँड गरिनेछ, मौलिक अधिकार नागरिकलाई सुनिश्चित गरिनुपर्छ, सर्वोच्च अदालत स्थापना गरिनुपर्छ इत्यादि इत्यादि। तर नेहरू प्रतिवेदनलाई सबैले स्वीकार गरेनन्। मोहम्मद अली जिना र मुस्लिम लिगका धेरै नेताहरूले मुस्लिम समुदायका मागहरू पर्याप्त रूपमा सम्बोधन नगरिएको भन्दै यसको विरोध गरे। जिनाले पछि आफ्ना 14 बुधा माग प्रस्तुत गरे। यसरी हिन्दू र मुस्लिम नेताहरू बीच सहमति हुन सकेन र राजनीतिक मतभेद अझ बढ्दै गयो। भारतीय नेताहरूले नेहरू प्रतिवेदनलाई स्वीकार गरी भारतलाई डोमिनियन स्टेटस दिन आग्रह गरे, तर ब्रिटिस सरकारले यस प्रतिवेदनलाई स्वीकार गरेन, जसले भारतीय जनतामा ठूलो निराशा र असन्तोष पैदा गर्यो। नेहरू प्रतिवेदन अस्वीकार भएपछि भारतीय राष्ट्रिय कङ्ग्रेसले महसुस गर्यो कि ब्रिटिस सरकारले शान्तिपूर्ण मागहरूलाई पनि स्वीकार गर्न चाहँदैन। यसपछि डिसेम्बर 1929 लाहोर अधिवेशनमा जवाहरलाल नेहरूको अध्यक्षतामा कङ्ग्रेसले पूर्ण स्वराजलाई आफ्नो अन्तिम लक्ष्य घोषणा गर्यो। साथै 26 जनवरी 1930 स्वतन्त्रता दिवसका रूपमा मनाउने निर्णय गरियो। जब ब्रिटिस सरकारले यसरी कङ्ग्रेसका मागहरूलाई बेवास्ता गरिरह्यो, तब महात्मा गान्धीले अर्को ठूलो आन्दोलन गर्ने निर्णय गरे। आन्दोलन सुरु गर्न अघि गान्धीले ब्रिटिस सरकारलाई आफ्ना मागहरू पूरा गर्न अन्तिम अवसर दिने र शान्तिपूर्ण रूपमा समस्या समाधान गर्ने प्रयास गरे। त्यसै क्रममा सन् 1930 सविनय अवज्ञा आन्दोलन सुरु गर्न अघि महात्मा गान्धीले 2 मार्च 1930 तत्कालीन वाइसरोय लर्ड इर्विनलाई एउटा पत्र लेखे। यस पत्रमा उनले 11 बुधा माग प्रस्तुत गरे। गान्धीजीले यी मागहरू पूरा गरिए आन्दोलन नगर्ने, तर व्यवस्था गरिए देशव्यापी आन्दोलन सुरु गर्ने चेतावनी दिएका थिए। तर ब्रिटिस सरकारले गान्धीजीका मागहरू स्वीकार गरेन। यसले स्पष्ट भयो कि सरकार भारतीय जनताको न्यायपूर्ण मागप्रति गम्भीर छैन। त्यसपछि गान्धीजीले शान्तिपूर्ण प्रतिरोधको मार्ग अपनाउने निर्णय गरे। यसरी महात्मा गान्धीले 12 मार्च 1930 साबरमती आश्रमबाट 78 स्वयंसेवक सहित डाण्डी यात्रा सुरु गरे। करिब 240 माइल पैदल यात्रा गरेर 6 अप्रेल 1930 गान्धीजी डाण्डी पुगे र समुद्रको पानीबाट नुन बनाएर ब्रिटिस नुन कानुनको उल्लङ्घन गरे। यही घटनाबाट सविनय अवज्ञा आन्दोलन औपचारिक रूपमा सुरु भयो। त्यसपछि आन्दोलन देशभर फैलियो। लाखौँ भारतीयहरूले नुन कानुन तोडे, कर तिर्न अस्वीकार गरे, विदेशी वस्तुको बहिष्कार गरे र अन्यायपूर्ण ब्रिटिस कानुनहरूको शान्तिपूर्ण अवज्ञा गरे। यस आन्दोलनमा किसान, मजदुर, विद्यार्थी, महिला र व्यापारीहरूको व्यापक सहभागिता थियो।
1: आज कार्यक्रम शिक्षा ज्योतिमा सृष्टि राईबाट सविनय अवज्ञा आन्दोलन अर्थात् सिभिल डिसओबिडियन्स मुभमेन्टको बारेमा हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई जानकारी प्रदान गरिरहेका छौँ र हाम्रो यो जानकारीलाई केही क्षण पर सार्दै अब पनि हामी कार्यक्रममा लिन गइरहेका छौँ।

र यो साङ्गीतिक विश्राम पश्चात पुनः हामी हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदछौँ र हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई फेरि निरन्तरता प्रदान गरिरहेका छौँ। नुन कानुन तोड्नु आन्दोलनको मुख्य कार्यक्रम थियो। देशका विभिन्न समुद्री तटीय क्षेत्रहरूमा मानिसहरूले आफै नुन बनाउन थाले। भित्री भागका मानिसहरूले पनि नुन बेच्ने, किन्ने तथा सरकारी नुनको बहिष्कार गर्ने काम गरे। भारतीयहरूले विदेशी कपडा र अन्य विदेशी सामानको बहिष्कार गरे। धेरै स्थानमा विदेशी कपडाहरू सार्वजनिक रूपमा जलाइए। यसको उद्देश्य ब्रिटिस व्यापारलाई आर्थिक क्षति पुर्याउनु र स्वदेशी वस्तुको प्रयोगलाई बढाउनु थियो। धेरै किसानहरूले जमिनको कर तिर्न अस्वीकार गरे। कतिपय स्थानमा वन कानुन र चौकी कर जस्ता अन्यायपूर्ण कानुनहरूको पनि अवज्ञा गरियो। यस आन्दोलनमा पहिलो पटक ठूलो संख्यामा महिलाहरू सहभागी भए। सरोजिनी नायडू, कमला देवी चट्टोपाध्याय लगायतका महिलाहरूले आन्दोलनको नेतृत्व गरे। उनीहरूले नुन बनाए, जुलुस निकाले र विदेशी वस्तुको बहिष्कार अभियान सञ्चालन गरे। किसान, मजदुर, विद्यार्थी, व्यापारी तथा मध्यम वर्गका मानिसहरूले आन्दोलनमा सक्रिय भाग लिए। आन्दोलन बिस्तारै सम्पूर्ण देशव्यापी जन आन्दोलनमा परिणत भयो। आन्दोलन फैलिँदै गएपछि ब्रिटिस सरकारले कडा दमन नीति अपनायो। हजारौँ आन्दोलनकारीहरू पक्राउ परे। महात्मा गान्धी, जवाहरलाल नेहरू, वल्लभभाइ पटेल लगायत धेरै नेताहरूलाई जेल हालियो। सभा, जुलुस र प्रदर्शनमाथि प्रतिबन्ध लगाइयो र धेरै स्थानमा लाठीचार्ज तथा गोली समेत चलाइयो। गान्धीजी पक्राउ परेपछि सरोजिनी नायडू लगायतका नेताहरूले नुन कारखानामा सत्याग्रह सञ्चालन गरे। निहत्या आन्दोलनकारीहरूमाथि प्रहरीले निर्ममतापूर्वक लाठीचार्ज गर्यो। यस घटनाको समाचार विदेशी पत्रकारहरूले विश्वभर फैलाए, जसका कारण ब्रिटिस सरकारको कठोर दमन अन्तर्राष्ट्रिय रूपमा आलोचित भयो। ब्रिटिस सरकार आन्दोलनलाई पूर्ण रूपमा दबाउन सफल भएन। अन्तत दुवै पक्षबीच वार्ता भयो। यसको परिणामस्वरूप 5 मार्च 1931 गान्धी इर्विन सम्झौता भयो। यस सम्झौतापछि गान्धीजीले सविनय अवज्ञा आन्दोलनको पहिलो चरण स्थगित गरे र दोस्रो गोलमेज सम्मेलन अथवा सेकेन्ड राउन्ड टेबल कन्फरेन्समा भाग लिन लन्डन जाने निर्णय गरे। गान्धीजी भारतीय राष्ट्रिय कङ्ग्रेसका एकमात्र प्रतिनिधिका रूपमा लन्डन गए। सम्मेलनमा भारतको भविष्यको शासन व्यवस्थाबारे छलफल भयो। तर सम्मेलन असफल भयो किनभने भारतीय नेताहरू बीच मतभेद थियो। ब्रिटिस सरकारले तत्काल जिम्मेवार सरकार वा पूर्ण स्वराज दिन मानेन। साम्प्रदायिक प्रतिनिधित्वको विषयमा सहमति हुन सकेन। यसरी निराश भएर गान्धीजी भारत फर्किए। गान्धीजी भारत फर्किँदा नयाँ वाइसरोय लर्ड विलिङडनले कडा दमन नीति अपनाएका थिए। जनवरी 1932 गान्धीजीले फेरि सविनय अवज्ञा आन्दोलन सुरु गरे। ब्रिटिस सरकारले तुरन्तै गान्धीजी र अन्य प्रमुख नेताहरूलाई गिरफ्तार गर्यो। काङ्ग्रेसलाई गैर कानुनी संस्था घोषणा गर्यो। सभा, जुलुस र प्रदर्शनमा प्रतिबन्ध लगाइयो। हजारौँ आन्दोलनकारीहरूलाई जेल हाल्यो। अगस्त 1932 बेलायती प्रधानमन्त्री राम्से म्याकडोनल्डले साम्प्रदायिक निर्णय घोषणा गरे। यसमा दलितका लागि छुट्टै निर्वाचनको व्यवस्था गरिएको थियो। महात्मा गान्धीले यस निर्णयको विरोध गर्दै येरवडा जेलमा आमरण अनसन सुरु गरे। यस अनसनले गान्धीजीको स्वास्थ्य निकै कमजोर बनाइसकेको थियो। त्यसैले डाक्टर बिआर अम्बेदकरले गान्धीजीको स्वास्थ्यलाई ध्यानमा राख्दै पुनः सम्झौताको विषयमा पुनर्विचार गर्नुपर्ने आवश्यकतालाई महसुस गरे। यसरी गान्धीजी र बिआर

0: सन् 1947 भारत स्वतन्त्रता हुन महत्वपूर्ण योगदान पुर्यायो। आज कार्यक्रम शिक्षा ज्योतिमा तपाईँहरूलाई सविनय अवज्ञा आन्दोलनबारे जानकारी दिन पाए फेरि अर्को कार्यक्रममा अर्को विषयको साथमा उपस्थित हुनेछु भन्दै म सृष्टि राई तपाईँहरूसँग विदा माग्नेछु। धन्यवाद।
1: आज कार्यक्रम शिक्षा ज्योतिमा विद्यार्थी भाइ बहिनीहरूको पाठ्यक्रम अन्तर्गत रहेको इतिहासको विषय सविनय अवज्ञा आन्दोलन अर्थात् सिभिल डिसअबिडेन्स मुभमेन्टमाथि हामीले जानकारी प्राप्त गर्यौँ सलेसियन कलेज सोनादाकी सह प्राध्यापिका सृष्टि राईबाट। र सविनय अवज्ञा आन्दोलन कुन कारणहरूले सुरु भएको थियो अनि सविनय अवज्ञा आन्दोलनमा भारतीयहरूले कसरी ब्रिटिस शासनको विरुद्धमा लडाईँ लडेका थिए साथै सविनय अवज्ञा आन्दोलन कुन सम्म सफल हुन सक्यो आज यसै विषयवस्तुमाथि हामीले जानकारी प्राप्त गर्यौँ। र यसै पाठको अन्त साथसाथै हाम्रो कार्यक्रम शिक्षा ज्योतिको निर्धारित समय पनि पुरा भइसकेको छ अनि घडीको काँटाले पनि श्रोताहरूबाट छुटिने सङ्केत दिइरहेको छ। आगामी कार्यक्रमहरूमा यस्तै नयाँ विषयवस्तुहरू नयाँ ज्ञानका कुराहरू नयाँ पाठहरू नयाँ अध्यायहरू लिएर हाम्रा श्रोताहरू समक्ष उपस्थित हुने बाचा गर्दै साथसाथै हाम्रो विद्यार्थी भाइ बहिनीहरूको आउने भविष्य मङ्गलमय बनोस् सदैव उनीहरूको कदमलाई सफलताले चुमोस् भन्ने मङ्गल कामना राख्दै साथसाथै कार्यक्रममा यो अन्तिम गीत हाम्रो श्रोताहरू समक्ष राख्दै आजलाई पनि कार्यक्रम शिक्षा ज्योतिको यस अङ्कबाट हजुरहरूको सञ्चालिका म नम्रता लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राई पनि हजुरहरूबाट ओझेल हुन चाहन्छु।

श्रोताहरूलाई अहिले भर्खरै सुनायो फिल्म भीर जाराबाट उदित नारायणको स्वरमा यो गीत, जसको शब्द अनि सङ्गीत रहेको थियो जावेद अख्तर अनि मदन मोहनको। श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम जय जवान।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र सुनाइरहेका छौँ कार्यक्रम जय जवान। र कार्यक्रमको यो अन्तिम गीत फिल्म ओम शान्ति ओमबाट सुखविन्दर सिंहको आवाजमा, जसको शब्द अनि सङ्गीत रहेको छ विशाल शेखर अनि जावेद अख्तरको।

श्रोताहरू, यो अन्तिम गीत सिधै कार्यक्रम जय जवान यही नै समाप्त गर्दछौँ। अब पालो भएको छ पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज, सुन्नुहोस् प्रगतिसित।

0: You were listening to Evening Melodies on 103.5 Akashvani Kurshong, and now it's time for the news headlines in Nepali.
1: Namaskar, yo Akashvani ho, Sajako Mukhya Samachar, Alisha Kavasbata Sunhos. उपराष्ट्रपति सीपी राधाकृष्णनले आज श्री हरि कोटाबाट जीएसएलभी F-17 को सफल प्रक्षेपणको लागि इसरोका वैज्ञानिक र इन्जिनियरहरूलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जाल पोस्टमा उपराष्ट्रपतिले भारतको पहिलो पृथ्वी अवलोकन उपग्रह EOS-05 को सफल प्रक्षेपण देशको अन्तरिक्ष यात्रामा एक महत्वपूर्ण र गर्वजनक उपलब्धि भएको बताउनु भएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि तमिलनाडुको एक दिने भ्रमणमा चेन्नईमा रहनुहुनेछ। आफ्नो भ्रमणको क्रममा राष्ट्रपतिले बल्ब सम्बन्धित र संचार

0: आत्मक मुटु रोगहरूको उपचारलाई अगाडि बढाउन समर्पित राष्ट्रिय शैक्षिक सम्मेलन इन्डिया बल्ब 2026 भाग लिनुहुनेछ। विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले आज अन्तरिक्ष क्षेत्रमा भारत र फ्रान्स बीचको सहकार्यलाई अझ गहिरो बनाउने बारेमा छलफल गर्नुभयो, जसमा मानव अन्तरिक्ष उडान, उन्नत अन्तरिक्ष प्रविधि र दुई देशका अन्तरिक्ष एजेन्सीहरू र उद्योगहरू बीचको बृहत्तर समन्वय जस्ता विषयहरूमा केन्द्रित थिए। सर्वोच्च अदालतले 7 राज्यलाई न्यायिक अधिकारीहरूको अवकाश उमेर 60 बढाएर 62 पुर्याउन निर्देशन दिनुभएको छ। नयाँ दिल्लीमा नगर परिषद एनडीएमसीले भारत मण्डपम दिल्लीमा सेप्टेम्बर 11-13 ब्रिक्स शिखर सम्मेलनको लागि व्यापक तयारी शुरू गरेको छ। परिषदका उपाध्यक्ष कुलजीत सिंह चहलले सम्मेलन स्थल, वीआईपी र मुख्य मार्ग, बजार र ब्रिक्स प्रतिनिधिहरू बस्ने ठाउँमा विशेष सरसफाई, हरित सौन्दर्यीकरण, मरम्मत सम्भार, ब्रान्डिङ र बत्तीको व्यवस्था मिलाउँदै आएको काउन्सिल ले बताएका छन्। बिहिबारदेखि मिजोराममा परेको भारी वर्षाले राजधानी आइजोलबाट देशका विभिन्न भागहरूमा रेल सेवा अवरुद्ध भएको छ। यसका साथै प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 6:50 फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि पुनः स्वागत छ। श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणीको 103.5 मेगाहर्जको तरङ्गमा। अबको क्रममा सुनाइरहेका छौँ एउटा हिन्दी फिल्मी गीत।

0: ए हे नमस्ते साइली बरी चुल्ठे भाई आइपुगे
1: नु पनि नमस्कार
2: नमस्कार नमस्कार
0: ठिक्कै समयमा भेला भएछ आज भाइ
1: हजुर हजुर हामी पनि भर्खरै आएर बस्दै मात्रै थियौ
2: हजुर हजुर नि
0: अनि यहाँ साइली बरीलाई देख्नुबित्तिकै झसङ्ग भइहाल्छ क्या
1: किन
2: किन
0: यहाँले विभिन्न कुराहरू सोध्नु हुन्छ कि
1: ए हजुर हजुर
0: डर डर पनि लागेर आउँछ क्या
1: अब आज चाहिँ के सोध्ने हो कुनी हाम्रोमा जानकारी नभएको पो सोध्ने हो कि भन्ने डर डर लाग्छ नि त
0: हजुर हजुर
2: हजुर हजुर दाजुहरू सोध्छु नि अब धेरैवटा विषयहरू सोचेर आएको हुन्छु है त्यस्तै विषयमा चाहिँ आज मलाई के जान्ने इच्छा भइरहेको छ भन्दा नि यो प्राय जसो हामीले यो सामाजिक सञ्जालमा देख्ने गर्छौँ नि यदा कदा भन्ने गरिन्छ नेत्र दान गर्नु चाहिँ एकदमै ठुलो महान कार्य हो भन्ने गरिन्छ है मलाई पनि यो नेत्रदान विषयमा चाहिँ एकदमै जान्ने इच्छा भइरहेको छ नि दाजु त्यो विषयमा चाहिँ मलाई जानकारी गराइदिनुहोस् न आज
0: हुन्छ हुन्छ साह्रै राम्रो विचार गर्नुभएछ किनभने अगस्त महिनाको 25 तारिकदेखि लिएर 8 सेप्टेम्बरसम्म चाहिँ राष्ट्रिय नेत्रदान पाक्षिक भनेर मनाइन्छ अनि तपाईँले जुन प्रश्न गर्नुहुँदैछ यो चाहिँ र्याङ्कको ठ्याङ मिलेको जस्तो पनि लाग्यो है
2: त्यही त हो है
1: सही समयमा सही प्रश्न राख्नुभयो
0: हजुर अनि यो 15 दिनको जुन अभियान छ है यसको मुख्य उद्देश्य चाहिँ मानिसहरूलाई आँखा दानको महत्व बुझाउनु र मृत्युपछि आफ्नो आँखा दान गर्न उनीहरू

0: यस्ता बिमारीहरूको लागि सही दाताबाट प्राप्त कर्निया प्रत्यारोपण गरेर दृष्टि फर्काउन सकिने अवस्था पनि हुन्छ है फेरि साइलीभरि। त्यसैले नेत्रदानलाई दृष्टिको उपहार पनि हामी मान्न सक्छौँ।
1: यो नेत्रदान भनेको के हो त्यो पनि बताइदिनुहोस् न चुल्ठे दाजु।
2: अब नेत्रदान अघि हाम्रो वीर दाजुले पनि भन्नुभयो, नेत्रदान चाहिँ आफ्नो मृत्यु भएपछि आफ्नो आँखाका उपयोगी तन्तुहरूको अर्को आवश्यक व्यक्तिका लागि दान गर्ने इच्छा राख्नु हो। अब साधारण भाषामा भन्नुपर्दा अब हाम्रो शरीर अब मरिसकेपछि हाम्रो शरीर त काम नलाग्ने हुन्छ, तर सही समयमा त्यो नेत्रदान चाहिँ गरेर चाहिँ अर्को मान्छेले यो संसार देख्न पाओस् भन्ने हो, यो हेतुले चाहिँ हामी नेत्रदान गर्छौँ। अब जीवित छँदा हामीले नेत्रदान गर्ने संकल्प गर्न सक्छौँ, तर आँखाको तन्तु निकाल्ने काम भने मृत्यु पछि मात्र हुन्छ। अब जिउँदैमा चाहिँ हामीले त्यो मिलेन गर्दैनन् पनि। त्यसैले नेत्रदान भनेको चाहिँ जीवित अवस्थामा आफ्नो आँखा निकालेर दिने कुरा चाहिँ होइन, अब मृत्यु भइसके पछाडि चाहिँ हामी कसैको निम्ति चाहिँ यो दान दिएर चाहिँ हाम्रै आँखाले अर्को मान्छेले पनि यो संसार देख्न सकोस् भन्ने कुरा हो।
1: मृत्यु पछि मात्र दान दिइन्छ, तर यो दान दिने संकल्प चाहिँ मृत्यु भन्दा अगाडि नै गर्नु
2: पर्यो।
1: त्यस्तै प्रकारले नि बिरे दाजु, यो कसले आँखा दान गर्न सक्छ त्यो पनि बताइदिनुहोस् न।
0: यसमा चाहिँ के भन्छु भने नि साइले भरि, धेरै मानिसहरूलाई लाग्छ कि बुढेसकालमा आँखा दान गर्नु मिल्दैन, चस्मा लगाउनेले आँखा दान दिन मिल्दैन, वा कुनै रोग भएकाले आँखा दान गर्न सक्दैन भनेर। यो जुन जुन कुराहरू छ नि यो चाहिँ भ्रम मात्र हो के। उमेर वा चस्मा लगाएको मात्र कारणले नेत्रदान गर्न नमिल्ने हुँदैन। मधुमेह वा उच्च रक्तचाप भएको व्यक्तिले पनि नेत्रदानको संकल्प चाहिँ गर्न सक्छन्। अनि मृत्यु भएपछि आँखाको तन्तु प्रयोग गर्न मिल्छ कि मिल्दैन भन्ने कुरा चाहिँ चिकित्सक वा नेत्र ब्याङ्कले जाँच गरेर चाहिँ निर्णय गर्छ। त्यसैले हामीले आफूलाई अयोग्य ठानेर पहिले नै नेत्रदानबाट चाहिँ पछि हट्नु हुँदैन।
1: ए हजुर हजुर, भनेपछि चिकित्सकले सही जाँच गरेर चाहिँ बताउनुहुन्छ।
0: हजुर हजुर।
1: त्यस्तै प्रकारले नि चुल्ठे दाजु,
2: हजुर,
1: नेत्रदान गरेपछि के हुन्छ त्यो पनि बताइदिनुहोस् न।
2: अब कुनै पनि व्यक्तिले है नेत्रदान गर्ने संकल्प गरेको छ भने उसको मृत्यु भइसके पछाडि परिवारले जति सक्दो चाँडो नजिकको नेत्र ब्याङ्क वा नेत्रदान केन्द्रलाई खबर गर्नुपर्ने हुन्छ। अनि नेत्र ब्याङ्कबाट आएको तालिम प्राप्त स्वास्थ्य कर्मीहरूले आवश्यक प्रक्रिया पुरा गर्छन्। अनि त्यस प्रक्रियाले सामान्यतया मृतकको अनुहार बिगार्दैन, परिवारले मृतकको अन्तिम दर्शन गर्न सक्छन् र आफ्नो धर्म तथा संस्कार अनुसार अन्तिम संस्कार पनि गर्न सक्छन्।
1: ए हजुर हजुर, कुरा चाहिँ त्यस्तो रहेछ नि त। यो नेत्रदान गर्नको निम्ति नि दाजु परिवारलाई पहिले नै भन्नु चाहिँ किन आवश्यक छ त्यो पनि बताइदिनुहोस् न।
0: यो त महत्त्वपूर्ण कुरा हो नि साइले भरि।
1: हजुर हजुर,
0: कसैले नेत्रदान गर्न संकल्प गरेको छ भने आफ्नो परिवारलाई पहिले नै जानकारी दिनुपर्छ, किनभने मृत्यु भएपछि नेत्र ब्याङ्कले खबर गर्ने जिम्मेवारी परिवारकै रहन्छ नि त, बुझ्नुभयो त। अनि परिवारलाई जानकारी नभएमा समयमै सूचना नपुग्न सक्छ र नेत्रदानको अवसर पनि गुम्न सक्छ। त्यसले गर्दाखेरि परिवारलाई चाहिँ भनेकै राम्रो के साइले भरि।
1: ए हजुर हजुर, नेत्र भनेको अब एकदमै महत्त्वपूर्ण विषय हो नि त दाजु है।
0: हजुर,
1: त्यसै प्रकारले यो नेत्रदान सम्बन्धी अब केही मानिसमा भ्रमहरू पनि त हुन्छ नि दाजु छोटे दाजु, त्यो भ्रमहरू के कस्ता छन् त्यो पनि बताइदिनुहोस् न।
2: अब यस्तो छ भ्रम, अघि पनि बिरे दाजुले पनि भन्नुभयो।
1: हजुर,
2: पहिलो चाहिँ कस्तो छ भने बुढो मानिसले आँखा दान गर्न सक्दैनन् भन्ने एउटा भ्रम छ, तर यो सही होइन। उमेर मात्र हेरेर नेत्रदान अस्वीकार हुँदैन, अन्तिम निर्णय चिकित्सकीय जाँच पछि हुन्छ। अब चिकित्सकले भन्नुहुन्छ नि त यो मिल्छ कि मिल्दैन भनेर।
1: हजुर हजुर, यो चस्मा लगाउने जुन व्यक्ति हुन्छ नि दाजु, उक्त व्यक्तिले आँखा दान गर्न सक्छ कि सक्दैन त्यो पनि बताइदिनु न।
0: यो पनि सही होइन क्या।
1: हजुर,
0: चस्मा लगाउनु मात्र नेत्रदान गर्नु नमिल्ने कारण चाहिँ हुँदैन, त्यसले गर्दा चस्मा लगाउने व्यक्तिले पनि आँखा दान चाहिँ दिन सक्छन्।
1: ए हजुर हजुर, चुल्ठे दाजु, त्यस्तै प्रकारले नि यो आँखा निकाल्दा त्यो जुन दाताको अनुहार चाहिँ बिग्रिन्छ कि बिग्रिँदैन त्यो पनि बताइदिनु न।
2: अब यो आँखा निकाल्दाखेरि चाहिँ अनुहार बिग्रिन्छ भन्ने

0: चाहिँ एउटा भ्रम हो
1: है.
0: तालिम प्राप्त स्वास्थ्य कर्मीले आवश्यक प्रक्रिया पूरा गर्छन् अनि प्राय प्राय अनुहारमा देखिने विकृति चाहिँ हुँदैन. किनभने एकदमै तालिम प्राप्त स्वास्थ्य कर्मीले काम गर्नुहुन्छ अनि आँखा निकाल्दा कुनै पनि अनुहारमा त्यो अनुहार बिग्रिनेहरू चाहिँ हुँदैन.
1: हजुर हजुर. आँखा दान गरिसकेपछि नि बिरे दाजु, अन्तिम संस्कार गर्न मिल्छ कि मिल्दैन त्यो पनि बताइदिनु न.
2: आँखा दान गरेपछि अन्तिम संस्कार गर्न मिल्दैन भन्ने जुन भ्रम छ नि, यो चाहिँ भ्रम मात्र हो के साइलीभरि. आवश्यक प्रक्रिया पूरा गरेपछि परिवारले आफ्नो धार्मिक तथा सांस्कृतिक संस्कार अनुसार अन्तिम संस्कार चाहिँ गर्न सक्छन्. बुझ्नुभयो त, यो चाहिँ भ्रम मात्र हो है, बुझिराख्नुहोस्.
1: हजुर हजुर. त्यस्तै गरेर नि यो चुल्ठे दाजु, नेत्रदान भनेको अब जीवित अवस्थामा नै हामीले दाताले चाहिँ संकल्प गर्छन् होइन, त्यो जीवित अवस्थामा नै आँखा दिनु हो त नेत्रदान भनेको
0: होइन. होइन, अघि पनि हामीले कुरा गर्यौँ नि. जीवित अवस्थामा चाहिँ संकल्प गरिन्छ अनि दानको प्रक्रिया, आँखा दानको प्रक्रिया चाहिँ मृत्यु पछाडि मात्र हुन्छ. अब हामीले आँखा दान गर्छौँ भनेर चाहिँ संकल्प चाहिँ जीवित अवस्थामा गर्छौँ, अब दिने नदिने है, तर मृत्यु पछाडि चाहिँ शरीरै मरेको हुन्छ होइन, त्यो अवस्थामा चाहिँ आँखाको जुन चाहिँ तन्तुहरू जीवित हुन्छ नि त, मान्छे मरेको हुन्छ आँखा, अब त्यही कारण चाहिँ छिट्टो भन्दा छिट्टो हामीले सम्पर्क गरेर चिकित्सकले यो मरिसकेपछि मान्छेको मृत्यु भइसके पछाडि चाहिँ यो दानको प्रक्रिया चाहिँ हुन्छ, संकल्प मात्रै हुन्छ जीवित अवस्था. यो प्रकारले चाहिँ बुझ्नु पर्यो.
1: यो अघि पनि मैले सुरुमै भन्दै थिएँ है बिरे दाजु, नेत्रदानको विषयमा मलाई आज एकदमै इच्छा भएर नै यहाँनिर सभामा प्रश्नहरू राखिरहेछु है. नेत्रदान किन गर्नुपर्छ भन्ने विषयमा पनि
2: साह्रै राम्रो प्रश्न गर्नुभयो साइली भरी. अब नेत्रदान चाहिँ किन गर्ने भन्दाखेरि चाहिँ हाम्रो मृत्यु भएपछि जुन हाम्रो आँखा छ हाम्रो लागि आवश्यक रहँदैनन्. यदि ती आँखाबाट प्राप्त कर्नियाले चाहिँ अर्को व्यक्तिलाई दृष्टि दिने जुन मौका प्राप्त हुन्छ त्योभन्दा ठुलो मानवीय सेवा चाहिँ केही पनि हुन सक्दैन है. फेरि बुझ्नुभयो त, तपाईँले अब हामीले जुन आँखा दान गर्छौँ हाम्रो आँखाले चाहिँ दुईजना व्यक्ति लाई चाहिँ फाइदा पुग्छ के, उनीहरूले चाहिँ दृष्टि पाउँछन्. त्यसैले नेत्रदानलाई मरेर पनि कसैको जीवनमा उज्यालो दिने दान भन्न चाहिँ सकिन्छ है.
1: एकदमै पुण्यको काम हो दाजु है, नेत्रदान भनेको त. चुल्ठे दाजु, यो नेत्रदान पाक्षिक भन्नुहुँदै थियो नि, यो नेत्रदान पाक्षिकको मुख्य उद्देश्यहरू के के छन् त्यो पनि बताइदिनु न.
0: विशेष गरी यो नेत्रदान पाक्षिकको उद्देश्य चाहिँ के छ भने, नेत्रदानको महत्व सबैलाई बुझाउने अनि नेत्रदान सम्बन्धी गलत धारणाहरू हटाउने अनि धेरैभन्दा धेरै मानिसलाई नेत्रदानको संकल्प गराउने, अनि परिवारलाई नेत्रदान बारे जानकारी गराउने अनि कर्निया सम्बन्धी अन्धोपन घटाउन सहयोग गर्ने अनि हाम्रो समाजमा मानव सेवा र सहयोगको भावना बढाउने
2: यो उद्देश्यहरू चाहिँ राखिएको हुन्छ होइन.
0: यो उद्देश्यहरू चाहिँ हजुर हजुर राखिएको हुन्छ.
2: त्यसले गर्दाखेरि चाहिँ हामी सबैजना जागरुक हुनु पर्यो होइन, सचेत हुनु पर्यो. अनि हामी सचेत भयौँ भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ दृष्टिहीन व्यक्तिहरूले पनि संसार देख्न पाउँछ
1: पक्कै पनि.
2: त्यसले गर्दाखेरि हामीले पनि सबैजना मिलेर चाहिँ आँखा दान गर्न सक्यो भने चाहिँ राम्रो, अनि यसको निम्ति चाहिँ संकल्प चाहिँ गर्नु पर्यो. हामी अहिले जीवित अवस्थामा त निकालिँदैन भन्ने कुरा गरियो नि, अनि हामीले यो जुन काम गर्यो भने चाहिँ जुन राष्ट्रिय नेत्रदान पाक्षिक भनेर जुन मनाइँदैछ यो मनाउनुको उद्देश्य पनि पूर्ण भएर जान्छ है साइली भरि.
1: हजुर हजुर. भनेपछि यो नेत्रदान पाक्षिकको मुख्य उद्देश्य चाहिँ हामीले समाजमा गाउँघरमा चाहिँ नेत्रदान सम्बन्धी सचेतना होइन जनचेतनाहरू फैलाउनु रहेछ नि त दाजु.
2: हो नि हो नि, साह्रै छिटो कुरा बुझ्नुहुन्छ यहाँले. अनि यहाँले कुरा बुझेको खुसीमा चाहिँ हामी अब चाहिँ एकछिन विश्राम गरेर एउटा गीत सुनौ न.
0: ए हुन्छ हुन्छ हुन्छ. अब सोद्धा सोद्धा पनि थाक्नु भयो होला, हामी पनि बताउँदा बताउँदा थाक्यौँ. एकछिन विश्राम गरौँ, गीत सुनौ, त्यस पछाडि कुराकानी अघि बढाउन है. हुन्छ हुन्छ, सुनौ.

0: आहा, सारे रमाइलो गीत सुनाउनु भयो दाजुले, यहाँ चुल्ठे दाजुले, आनन्द पनि आयो।
1: हो नि, सारै आनन्द भयो। अनि यो गीत सुनेर मनोरञ्जन पछि अब चाहिँ यहाँ साइली बरीलाई एउटा कुरा फेरि बताउँ भन्ने इच्छा पो राख्यो मैले।
2: के कुरा होला, बताइदिनुहोस् न।
0: बताइदिनुहोस् न,
1: यहाँ साइली बरीलाई चाहिँ के बताउँ भन्दाखेरि, यसै महिनाको अथवा सेप्टेम्बर महिनाको 1 तारिकदेखि लिएर 7 तारिकसम्म चाहिँ राष्ट्रिय पोषण सप्ताह भनेर पालन गरिन्छ के। अनि यो राष्ट्रिय पोषण सप्ताह सम्बन्धी तपाईँलाई यसो जानकारी गराउँ भन्ने चाहिँ इच्छा मेरो के।
2: आज भने चाहिँ साइली बरीले नसोधिकन बताइदिन लाग्नु भएछ।
1: हजुर, होइन, अघि गीत सुन्न अगाडि यहाँले सोधिहाल्नु भयो भनेर नि।
2: हजुर हजुर।
1: अनि जुन यो राष्ट्रिय पोषण सप्ताह मनाइन्छ है, यो मनाउनुको उद्देश्य चाहिँ मानिसहरूलाई सन्तुलित खाना, राम्रो पोषण, स्वस्थ जीवन र कुपोषणबाट बाँच्ने उपायहरू बारे जानकारी गराउनु हो।
0: ए हजुर हजुर। अब यहाँ बिरे दाजुले पोषण सप्ताह भनेर भनिहाल्नु भयो है, पोषण सम्बन्धी जानकारी पाउने इच्छाले मैले फेरि अब एक दुईवटा प्रश्नहरू सोध्छु नि है दाजुहरू।
2: हुन्छ हुन्छ।
0: त्यही कारण नि चुल्ठे दाजु, यो पोषण भनेको के हो त्यो बताइदिनुहोस् न।
2: अब पोषण भनेको चाहिँ हामीले खाने खानाबाट हाम्रो शरीरले आवश्यक ऊर्जा, प्रोटिन, भिटामिन, खनिज पदार्थ, बोसो, कार्बोहाइड्रेट र पानी पाउँछ। यी सबै शरीरलाई स्वस्थ राख्नको निम्ति चाहिँ आवश्यक हुन्छ।
1: हो नि, पक्का हो।
2: अब हामीले साधारणत रूपमा भन्नु पर्दाखेरि चाहिँ हामीले खाने खाना शरीरको लागि कति उपयोगी छ र त्यसबाट शरीरले आवश्यक पोषक तत्व कति पाउँछ भन्ने कुरा नै पोषण हो। पेट भर्नु मात्र पर्याप्त हुँदैन, पेट पनि भरिनु पर्छ र शरीरलाई चाहिने पोषक तत्व पनि पुग्नु पर्छ। यो चाहिँ अब पोषण भनेको के हो भन्दाखेरि चाहिँ यो प्रकारले चाहिँ बुझ्नु पर्यो साइली बरी।
0: हजुर हजुर। बिरे दाजु, यो पोषण सप्ताह भनेर त हजुरले भन्नुभयो है,
1: हजुर,
0: यो राष्ट्रिय पोषण सप्ताह चाहिँ किन मनाइन्छ त्यस बारेमा पनि जानकारी दिनुहोस् न।
1: अब यो चाहिँ किन भन्दाखेरि साइली बरी, हाम्रो समाजमा आज पनि धेरै मानिसहरू पोषण सम्बन्धी सही जानकारीको कमी छ हाम्रो मानिसहरूमा। अनि कतिपय मानिसले पर्याप्त खाना खाँदैनन् अथवा पाउँदैनन् पनि भनौँ। अनि कतिपयले खाना त प्रशस्त खान्छन् तर सन्तुलित खाना खाँदैनन्। उदाहरणको लागि साइली बरी, धेरै चिल्लो, धेरै नुन र धेरै चिनी भएको खाना धेरै खानु शरीरको लागि राम्रो होइन। त्यसै गरी फलफुल, हरियो सागसब्जी, दाल, गेडागुडी, दुध तथा अन्य पौष्टिक खानेकुरा कम खानाले पनि शरीरमा आवश्यक पोषक तत्वको कमी हुन सक्छ। त्यसैले राष्ट्रिय पोषण सप्ताहको उद्देश्य मानिसहरूलाई के खाने, कति खाने र कसरी स्वास्थ्य तरिकाले खाने भन्ने कुरामा चाहिँ सचेत गराउनु हो। अघि यहाँ चुल्ठे भाइले भनिहाल्नुभयो, हामीले चाहिँ खाना चाहिँ पेट भर्नुको लागि होइन, शरीरलाई पोषण दिनुको निम्ति चाहिँ खाएको चाहिँ राम्रो।
0: ए हजुर हजुर। चुल्ठे दाजु, यो खाना के खाने, कसो खाने, स्वस्थ तरिकाले कतिखेर खाने भन्ने कुरो त यहाँ बिरे दाजुले बताउनु भयो है, त्यस्तै गरेर सन्तुलित खाना भनेको चाहिँ के हो त्यो पनि बताइदिनु न।
2: अब साली भरि, यो सन्तुलित खाना भनेको चाहिँ शरीरलाई आवश्यक पर्ने विभिन्न पोषक तत्व उचित मात्रामा भएको खाना हो। जस्तै हाम्रो अब दैनिक खानामा सम्भव भएसम्म यो कुराहरू चाहिँ समावेश गर्नुपर्छ। कस्तो भने, अन्न त हामी खान्छौँ, जस्तै भात, रोटी, मकै, कोदो, फापर, योबाट चाहिँ अब शरीरलाई मुख्य रूपमा ऊर्जा प्राप्त हुन्छ। अब हाम्रो खानामा यो चिजहरू खान आवश्यक छ। जस्तै प्रोटिन कहाँबाट पाउँछौँ भन्दाखेरि, दाल भयो, राजमा, चना, होइन, भटमास, अन्डा, माछा, मासु, दुध, दही। अब यसमा चाहिँ प्रोटिन पाउँछ। प्रोटिनले शरीरको वृद्धि, मांसपेशी निर्माण तथा शरीरका तन्तुहरूको मर्मत गर्न सहयोग गर्छ। अब यो हरियो सागसब्जीमा हामी खान्छौँ, जस्तै पालुङ्गो, रायोको साग, मुलाको साग, बन्दकोपी, फुलकोपी, सिमी, गाजर, लौका, फर्सी इत्यादिहरू हामी खान्छौँ। यो खानेकुराबाट चाहिँ विभिन्न भिटामिन, खनिज र फाइबर पाइन्छ। अनि त्यसरी नै हामी फलफुल पनि खान्छौँ।

0: अब आइफल भयो, सुन्तला, अम्ब, केरा, यो कतिवटा फलफुलले चाहिँ शरीरलाई आवश्यक विभिन्न भिटामिन, खनिज र फाइबर दिन्छ।
1: हजुर,
0: अब दुध पिउँछ।

0: आहा, बडा रमाइलो भयो, आनन्द पनि आयो, आज धेरै कुराहरू पनि गर्यौँ, बुझ्यौँ पनि, अनि गीतहरू पनि सुन्यौँ,
1: अनि यसरी कुराकानी गर्दा गर्दै आजलाई हाम्रो बिदाको समय भएकोले आज चाहिँ तिनैजना घरतिर लागौँ।
0: ए, समय भएछ भने त अब जानुपर्छ।
2: तपाईँको चिया
3: यामै भाडा कसरी मिलाउने होला?
4: एउटा जुक्ति छ, राम्रो पैसा पाइन्छ।
3: कसरी?
4: आफ्नो ब्याङ्क विवरण देऊ, केही मान्छेले पैसा पठाउने छन् अनि उनीहरूले भनेको खातामा त्यो पैसा पठाइदिनु, कमिसन पाइन्छ।
3: ए, यति सजिलो?
5: कहाँको सजिलो हुनु, यो त मनी म्युल हो, अरूको खाता
6: बनाइबाट सुन्नुहोस्। मुख्यमन्त्री प्रेमसिंह तामाङ र राज्यपाल ओम प्रकाश माथुरले सिक्किमका जनतालाई जन्माष्टमीको हार्दिक बधाई र शुभकामना दिनुभएको छ। श्री तामाङले भन्नुभयो, भगवान कृष्णको कालातीत शिक्षाले मानिसहरूलाई धर्म परायणता कायम राख्न, इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्न र समाजको बृहत्तर हितका लागि निस्वार्थ भावले काम गर्न प्रेरित गर्छ। श्री माथुरले भन्नुभयो, जन्माष्टमीले हामीलाई सत्य, न्याय र धर्म परायणताको मार्गमा हिँड्न प्रेरित गर्छ र भगवान कृष्णको इमानदारी एवं निष्ठाका साथ आफ्नो कर्तव्य पालना गर्ने सन्देश मानवताको लागि कालातीत मार्गदर्शक बनेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले विनाशकारी बाढी र पहिरोपछि नेपालको जनतासँग ऐक्यबद्धता व्यक्त गर्दै शोक सन्तप्त परिवारहरूप्रति संवेदना व्यक्त गर्नुभयो र आपदाबाट प्रभावितहरूको सुरक्षा, स्वास्थ्य लाभ र कल्याणको लागि प्रार्थना गर्नुभयो। मुख्यमन्त्रीले भन्नुभयो,
7: हाम्रो पडोसी राज्य नेपालको भोटेकोशी नदी अर्थात् तिब्बत नेपाल सीमा क्षेत्रमा आए विनाशकारी बाढ़ के कारण जान गंवाने वाले सभी प्रियजनों के प्रति सिक्किम की जनता एवं सिक्किम सरकार की ओर से मैं हृदय से श्रद्धांजलि अर्पित करना चाहता हूं।
6: मुख्यमन्त्री प्रेमसिंह तामाङले हिमालयको जनकखण्डमा सिक्किम, नेपाल र चीनको अन्तर्राष्ट्रिय सीमा त्रिकोणमा अवस्थित माउन्ट जोङसोङमा राष्ट्रिय विपद प्रतिक्रिया बल एनडीआरएफको चौथो पर्वतारोहण अभियान शिखरलाई झण्डा देखाएर प्रस्थान गराउनुभयो। श्री तामाङले अभियानका प्रत्येक सदस्यलाई सुरक्षित र सफल यात्राका लागि

0: शुभकामना व्यक्त गर्नुभयो। यो चुनौतीपूर्ण अभियान साहस, सहनशीलता र व्यावसायिक उत्कृष्टताको उल्लेखनीय प्रमाण हो। वहाँले भन्नुभयो, 2011 को विनाशकारी सिक्किम भूकम्प र 2023 को टिस्टा बाढ़ीदेखि सिक्किमभरि धेरै अन्य आपातकालीन अवस्थाहरूमा एनडीआरएफ सधैं सिक्किमका जनतासँग काँधमा काँध मिलाएर उभिएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्री छिरिङ थेन्डुप भुटियाले आज बिहान सम्मान भवनमा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई ग्रामीण तथा दिगो पर्यटन प्रवर्धनका लागि उत्कृष्टता पुरस्कार औपचारिक रूपमा हस्तान्तरण गरे। 20 22 अगस्तसम्म आयोजित यात्रा तथा पर्यटन मेला मुम्बई 2026 सिक्किम पर्यटनलाई यो पुरस्कार प्रदान गरिएको थियो। यो मान्यताले राज्यको पर्यटन क्षेत्रलाई सुदृढ पार्न पर्यटन तथा नागरिक उड्डयन विभाग, पर्यटन सरोकारवालाहरू, स्थानीय समुदाय र पर्यटन समुदायको सामूहिक प्रयासलाई प्रतिबिम्बित गर्दछ। इण्डियन स्कूल अफ बिजनेस हैदराबाद र मोहाली क्याम्पसका 40 जना विद्यार्थीहरूको प्रतिनिधिमण्डलले आज लोकभवनको सम्मेलन कक्षमा राज्यपाल ओमप्रकाश माथुरसित शिष्टाचार भेट गर्यो। यो समूह सिक्किमको जैविक अभियानको अध्ययन भ्रमणमा छ। सिक्किम सरकारको शिक्षा विभागले हिजो नयाँ दिल्लीमा राष्ट्रिय शैक्षिक योजना तथा प्रशासन संस्थानद्वारा शैक्षिक प्रशासनमा नवप्रवर्तनका लागि राष्ट्रिय पुरस्कार जितेकोमा किन्जाङ दोर्जी भुटिया र थिल्ने नामग्याल भुटियालाई बधाई दिएको छ। किन्जाङ दोर्जी भुटिया गेजिङ जिल्लाको बर्मियोक मार्तमका ब्लक शिक्षा अधिकारी हुन् भने थिल्ले नामग्याल भुटिया उत्तर सिक्किमका उपनिर्देशक हुन्। उनीहरूको कामले राज्यभरका शिक्षक, विद्यालय प्रमुख र शिक्षा अधिकारीहरूलाई नवीन अभ्यासहरू अपनाउन र शिक्षा प्रणालीको निरन्तर सुधारमा योगदान पुर्याउन प्रोत्साहन गर्दछ। पूर्वोत्तर क्षेत्र विकास मन्त्रालय अन्तर्गत पूर्वोत्तर परिषदले जुलाई अगस्त 2026 भित्र कुल 32.54 करोड़ रूपियाँ लागतका 3 प्रमुख परिवर्तनकारी पूर्वाधार परियोजनाहरू पूरा गरेको छ। ती हुन् तल्लो रम्फूमा एकीकृत जल निकासी, नाम्चीमा भूमिगत पार्किङ सुविधा र दक्षिण सिक्किमको तिमी तार्कुमा सिक्किम राज्य विश्वविद्यालयको निर्माण। यी त्रिस्तरीय कोसेढुङ्गाले दिगो इन्जिनियरिङ, योजनाबद्ध शहरी विकास र पहुँचयोग्य उच्च शिक्षा मार्फत पूर्वोत्तर क्षेत्रलाई पोषण गर्ने पूर्वोत्तर परिषदको प्रयासहरूको पुनः पुष्टि गर्दछ। सिक्किम सरकारका सड़क तथा पुल मन्त्री एनबी दाहालले आज पूर्वी सिक्किमको जीआरबीए रोडमा निर्माणाधीन 70 मिटर लामो रोरुछु स्टील पुलको निरीक्षण गरे र कामलाई तीव्रता दिन अधिकारीहरूलाई निर्देशन दिए। 2018 स्वीकृत भएको यो पुलले लामो समयदेखि ढिलाइको सामना गरिरहेको छ, जसले गर्दा जनताको गुनासो बढेको छ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: समाचारपछि पुनः स्वागत छ श्रोताहरू। अबको क्रममा यहाँहरूलाई सुनाइरहेछौँ आजका रहल अनि भोलिका सम्पूर्ण कार्यक्रमहरूको विस्तृत जानकारी। अहिले 6:50 सुनाउनेछौँ आकाशवाणी खरसाङको केन्द्रबाट प्रादेशिक समाचार। 7 सुन्नुहुनेछ कार्यक्रम लोकलहरी। सुनाउनेछौँ बालकुमार घिमिरेको स्वरमा केही लोकगीत। 7:15 सुनाउनेछौँ रीता गिरीको स्वरमा केही आधुनिक गीत कार्यक्रम सुर सङ्गममा। राति 8 सुनाउनेछौँ कार्यक्रम युवावाणी कोशेली मैले मन पराएका गीतहरू। 8:30 सुन्नुहुनेछ कार्यक्रम चर्चा चौतारी। 9:15 स्पटलाइट अनि राति 10 सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम आजका फनकार। श्रोताहरू, भोलि बिहानको हाम्रो प्रसारण सुरु हुनेछ बिहानीको 6:20, बिहान 6:30 सुनाउनेछौँ बिहानीको भक्ति कार्यक्रम अर्चना। 7:05 कार्यक्रम शुभ प्रभात बिहानी सूचना अन्तर्गत जानकारी गराउनेछौँ आधुनिक खेतीपातीबारे केही जानकारी। 7:15 सुनाउनेछौँ नेपाली भजन रीता गिरीको स्वरमा। 7:35 सुनाउनेछौँ कार्यक्रम सङ्गीत प्रभा। 8:30 सुन्नुहुनेछ कार्यक्रम रङ बिरङको संसार। 8:45 सुन्नुहुनेछ कार्यक्रम योजना। 9:02 सुनाउनेछौँ केही हिन्दी गजल विभिन्न कलाकारहरूको आवाजमा। 9:30 सुनाउनेछौँ केबी शरद चन्दनद्वारा लिखित हिन्दी नाटक, विषय छ शत्रु। 10:02 सुन्नुहुनेछ कार्यक्रम हेलो खोर्साङ। 10:30 प्रस्तुत गर्नेछौँ कार्यक्रम श्रोता संवाद। 11:05 सुनाउनेछौँ कार्यक्रम अजम्बरी गीतहरू। 11:25 राष्ट्रिय शिक्षक दिवसको शुभ उपलक्ष्यमा सम्मान

राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूद्वारा विज्ञान भवन नयाँ दिल्लीमा शिक्षकहरूलाई राष्ट्रिय पुरस्कारद्वारा सम्मान प्रदान गर्नुहुनेछ, जसको सोझो प्रसारण आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारण गरिनेछ। 12:05 कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 सुनाउनेछौँ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, 1:02 सुन्नुहुनेछ तिब्बती कार्यक्रम, 3:20 रहेको छ कार्यक्रम गीत सङ्गीत, जस अन्तर्गत सुनाउनेछौँ केही लोक अनि आधुनिक गीतहरू, 4:30 छ कार्यक्रम शिक्षा ज्योति, 5:05 कार्यक्रम जय जवान, 5:30 कार्यक्रम कर्सियङ कलिङ अल चिल्ड्रेन, 6:10 कार्यक्रम किसान वाणी, 7:00 छ कार्यक्रम डाक पुतली, 7:45 सुनाउनेछौँ भुटानी कार्यक्रम, 8:00 सुनाउनेछौँ केही हिन्दी फिल्मी गीतहरू, 8:30 सुन्नुहुनेछ कार्यक्रम पार्वत्य ध्वनि अन्तर्गत लेप्चा गीत रिक्मित लेप्चाको स्वरमा, 9:30 सुनाउनेछौँ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम साहित्य भारती, 10:00 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट रिले कार्यक्रम अखिल भारतीय सङ्गीतको कार्यक्रम। त श्रोताहरू, यति थियो आजका रहल अनि भोलिका सम्पूर्ण कार्यक्रमहरूको विस्तृत जानकारी। अब सुनाइरहेछौँ मौसमबारे केही जानकारी। मौसम विभागको जानकारी अनुसार उत्तर बङ्गालका उपहिमाली क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ, कतिपय स्थानहरूमा पनि भारी वर्षा पनि हुने सम्भावना रहेको छ। यसरी नै सिक्किम राज्यका कतिपय स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। मौसम विभागको जानकारी अनुसार आज दार्जिलिङ जिल्लाको अधिकतम तापक्रम 22 डिग्री अनि न्यूनतम तापक्रम 18 डिग्री रहेको छ। यसरी नै कालिम्पोङ जिल्लाको अधिकतम तापक्रम 26 डिग्री अनि न्यूनतम 22 डिग्री रहेको छ। खरसाङको अधिकतम तापक्रम 26 डिग्री अनि न्यूनतम तापक्रम 21 डिग्री अनि मिरिकको अधिकतम तापक्रम 23 डिग्री अनि न्यूनतम तापक्रम 20 डिग्री रहेको छ र सिलगढीको अधिकतम तापक्रम 31 डिग्री र न्यूनतम तापक्रम 26 डिग्री रहेको छ।

0: अब प्रस्तुत छ समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। दिव्यतम अधिकारीबाट प्रादेशिक समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी तथा विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले GSLV-F17 को सफल प्रक्षेपणको लागि इसरोलाई बधाई दिनुभएको छ। बंगाललाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रको रूपमा विकास गर्न राज्य सरकारले पर्यटन क्षेत्रको लागि 500 करोड रुपियाँको लगानी गर्ने घोषणा गरेको छ। राज्य सरकारले केन्द्र सरकारको सहयोगमा विद्यार्थीहरूको शैक्षणिक पहिचानको लागि अपार आइडी तयार गर्नेछ। आज भाद्र कृष्ण अष्टमी दार्जिलिङ पहाड लगायत देशभरि हर्षोल्लासका साथ मनाइँदैछ अनि राज्यका केही भागहरूमा केही दिनसम्म वर्षा जारी रहने सम्भावना रहेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी तथा विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले GSLV-F17 को सफल प्रक्षेपणको लागि इसरोलाई बधाई दिनुभयो। श्री मोदीले यो सफलताले भारतको अन्तरिक्ष क्षेत्रको उत्कृष्टता, नवीनता र बढ्दो क्षमतालाई प्रतिबिम्बित गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, इसरो र भारतीय उद्योग बीचको बढ्दो साझेदारीले देशको अन्तरिक्ष कार्यक्रमलाई नयाँ बल र विस्तार दिइरहेको छ। विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, EOS-O5 भू सिन्क्रोनस कक्षाबाट प्रक्षेपण गरिएको भारतको पहिलो अत्याधुनिक पृथ्वी अवलोकन र इमेजिङ उपग्रह हो। यो उपग्रह दृश्य इन्फ्रारेड, बहुस्पेक्ट्रिकल र हाइपरस्पेक्ट्रिकल मोडमा छविहरू खिच्न सक्षम छ। डाक्टर सिंहले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भारतको अन्तरिक्ष क्षमताहरू निरन्तर नयाँ उचाइहरू मापन गर्दैछन्। बंगाललाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रको रूपमा विकास गर्न राज्य सरकारले पर्यटन क्षेत्रका लागि 500 करोड रुपियाँको लगानी गर्ने घोषणा गरेको छ। यसको साथै गङ्गामा पर्यटकहरूका लागि रमाइलो नौका यात्रालाई बढावा दिन 11 नयाँ जहाजहरू खरिद गरिनेछ। सरकारले आज पर्यटन विभागको नयाँ लोगो र नयाँ प्रचार पंक्ति पनि जारी गरेको छ। कोलकाताको अलिपुरस्थित धनोधान्य अडिटोरियममा आयोजित एउटा कार्यक्रममा मुख्यमन्त्री शुभेन्दु अधिकारीले पर्यटन विभागको नयाँ लोगो जारी गर्नुभयो। यससँगै वेस्ट बेङ्गल वेयर इन्डिया फिल्स डिफरेन्टलाई नयाँ पहिचान दिइएको छ। मुख्यमन्त्रीले भन्नुभयो, राज्य सरकारले पश्चिम बङ्गाल पर्यटन विकास निगमलाई बलियो पार्ने योजना बनाएको छ। पर्यटन क्षेत्रभित्र रोजगार र मानव संसाधन बढाउन पनि उपायहरू लिइँदैछ। नयाँ पर्यटन पहिचानले हिमालय, चिया कमान, गङ्गा र सुन्दरवनसँगै बङ्गालको जीवन्त सम्पदा, समकालीन रचनात्मकता र जनताको आतिथ्यलाई उजागर गर्दछ। पश्चिम बङ्गालको स्कूले विद्यार्थीहरूको लागि शिक्षा व्यवस्थामा डिजिटल बदलाव ल्याउने दिशामा एउटा महत्त्वपूर्ण पहल गर्ने तयारी गरिँदैछ। राज्य सरकार केन्द्र सरकारको सहयोगमा विद्यार्थीहरूको शैक्षणिक पहिचानलाई डिजिटल स्वरूप दिने दिशामा अगाडि बढिरहेको छ।
2: प्रस्तावित व्यवस्था अन्तर्गत विद्यार्थीहरूको लागि अपार आइईडी अटोमेटेड पर्मनेन्ट एकाडेमिक अकाउन्ट रेजिस्ट्री तयार गरिनेछ, जसको माध्यमबाट उनीहरूको सम्पूर्ण शैक्षणिक जीवनसित जोडिएका महत्वपूर्ण दस्तावेज औ रेकर्डलाई एउटै डिजिटल पहिचानसित जोड्न सक्छ। व्यवस्था लागू भएपछि प्रत्येक विद्यार्थीलाई 12 अङ्कको एक विशिष्ट पहिचान संख्या प्राप्त हुनेछ। आइईडी विद्यार्थीहरूको स्थायी डिजिटल शैक्षणिक पहिचानको रूपमा विकसित गरिँदैछ। यसको माध्यमबाट विद्यार्थीहरूको अङ्क पत्र, प्रमाणपत्र, डिग्री, डिप्लोमा र अन्य शैक्षणिक उपलब्धिहरूसित सम्बन्धित दस्तावेजलाई डिजिटल रूपमा एउटै स्थानमा उपलब्ध गराउन सकिन्छ। यसबाट विद्यार्थीहरूले आफ्नो शैक्षणिक दस्तावेजहरूलाई बारम्बार भौतिक रूपमा सम्हाल्ने तथा विभिन्न संस्थाहरूमा प्रस्तुत गर्ने आवश्यकता कम हुने आशा गरिएको छ। यस डिजिटल व्यवस्थालाई डिजी लकर औ अकादमिक ब्याङ्क अफ क्रेडिट्स जस्तो प्रणालीसित जोड्ने योजना छ। यसबाट भविष्यमा उच्च शिक्षामा प्रवेश, एउटा संस्थादेखि अर्को संस्थामा स्थानान्तरण तथा शैक्षणिक दस्तावेजहरूको सत्यापनको प्रक्रिया अधिक सुविधाजनक हुन सक्छ। अपार आइईडीलाई स्कुल स्तरसम्म मात्र सीमित राखिने छैन। विद्यार्थीहरूको अग्रिम पढाइसित सम्बन्धित रेकर्डलाई पनि यस डिजिटल पहिचानसित जोडिन सक्छ। उच्च शिक्षामा प्रवेश गर्दा दस्तावेजहरूको सत्यापनदेखि लिएर भविष्यमा रोजगारसित सम्बन्धित आवश्यकताहरूसम्म यसको उपयोग हुने सम्भावना छ। डिजिटल रेकर्ड उपलब्ध भएपछि विद्यार्थीहरूलाई प्रमाणपत्र र अन्य दस्तावेजहरूको प्रतिलिपि बोकेर अलग अलग संस्थाहरू धाई रहने समस्या कम हुन सक्छ। साथै शैक्षणिक रेकर्डको व्यवस्थित डिजिटल संरक्षणबाट दस्तावेजहरूको रख रखाव र सत्यापनको प्रक्रिया पनि सहज हुने आशा छ। आकाशवाणीको समाचार कक्षबाट अलिसा खवास।
1: पश्चिम बंगाल सरकारले राज्यभरिका रेस्टुरेन्ट, मिठाई दोकान र खाने ठाउँहरूको निरीक्षण गर्न विशेष अभियान सुरु गरेको छ। विशेष निगरानी र खाद्य सुरक्षा अभियानको एक भागको रूपमा राज्य सरकारले 13 खाद्य प्रशोधन एकाइहरू बन्द गरेको छ, 5 रेस्टुरेन्टहरूको लाइसेन्स रद्द गरेको छ र 6 शुद्ध पानी बोतल प्लान्टहरू बन्द गरेको छ। राज्यका स्वास्थ्य मन्त्री डाक्टर शारदवत मुखर्जीले यस अभियानको एक भागको रूपमा जम्मा 1730 खाने ठाउँहरूमा छापा मारेको बताउनु भएको छ। यो समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। सिलगढीको सेवक रोड क्षेत्रमा आज होटल तथा रेस्टुरेन्टहरूको खाद्य गुणस्तर तथा साफसफाईको जाँच गर्नका लागि प्रशासनले व्यापक रूपमा संयुक्त अभियान सञ्चालन गर्यो। जलपाइगुडी सदर एसडिओको नेतृत्वमा फूड सेफ्टी विभाग, एन्फोर्समेन्ट ब्रान्च र भक्तिनगर थाना पुलिसको संयुक्त टिमले प्लानेट मल, कस्मोस मल समेत वरिपरिका विभिन्न मल, होटल तथा रेस्टुरेन्टहरूमा अचानक निरीक्षण भ्रमण गर्यो। यस अवधि अधिकारीहरूले खाद्य पदार्थहरूको गुणस्तर, भान्साको सरसफाई, खाद्य सामग्रीहरूको एक्सपाइरी डेट तथा काँचो सामानको लेबलिङको गहन जाँच गरे। जाँचको क्रममा सेवक रोडस्थित एक नामी बारको भान्सामा केही अनियमितताहरू पाइयो। यहाँ खाना पकाउँदा प्रयोग गरिने केही मसला तथा अन्य खाद्य सामग्रीहरूको मियाद सकिएर पनि राखिएको पाइयो। यस अतिरिक्त भान्साको स्वच्छता र रखरखाउलाई लिएर पनि अधिकारीहरूले रोष व्यक्त गरे। मामिलाको गम्भीर रूपमा लिएर जलपाइगुडी सदर एसडिओले सम्बन्धित बारको भान्सालाई तत्काल प्रभावदेखि अस्थायी रूपमा सिल गर्ने निर्देशन दिएका छन्। आज भाद्र कृष्ण अष्टमी भगवान श्री कृष्णको जन्मोत्सव श्री कृष्ण जन्माष्टमी हो।

0: आज देशभरि अनि दार्जिलिङ कालेबुङ खरसाङ र सिलगढीमा पनि यो पर्व धेरै हर्ष उल्लासका साथ मनाइँदैछ। आज मठ मन्दिरहरूमा विशेष पूजा अर्चना भक्तजन कीर्तनहरू भइरहेका छन्। बिहानैदेखि भक्तजनहरूको मन्दिरहरूमा घुइँचो लागेको हाम्रा संवाददाताले जनाएका छन्। इस्कन मन्दिर सिलगढी लगायत सबै कृष्ण मन्दिरहरूलाई फूल अनि बत्तीले सुन्दर ढङ्गले सजाइएको छ। हिन्दू धर्मशास्त्र अनुसार आजकै मध्यरातमा मथुरामा भगवान् श्रीकृष्णको जन्म भएको थियो। सत्य अनि धर्मको स्थापना गर्न भगवान् विष्णुले श्रीकृष्णको अवतार लिनुभएको विश्वास गरिन्छ। आज भक्तजनहरू दिनभरि व्रत बस्ने र मध्यरातमा कृष्ण जन्मोत्सव मनाउने गर्दछन्। प्रशासनले पनि शान्तिपूर्ण रूपमा पर्व मनाउन सबैलाई आग्रह गरेको छ। राज्यका केही भागहरूमा केही दिनसम्म अझ वर्षा जारी रहने सम्भावना छ। मौसम विभागले उत्तर बङ्गालको दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार र कुचबिहारमा भारी वर्षाको पूर्वानुमान गरेको छ। पहाडी क्षेत्रहरूमा वर्षाको कारणले दृश्यता प्रभावित हुने सम्भावना पनि छ। दक्षिण बङ्गालमा वर्षाका गतिविधिहरू कम भए पनि केही स्थानहरूमा मेघ गर्जनसहित पानी पर्न सक्छ। कोलकाता, हावडा, हुगली, उत्तर एवं दक्षिण चौबिस परगनासहित वरिपरिका जिल्लाहरूमा बादल लाग्ने अनि कतिपय स्थानहरूमा पानी पर्ने अनुमान लगाइएको छ। राज्यमा अधिकतम तापमान 32 33 डिग्री सेल्सियस औ न्यूनतम तापमान 26 27 डिग्री सेल्सियस रहने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी तथा विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले GSLV-F17 को सफल प्रक्षेपणको लागि इसरोलाई बधाई दिनुभएको छ। बङ्गाललाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रको रूपमा विकास गर्न राज्य सरकारले पर्यटन क्षेत्रको लागि 500 करोड रुपियाँको लगानी गर्ने घोषणा गरेको छ। राज्य सरकारले केन्द्र सरकारको सहयोगमा विद्यार्थीहरूको शैक्षणिक पहिचानको लागि अपार आइडी तयार गर्नेछ। आज भाद्र कृष्ण अष्टमी दार्जिलिङ पहाड लगायत देशभरि हर्ष उल्लासको साथ मनाइँदैछ अनि राज्यका केही भागहरूमा केही दिनसम्म वर्षा जारी रहने सम्भावना छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। समाचारको क्रममा 7:50 पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि पुनः स्वागत छ। श्रोताहरूले आकाशवाणीको खरसाङ केन्द्रलाई सुन्दै हुनुहुन्छ। अब श्रोता साथीहरूलाई सुनाइरहेका छौँ कार्यक्रम लोक लहरी। सुनाइरहेका छौँ बालकुमार घिमिरेको स्वरमा केही लोक भाकाका गीतहरू।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले यो कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी खरसाङको 103.5 मेगाहर्जको तरङ्गमा। श्रोताहरूले यस कार्यक्रमलाई प्रसार भारती वेब्स ओटिटी प्लेटफर्म अनि न्युज अन एआइआर एप मार्फत पनि सुन्न सक्नुहुनेछ। श्रोताहरू, अबको क्रममा सुनाइरहेका छौँ रीता गिरेको स्वरमा केही आधुनिक गीतहरू।

श्रोता रोबको केही सँगै आकाशवाणीको गान्तोक केन्द्रबाट समय प्रसारित गरी सुनाइरहेछौ नेपाली समाचार अनि क्रमेले 7:35 मिनटमा सुनाउनेछौ बङ्गला समाचार।

0: यो आकाशवाणी हो, समाचार मेनुका राईबाट सुन्नुहोस्। सुरु गरौं यस बुलेटिनका प्रमुख समाचारहरूबाट। जीएसएलभी H70 मार्फत EOS-05 सफल प्रक्षेपण, प्रधानमन्त्री मोदीद्वारा इसरोको प्रशंसा। देशभरमा श्रद्धा र उल्लासका साथ जन्माष्टमी मनाइन्दै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा देशवासीलाई जन्माष्टमीको शुभकामना। भारत फ्रान्समाझ अन्तरिक्ष सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल। अब समाचार विस्तारमा। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले जीएसएलभी F-17 रकेट मार्फत EOS-05 को सफल प्रक्षेपणप्रति इसरोलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री मोदीले यो सफल प्रक्षेपण भारतको अन्तरिक्ष क्षेत्रमा रहेको उत्कृष्टता, नवप्रवर्तन र बढ्दो क्षमताको प्रतिबिम्ब भएको बताउनु भएको छ। प्रधानमन्त्री मोदीले EOS-05 को सफल प्रक्षेपणलाई इसरोको उत्कृष्ट उपलब्धि तथा सम्पूर्ण राष्ट्रका लागि गर्वको क्षणका रूपमा समेत वर्णन गर्नुभएको छ। भगवान श्रीकृष्णको जन्मोत्सवको पर्व जन्माष्टमी आज देशभरमा श्रद्धा र उल्लासका साथ मनाइन्दैछ। जन्माष्टमीको अवसरमा मन्दिर तथा घरहरू आकर्षक रूपमा सजाइएको छ। उत्तर प्रदेशको मथुरा, वृन्दावन, भगवान श्रीकृष्णको नगरीमा जन्माष्टमीका भव्य कार्यक्रमका लागि तयारी पूरा भएको छ। मुख्यमन्त्री योगी आदित्यनाथ आज मथुरामा आयोजना हुने जन्माष्टमी समारोहमा सहभागी हुनुहुनेछ। प्रस्तुत छ यसबारे आकाशवाणीका संवाददाता सुशील तिवारीको यो रिपोर्ट।
1: भगवान कृष्ण की जन्मभूमि को दुल्हन की तरह सजाया गया है और हर तरफ रंग बिरंगी रोशनी की छटा बिखरी हुई है। इस अवसर पर लाखों श्रद्धालु भगवान श्री कृष्ण के दर्शन कर अभिभूत हो रहे हैं। यहाँ के प्रमुख मंदिर मथुरा की श्री कृष्ण जन्मभूमि, द्वारिकाधीश मंदिर, वृंदावन के विश्व प्रसिद्ध ठाकुर बिहारी जी मंदिर में श्री कृष्ण जन्माष्टमी की जबरदस्त तैयारियां हैं, जहां रात में जन्मोत्सव मनाया जाएगा। सुशील चंद्र तिवारी, आकाशवाणी समाचार, लखनऊ।
0: राष्ट्रपति श्रीमती द्रौपदी मुर्मू, उपराष्ट्रपति श्री सीपी राधाकृष्णन र प्रधानमन्त्री श्री नरेन्द्र मोदीले जन्माष्टमीको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। राष्ट्रपति मुर्मूले भगवान श्रीकृष्णका जीवन र शिक्षाले भारतीय संस्कृति तथा दर्शनलाई प्रेरणा दिएको बताउनुहुँदै समावेशी र विकसित भारत निर्माणका लागि उहाँका आदर्श आत्मसात गर्न आह्वान गर्नुभएको छ। उपराष्ट्रपति राधाकृष्णनले श्रीकृष्णका शिक्षाले धर्म, कर्तव्य र सदाचारको मार्गमा अघि बढ्न प्रेरणा दिने बताउनु भएको छ। प्रधानमन्त्री मोदीले श्रीकृष्णका दिव्य सन्देशले निस्वार्थ कर्मका लागि मानवतालाई निरन्तर प्रेरित गर्दै आएको उल्लेख गर्दै सबैको जीवनमा सकारात्मक ऊर्जा र शक्ति प्रदान होस् भन्ने शुभकामना व्यक्त गर्न भएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारतको अटोमोबाइल उद्योगलाई स्थानीय उत्पादन बढाउन, निर्यात विस्तार गर्न र विश्व बजारका लागि तयार रहन आह्वान गर्नुभएको छ। नयाँ दिल्लीमा आयोजित 66 एसआईएएम वार्षिक सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री गोयलले बढ्दो व्यापार साझेदारी, घरेलु बजार र विश्वव्यापी

उत्पादन क्षेत्रमा आएको परिवर्तनबाट उद्योगले अवसर लिनुपर्ने बताउनुभयो। उहाँले अटोमोबाइल क्षेत्र आगामी दिनमा भारतको आर्थिक वृद्धिको महत्वपूर्ण चालक बन्ने उल्लेख गर्नुहुँदै कृत्रिम बुद्धिमत्ता अर्थात एआई को प्रयोगले उद्योगलाई थप प्रभावकारी, प्रतिस्पर्धी र ग्राहक मैत्री बनाउन सहयोग गर्ने बताउनुभयो। केन्द्रीय नागरिक उड्डयन मन्त्री राम मोहन नायडूले आज बेल्जियमका प्रधानमन्त्री वार्ट डे वेबरसँग भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा नागरिक उड्डयन क्षेत्रमा भारत बेल्जियम सहकार्यलाई थप बलियो बनाउने विषयमा छलफल गरिएको छ। दुवै पक्षबीच प्रत्यक्ष हवाई सम्पर्क, उच्च मूल्यका औषधिजन्य सामग्रीका लागि हवाई कार्गो तथा उन्नत हवाई यातायात लगायतका क्षेत्रमा सहकार्यबारे चर्चा भएको थियो। मन्त्री नायडूले भारत ईयू मुक्त व्यापार सम्झौता वार्ता सम्पन्न भएसँगै भारत र बेल्जियम बीच व्यापार तथा लगानी सम्बन्ध थप विस्तार गर्ने ठूलो सम्भावना रहेको बताउनु भएको छ। ब्रिक्स मुख्य न्यायाधीश मञ्च आज नयाँ दिल्लीमा शुरू भएको छ। सर्वोच्च अदालतले आयोजना गरेको यस मञ्चमा ब्रिक्स सदस्य राष्ट्र तथा साझेदार राष्ट्रका मुख्य न्यायाधीश, सर्वोच्च अदालतका न्यायिक प्रमुख तथा वरिष्ठ न्यायिक प्रतिनिधिहरू सहभागी भइरहेका छन्। भारतका प्रधान न्यायाधीश न्यायमूर्ति सूर्यकान्तले रूस, चीन, इजिप्ट, इन्डोनेसिया, संयुक्त अरब इमिरेट्स, बेलारूस, कजाकस्तान, दक्षिण अफ्रिका, इरान र उज्बेकिस्तानका न्यायिक मण्डलसँग प्रमुखहरूसँग द्विपक्षीय बैठक गर्नुहुनेछ। बैठकमा पारस्परिक न्यायिक हितका विषयमा छलफल गर्नुका साथै न्यायपालिका बीचको सहकार्यलाई बलियो बनाउने विषयमा जोड दिइनेछ। तीन दिने यस मञ्चले न्याय प्रणाली, अन्तर्राष्ट्रिय विवाद समाधान, प्रविधि र दिगो विकास जस्ता विषयमा छलफल गर्ने अवसर प्रदान गर्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। केन्द्रीय राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले अन्तरिक्ष क्षेत्रमा भारत फ्रान्स सहकार्यलाई थप गहिरो बनाउने विषयमा फ्रान्सका उच्च शिक्षा अनुसन्धान तथा अन्तरिक्ष मन्त्री प्रोफेसर फिलिप ब्याप्टिससँग छलफल गर्नुभएको छ। भिडियो कन्फरेन्स मार्फत भएको द्विपक्षीय बैठकमा मानव अन्तरिक्ष उडान, उन्नत अन्तरिक्ष प्रविधि तथा दुवै देशका अन्तरिक्ष निकाय र उद्योगबीच सहकार्य बढाउने विषयमा चर्चा भयो। बैठकमा पेरिसमा आयोजना हुने अन्तर्राष्ट्रिय अन्तरिक्ष सम्मेलनमा भारतको सहभागिता तथा बेंगलुरू स्पेस एक्सपोमा फ्रान्सको सहभागिताबारे पनि छलफल भएको छ। दुई दिने अन्तर्राष्ट्रिय अन्तरिक्ष सम्मेलन आगामी 9 सेप्टेम्बरदेखि पेरिसमा शुरू हुनेछ भने बेंगलुरू स्पेस एक्सपो 7-9 सेप्टेम्बरसम्म आयोजना हुँदैछ। प्रोफेसर ब्याप्टिस यसै महिनाको अन्त्यमा भारत भ्रमणमा आउने बताइएको छ। भारतको सर्वोच्च न्यायालयले 7 राज्यका न्यायिक अधिकारीको अवकाशको उमेर 60 बढाएर 62 पुर्याउने निर्देशन दिएको छ। प्रधान न्यायाधीश सूर्यकान्त तथा न्यायमूर्ति जोई माल्य बागची र भी मोहना सम्मिलित इजलासले छत्तीसगढ़, कर्नाटक, मध्यप्रदेश, महाराष्ट्र, सिक्किम, तमिलनाडु र पश्चिम बंगाललाई सेवा नियम संशोधन गर्न आदेश दिएको हो। न्यायालयले 60 पुगेका न्यायिक अधिकारीहरूलाई 62 सेवा जारी राख्न सम्बन्धित उच्च अदालतबाट उपयुक्तता तथा कार्य सम्पादन मूल्याङ्कन गराउनुपर्ने जनाएको छ। साथै 31 मार्च 2026 वा त्यसपछि अवकाश लिएका सम्बन्धित राज्यका न्यायिक अधिकारीलाई निश्चित शर्तसहित पुनः न्यायिक सेवामा फर्कने सीमित अवसर समेत दिएको छ। सर्वोच्च अदालतले सम्बन्धित राज्यलाई 2 साताभित्र प्रक्रिया पूरा गरी अनुपालन प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भोलि नयाँ दिल्लीमा श्रीराम कलेज अफ कमर्सको शताब्दी समारोहमा सहभागी भई सम्बोधन गर्नुहुनेछ। दिल्ली विश्वविद्यालय अन्तर्गत एसआरसीसी भारतका प्रतिष्ठित उच्च शिक्षण संस्था मध्ये एक हो। सन् 1926 उद्योगपति तथा समाजसेवी सर श्रीरामद्वारा स्थापित यस कलेजले वाणिज्य, अर्थशास्त्र र व्यवस्थापन क्षेत्रमा विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको छ। कलेजको शताब्दी समारोह शिक्षक दिवससँगै पर्न गएकोले यस अवसरलाई विशेष महत्वका साथ हेरिएको छ। नेपाल तिब्बतमा आएको विनाशकारी आकस्मिक बाढीमा मृत्यु हुनेको संख्या 1282 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझसम्म 5053 बेपत्ता रहेको जानकारी पाइएको छ। पीड़ितको पहिचानका लागि नेपालले डीएनए परीक्षण

हाइपर स्पेक्ट्रल मोडमा छविहरू खिच्न सक्षम छ। डाक्टर सिंहले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भारतको अन्तरिक्ष क्षमताहरू निरन्तर नयाँ उचाइहरू मापन गर्दैछन्। अन्तरिक्ष राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले आज भारत र फ्रान्स बीचको अन्तरिक्ष क्षेत्रमा सहयोगलाई अझ गहिरो बनाउने विषयमा छलफल गर्नुभयो। छलफलमा मानव अन्तरिक्ष उडान, एडभान्स्ड स्पेस टेक्नोलोजी र दुवै देशको अन्तरिक्ष एजेन्सीहरू र उद्योगहरू बीचको बढ्दो तालमेल जस्ता विषयहरू समेटिएका थिए। डाक्टर सिंहले फ्रान्सको उच्च शिक्षा अनुसन्धान र अन्तरिक्ष मामिला मन्त्री प्रोफेसर फिलिप ब्याप्टिस्टसँग भिडियो कन्फरेन्स मार्फत द्विपक्षीय बैठक गर्नुभयो। दुवै पक्षले पेरिसमा हुने आगामी अन्तर्राष्ट्रिय अन्तरिक्ष सम्मेलनमा भारतको सहभागिता र बेङ्गलुरु अन्तरिक्ष एक्सपोमा फ्रान्सको सहभागिताको बारेमा छलफल गरे। बैठकको क्रममा डाक्टर सिंहले भारत अन्तर्राष्ट्रिय अन्तरिक्ष सम्मेलनमा भाग लिन र फ्रान्ससँगको आफ्नो अन्तरिक्ष साझेदारीलाई अझै बलियो बनाउन इच्छुक रहेको बताउनुभयो। उहाँले सम्मेलन अन्तरिक्ष विज्ञान टेक्नोलोजी तथा एप्लिकेशन अन्तरिक्ष अर्थव्यवस्था र सुरक्षित अन्तरिक्षमा केन्द्रित हुने उल्लेख गर्नुभयो। यसले अन्तरिक्ष क्षेत्रको भविष्यको सम्बन्धमा अन्तर्राष्ट्रिय संवाद र सहकार्यलाई महत्वपूर्ण मञ्च प्रदान गर्नेछ। भारतले बाहिरी अन्तरिक्षको दिगो प्रयोग, अन्तरिक्ष आधारित वैज्ञानिक डेटाको सुलभता, खुलापन र अखण्डता अनि फ्रिक्वेन्सी म्यानेजमेन्टको लागि इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनको रेगुलेटरी फ्रेमवर्कको समर्थनमा सम्मेलनको प्रस्तावित नतिजाहरूको स्वागत गरेको छ। फ्रान्सका मन्त्रीले अन्तरिक्ष क्षेत्रमा भारत र फ्रान्सबीचको विद्यमान सहयोगलाई सुदृढ र तीव्र पार्ने फ्रान्सको इच्छा व्यक्त गर्नुभयो। ब्रिक्स राष्ट्रहरूका मुख्य न्यायाधीशहरूको तीन दिने सम्मेलन आज नयाँ दिल्लीमा सुरु भएको छ। यस कार्यक्रममा ब्रिक्स सदस्य राष्ट्रहरू र साझेदार देशहरूका मुख्य न्यायाधीशहरू, सर्वोच्च न्यायालयका अध्यक्षहरू र वरिष्ठ न्यायिक अधिकारीहरू सहभागी छन्। भारतका मुख्य न्यायाधीश सूर्यकान्तले आज रुस, चीन, संयुक्त अरब एमिरेट्स, दक्षिण अफ्रिका, इरान र उज्बेकिस्तान लगायत विभिन्न देशका न्यायिक प्रतिनिधिमण्डलका प्रमुखहरूसँग धेरै द्विपक्षीय बैठकहरू गर्नुभयो। यी बैठकहरूमा देशहरूबीच न्यायिक सहयोग सुदृढ पार्ने, न्यायिक दक्षता बढाउने प्रविधिलाई एकीकृत गर्ने, द्रुत न्यायिक प्रक्रियालाई मार्फत जनजन बीच सम्बन्ध सुधार गर्ने र विभिन्न देशहरूबाट उत्कृष्ट कानुनी अभ्यासहरू साझा गर्ने कुरामा छलफल केन्द्रित थियो। यो सम्मेलनले न्यायपालिकाहरूलाई न्याय प्रदान गर्ने, अन्तर्राष्ट्रिय विवादहरूको समाधान, प्रविधि र दिगो विकाससँग सम्बन्धित समसामयिक मुद्दाहरूमा छलफल गर्न मञ्चको रूपमा काम गर्दछ। यसले न्यायिक अधिकारीहरूबीच संवाद र विचारहरूको आदान प्रदानलाई पनि बढावा दिदछ। जम्मू कश्मीरको बडगाम जिल्लाको असधर गली क्षेत्रमा आज सुरक्षा बलले एक आतंकवादीलाई मारेको छ। सेनाका प्रवक्ताले भन्नुभयो, सेना, जम्मू कश्मीर पुलिस र केन्द्रीय रिजर्भ पुलिस बल सीआरपीएफले क्षेत्रमा आतंकवादीहरूको उपस्थितिको बारेमा सठिक गुप्तचर सूचनापछि अपरेसन सुरु गरेको थियो। प्रवक्ताले अझ भन्नुभयो, खोजी अभियानको क्रममा आतंकवादीहरूले सुरक्षा बलमाथि गोली चलाएका थिए। मारिएका आतंकवादीहरूबाट एके राइफल र अन्य गोला बारुद बरामद गरिएको छ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नयाँ दिल्लीमा श्री राम कमर्स कलेज SRCC को शताब्दी समारोहमा भाग लिनुहुनेछ। यस अवसरमा श्री मोदीले उपस्थित भेलालाई सम्बोधन पनि गर्नुहुनेछ। दिल्ली विश्वविद्यालयको एक भाग रहेको श्री राम कलेज अफ कमर्स भारतको प्रमुख उच्च शिक्षा संस्थानहरूमध्ये एक हो र वाणिज्य, अर्थशास्त्र र व्यवस्थापनको क्षेत्रमा उत्कृष्टताको केन्द्र हो। सन् 1926 प्रसिद्ध उद्योगपति सर श्री रामद्वारा स्थापित यस कलेजले प्रख्यात विद्वान, पेशेवर प्रशासक, उद्यमी, नीति निर्माता र राष्ट्र निर्माताहरू जन्माएको छ। शताब्दी समारोह शिक्षक दिवसकै दिन परेको छ, जसले गर्दा यो अवसर विशेष रूपमा महत्वपूर्ण छ। राष्ट्रले भोलिको समाजको जग बलियो बनाउन शिक्षक र शिक्षकविदहरूको योगदानलाई सम्मान गरिरहेको छ। सर्वोच्च न्यायालयले 7 राज्यहरूलाई न्यायिक अधिकारीहरूको अवकाश उमेर 60 बढाएर 62 वर्ष पुर्याउने निर्देशन दिएको छ। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायमूर्ति जय माल्या बागची र न्यायमूर्ति वी मोहनाको पीठले छत्तीसगढ, कर्नाटक, मध्यप्रदेश, महाराष्ट्र, सिक्किम, तामिलनाडु र पश्चिम बङ्गाल राज्यहरूलाई आआफ्नो सेवा नियमहरूमा संशोधन गरेर अवकाश उमेर औपचारिक रूपमा 62

वर्ष पुर्याउने निर्देशन दिएको छ। दिल्लीका उपराज्यपाल तरनजित सिंह सन्धु, मुख्यमन्त्री रेखा गुप्त र दिल्ली सरकारका सबै मन्त्रीहरूले आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा शहरवासीहरूलाई शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री सन्धुले भगवान कृष्णको आशीर्वाद सबै मानिसहरू र उनीहरूका परिवारहरूमा सधैँ रहिरहोस् भन्ने कामना गर्नुभएको छ।

0: સડી પોગાણી કાના જડી હોય તો આ.
1: યસે બીચ મુખ્યમંત્રી गुप्ताले मुरलीधर श्रीकृष्णको जीवनले प्रेम कर्तव्य र धार्मिकताको मार्गमा अडिग रहन सिकाउँछ भनी बताउनुभयो. मुख्यमन्त्रीले भन्नुभयो, भगवान् श्रीकृष्णको जीवन र श्रीमद् भागवतको शाश्वत सन्देशले सबैलाई सधैँ धार्मिकता, कर्तव्य र जनकल्याणको मार्गमा अडिग रहने प्रेरित गर्दछ. नेपाल तिब्बतको विनाशकारी बाढीबाट मृत्यु हुनेको सङ्ख्या 1282 पुगेको छ. नेपाल पुलिस अनुसार सबैभन्दा धेरै चितवनमा 359 जनाको मृत्यु भएको छ. त्यसपछि नवलपरासीमा 218 जनाको मृत्यु भएको छ. पीडितहरूको काठमाडौँका अस्पतालहरूमा उपचार भइरहेको बेला थप 2 जनाको मृत्यु भएको छ. यसैबीच भारतले बाढी प्रभावित क्षेत्रहरूमा जारी राहत र उद्धार प्रयासलाई सहयोग गर्न राहत सामग्री सहित थप 2 विमान नेपाल पठाएको छ. विदेश मन्त्रालयले बताएअनुसार 21.5 टन मानवीय सहायता बोकेका 2 विमान काठमाडौँ अवतरण गरेका छन्. राहत सामग्री नेपालका विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको छ. मौसम विभागले भोलि पूर्वी राजस्थान र पश्चिमी मध्यप्रदेशमा भारीदेखि धेरै भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ. पूर्वोत्तर राज्यहरू बिहार, मध्यप्रदेश, हरियाणा, चण्डीगढ उत्तराखण्ड, सिक्किम, बङ्गाल र उत्तर प्रदेशका केही भागहरूमा आगामी 2-3 दिनमा भारी वर्षा हुने सम्भावना पनि छ. आन्ध्र प्रदेश, तामिलनाडू, छत्तिसगढ र झारखण्डमा मेघ गर्जनसहित आँधी बेरी आउने पूर्वानुमान गरिएको छ. यसैबीच राष्ट्रिय राजधानीका विभिन्न भागहरूमा आज हल्कादेखि भारी वर्षा भएको छ. भोलि पनि यस्तै मौसमको भावना रहेको अनुमान गरिएको छ. अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट. प्रधानमन्त्री नरेन्द्र मोदी तथा विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले जीएसएलभी F-17 को सफल प्रक्षेपणका लागि इसरोलाई बधाई दिनुभएको छ. अन्तरिक्ष राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले आज भारत र फ्रान्स बीचको अन्तरिक्ष क्षेत्रमा सहयोगलाई अझ गहिरो बनाउने विषयमा छलफल गर्नुभएको छ. ब्रिक्स राष्ट्रहरूका मुख्य न्यायाधीशहरूको 3 दिने सम्मेलन आज नयाँ दिल्लीमा सुरु भएको छ. नेपाल तिब्बतको विनाशकारी बाढीबाट मृत्यु हुनेको सङ्ख्या 1282 पुगेको छ. अनि मौसम विभागले भोलि पूर्वी राजस्थान र पश्चिमी मध्यप्रदेशमा भारीदेखि धेरै भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ. आकाशवाणीबाट समाचार पूरा भयो.
2: समाचारपछि पुनः स्वागत छ श्रोताहरू. अबको क्रममा सुनाइरहेको प्रस्तुत छ कार्यक्रम युवावाणी कोसेली मैले मन पराएका गीतहरू.

नमस्कार आदरणीय श्रोता अनि मेरा प्रिय युवा साथीहरू, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। म सञ्चालिका दीक्षा उपस्थित भइसकेकी छु कार्यक्रम कोसली मैले मन पराएका गीतहरूको साथमा, र कार्यक्रमको यस अङ्कमा म हजुरहरूलाई केही मिठा मिठा सङ्गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। भन्छन् प्रेममा पर्न सबैभन्दा सजिलो कुरा हो, तर छोड्नु वास्तविक सङ्घर्ष त्यही हुन्छ। के तपाईँले कहिले याद गर्नुभएको छ, जब मुटु टुट्छ तब कोठा कति शान्त हुन्छ। त्यहाँ कुनै ठुलो अलार्म हुँदैन, कुनै चेतावनी हुँदैन, केवल एक मौन परिवर्तन हुन्छ जहाँ एक सेकेन्डमा सबै कुरा

परिवर्तन हुन्छ। एउटा सम्झनाको शान्त पीडा जसबाट तपाईँ टाढा जान चाहनुहुन्छ तर सक्नुहुन्न। अल्का याग्निक अनि अर्जित सिंहको आवाजमा संगीत रहेको छ। ए आर रेमान, शब्द इर्शद कमिल।

सुरुमा हृदय विदारक अवस्था भनेको केवल एक व्यक्तिको सम्झना मात्र होइन, यो दिनचर्याको अभाव हो। राति 8 बजे तपाईको फोन चेक गर्नु हो, केवल यो सम्झनु हो कि अर्को तर्फको व्यक्ति अब त्यहाँ छैन। यो तपाई दुवैलाई मन परेको गीत सुन्नु हो र अचानक तपाईको खुट्टा मुनिको भुई गायब भएको महसुस गर्नु हो। श्रेया घोषालको आवाजमा संगीत रहेको छ अंकित तिवारी, शब्द संदीप नाथ।

हामी यस्तो संसारमा बाँचिरहेछौ जहाँ हामी छिट्टो अगाडि बढ्न चाहन्छौ। जीवनमा कडा परिश्रम गर्नुहोस्, धेरै मुस्कुराउनुहोस्, चोट नलागेको जस्तो बहाना गर्नुहोस्। तर सत्य यो हो, हृदयघात यस्तो अवस्था होइन जुन तपाईले हतारमा पार गर्नुहुन्छ। शून्यता अनुभव गर्नु एउटा वास्तविकता हो। केही दिन तपाईलाई लाग्छ कि तपाईले संसार जित्नु भएको छ र अन्य दिनहरूमा एउटै विचारले यो सबै फिर्ता ल्याउँछ। मोहित चौहान, शेखर रब्जियानी अनि श्रुति पाठकको आवाजमा संगीत रहेको छ। विशाल अनि शेखर, शब्द कुमार।

फुटेको मुटुको अर्थ यो होइन कि तपाईँ यति गहिरो माया गरेकोमा कमजोर हुनुहुन्थ्यो। यसको अर्थ यो हो कि तपाईँ त्यो भावनालाई महसुस गर्न साहसी हुनुहुन्थ्यो जोसँग तपाईँले जीवनभर साथ बिताउने सोच्नु भएको थियो। उसलाई विदाई गर्नु दुःखदायी हुन्छ, तर कहिलेकाहीँ छोड्नु भनेको तपाईँले दिन सक्ने सबैभन्दा शान्त प्रेम हो। अलका याग्निक, रिचा शर्मा अनि सोनु निगमको आवाजमा संगीत रहेको छ शंकर ईशान लोय, शब्द जावेद अख्तर।

आजको हाम्रो निर्धारित समय अवधि पूरा भएकोले आजलाई कार्यक्रम प्रस्तोता योजना मोहरा लगायत म कार्यक्रम सञ्चालिका दीक्षा मगतीलाई बिदा दिनुहोस्। आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुहोस् र खुसी रहनुहोस्। हवस् त नमस्ते।

0: श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा प्रस्तुत छ कार्यक्रम चर्चा चौतारी।
1: नमस्कार श्रोतागण, आजको चर्चा चौतारीको अङ्कमा हामीले राष्ट्रिय डक्टर्स दिवस बारे चर्चा गर्नेछौँ। प्रत्येक 1 जुलाईलाई राष्ट्रिय डक्टर्स डेको रूपमा पालन गरिन्छ। पश्चिम बङ्गालका भूतपूर्व मुख्यमन्त्री स्वर्गीय विधान चन्द्र रोयको जन्मदिनलाई 1991 राष्ट्रिय डक्टर्स दिवसको रूपमा पालन गरिने गरिन्छ। म प्रवेश राई, प्रस्तोता तथा हामीसँग यस चर्चामा भाग लिन डाक्टर प्रसेनजित दास हुनुहुन्छ। उहाँ एकजना नेचुरोपेथीमा मास्टर्स डिप्लोमा गर्नुभएको छ, अर्थात् नेचुरोपेथी माने प्राकृतिक चिकित्सा। यसका साथै योगिक साइन्समा पनि उहाँले मास्टर्स डिप्लोमा गर्नुभएको छ। यसका साथै एक्युप्रेसरमा पनि उहाँले मास्टर्स डिप्लोमा गर्नुभएको छ। हर्बल मेडिसिनमा आरएमपी गर्नुभएको छ अनि जनरल प्र्याक्टिस युकेबाट शिक्षा धारण गर्नुभएको छ। सर, तपाईँलाई स्वागत।
2: धन्यवाद।
1: सर, कार्यक्रमको सुरुवात राष्ट्रिय डक्टर्स दिवस के हो र यो भारतमा किन यति महत्व छ भन्ने प्रश्नबाट।
2: डक्टर दिवस के हो? समग्र चिकित्सकलाई र चिकित्सा क्षेत्रमा जुड्ने मित्रहरूलाई र सबै वर्करहरूलाई चाहिँ हामी चाहिँ आजको दिनमा उनीहरूको प्रति चाहिँ श्रद्धा जनाउँछु र समाजमा उनीहरूको जुन चाहिँ अवदान छ त्यसलाई पनि हामीले चाहिँ एउटा चाहिँ वार्षिक अवसर दिएर चाहिँ स्वीकृति दिनुको लागि चाहिँ आजको दिनमा चाहिँ यो दिन चाहिँ उद्यापन गर्छौँ। विश्वभरिमा विभिन्न तारिखमा चाहिँ यो दिनको चाहिँ इन्टरनेसनल डक्टर डे मनाउनुहुन्छ। हामी चाहिँ स्वास्थ्यको सेवालाई चाहिँ निर्दिष्ट क्षेत्रसँग सम्पर्क गर्ने र चिकित्सा दिवसलाई पालन गर्ने भारतवर्षमा चाहिँ हामी चाहिँ डाक्टर विधान चन्द्र रायलाई चाहिँ श्रद्धा ज्ञापन गर्दै र वेस्ट बेङ्गलको सेकेन्ड चिफ मिनिस्टर डाक्टर बिसी रायलाई चाहिँ सम्मान जनाउँदै 1 जुलाई 1991 चाहिँ यो डे चाहिँ हामी चाहिँ उद्यापन गर्छौँ र चिकित्सा र जनसेवासित चाहिँ डाक्टर बिसी रायको जुन चाहिँ अवदान हामीलाई छोडेर जानुभएको थियो त्यसलाई चाहिँ दीर्घस्थायी प्रभावलाई चाहिँ स्वीकृति दिनुको लागि आज हामी चाहिँ यो दिनको चाहिँ अवसर चाहिँ मान्यता दिन्छौँ।
1: डाक्टर विधान चन्द्र रोयको प्रसङ्ग आयो है, र सरलाई म यो प्रश्न गर्न चाहे कि डाक्टर विधान चन्द्र रोयको थिए
2: आजको दिन चाहिँ किन इम्पोर्टेन्ट छ? जातीय चिकित्सा दिवस केवल कृतज्ञता प्रकाश गर्नेको दिन होइन, यो दिन हामीले जनस्वास्थ्य रक्षा गर्ने चिकित्सकहरूलाई गुरुत्वपूर्ण भूमिकालाई पनि स्वीकृति दिनको दिन हो। एकै साथै यिनीहरूको जुन चाहिँ नित्य दिनको दायित्व छ, हरेक च्यालेन्ज लिएर जुन चाहिँ काम गर्नेको क्षमता छ त्यसलाई पनि हामीले चाहिँ स्वीकृति दिन्छौँ। संसदमा उपस्थित तथ्य अनुसारको अनुयायी भारतमा निबन्धित एलोपथी डक्टरको संख्या आजको दिनमा 13.8 लाख ज्यादा नै छ र अहिलेको जनसङ्ख्या र चिकित्सकको अनुपात 1:811 को रेसियो। 2014 यसको रेसियो थियो 1:2080 एन्ड वर्ल्ड हेल्थ अर्गनाइजेसनको तथ्य अनुसारमा 1K जनसङ्ख्यामा चाहिँ एकजना डक्टर, बट अहिले हामीले चाहिँ अग्रगतिको साथमा धेरै डेभलपमेन्ट चाहिँ गरेको छौँ। आजको दिनमा हाम्रो जुन चाहिँ MBBS डक्टरहरूको संख्या त्यो चाहिँ 51,348 जनपति एन्ड PG स्टुडेन्टको संख्या छ 31,185 र जुन चाहिँ नर्सेसहरूको संख्या छ 34.33 लाख। रोगीलाई सेवाको मान उन्नयन गर्ने र चिकित्सा क्षेत्रमा चाहिँ निष्ठापूर्वक दक्षतापूर्वक र काम गर्नेको जुन चाहिँ अङ्गीकार त्यसलाई स्वीकृति दिनेको पनि दिन हो आज। चिकित्सा र स्वास्थ्य सेवा क्षेत्रमा पेशा गर्ने र भविष्यत प्रजन्मलाई चाहिँ हामीले चाहिँ अनुप्रेरणा गर्नु चाहनुको छु आजको दिनको यो सुवर्ण सुजगमा। जुन चाहिँ COVID-19 सिचुएसनमा डक्टर हालत भएको थियो त्यो हालत सायद नेक्स्ट टाइम चाहिँ हामीले चाहिँ रिपिट गर्नु चाहनु भएको होइन, किन त्यति बेला एकदमै पेन्डेमिक सिचुएसन थियो। जुन चाहिँ पेन्डेमिक सिचुएसनमा मान्छे जनताहरूदेखि चाहिँ डक्टरहरू सबैजनाको शारीरिक मानसिक एन्ड दैहिक सन्तुलन चाहिँ एकदमै बिग्रिरहेको थियो, त्योसित हामी डक्टरहरू कसरी चाहिँ फाइट गरेर जनतालाई सेवा दिएको थियौँ त्यो हामीलाई मात्रै थाहा छ।
1: अच्छा सर, डक्टर्स डे डाक्टर विधान चन्द्र रोयको स्मरणमा मनाइन्छ भन्ने कुरा त हामीले

0: बुझिसकेका छौँ र विशेष गरी डाक्टर विधान चन्द्र रॉय को थिए र भारतीय स्वास्थ्य सेवा प्रणालीको क्षेत्रमा किन उहाँलाई यति धेरै सम्झना गरिन्छ भन्ने प्रश्न सम्भवतः यहाँ जायज बन्छ होला। डाक्टर साहब अलिकति बताइदिनुहोस्।
1: डाक्टर बीसी रॉय एकजना लेजेन्डरी इन्डियन फिजिसियन र फ्रिडम फाइटर एडुकेसनिस्ट एन्ड राष्ट्रनायक पनि थियो जसले वेस्ट बेङ्गल गभर्नमेन्टको सेकेन्ड सीएम पनि हुनुभएको थियो र उनाले चाहिँ मोडर्न मेडिसिनको चाहिँ जनक पनि हुनुभएको थियो। चिकित्सा जगतमा र चिकित्सा विज्ञानको साथमा डाक्टर बीसी रॉय एकदमै घनिष्ठ र आफ्नो जीवनलाई एकदमै निछावर गर्नु पनि भएको थियो। उनले चाहिँ महात्मा गान्धीको चाहिँ पर्सनल डाक्टर पनि हुनुहुन्थ्यो र साथै उनले जब मुख्यमन्त्री पदमा थियो त्यति बेला उनले चाहिँ दरिद्र मान्छेहरूलाई चाहिँ एकदम निशुल्क स्वास्थ्य सेवा पनि दिनुभएको। 1961 उनले चाहिँ भारत रत्न सम्मान पनि पाउनु भएको थियो। साथै मेडिसिन जगतको एउटा चाहिँ उनले चाहिँ अब भित्ति स्थापन गर्नु भएको थियो। उनले IMA इन्डियन मेडिकल एसोसिएसन 1928 एन्ड 1939 MCI मेडिकल काउन्सिल अफ इन्डियाबाट चाहिँ उनले चाहिँ प्रेसिडेन्ट एन्ड को प्रेसिडेन्टको हिसाबमा पनि दायित्वभार निभाउनु भएको थियो। डाक्टर बीसी रॉय RCP मेम्बर अफ रॉयल कलेज अफ फिजिसियन एन्ड FRCS फेलो अफ द रॉयल कलेज अफ सर्जेन्ट को डिग्री पनि 2 चाहिँ लन्डनबाट चाहिँ पाउनु भएको थियो र साथै बिल्डिङ क्रिटिकल मेडिसिन मेडिकल इन्स्ट्रक्ट जुन चाहिँ दायित्व थियो त्यो पनि निभाउनु भएको थियो र डाक्टर बीसी रॉय सुष्ठ जनजाति र भारतको स्वाधीनता संग्रामको जुन चाहिँ अर्थ थियो त्यो पनि उनीहरूले चाहिँ आफ्नो जीवन दिएर चाहिँ सम्पूर्ण निष्ठापूर्वक निभाउनुको कार्यक्रम पनि गर्नु भएको थियो र जुन त्यति बेला चाहिँ डाक्टर बीसी रॉय क्यान्सर हस्पिटल पनि गर्नुभएको थियो र साथै टिबी रोगको पनि चिकित्सा गर्नुको लागि जादवपुरमा टिबी हस्पिटल एन्ड चित्तरञ्जन क्यान्सर हस्पिटल पनि गर्नु भएको थियो जुन चाहिँ 1926 चित्तरञ्जन सेवा सदन पनि प्रतिष्ठा गर्नु भएको थियो। फर्स्ट पब्लिक हेल्थको लागि चाहिँ बीसी रॉय सीएम पदमा हुँदाखेरि हामीलाई प्रशिक्षण उद्योगको साथमा चिकित्सा परिसेवालाई चाहिँ कसरी चाहिँ प्रसार घटाउने छ र ग्रामीण स्वास्थ्य सेवामा हामीले चाहिँ कसरी चाहिँ काम गर्नुको चाहिँ अवसर पाउँछु भनेर उनीहरूले 70 त्यो संख्या 271 पनि गर्नु भएको थियो ग्रामीण क्षेत्रमा। ल जुन चाहिँ कुष्ठ रोग र म्यालेरिया रोग पहिलाको जमानामा एकदमै डरलाग्दो पढाएको थियो, यसलाई चाहिँ छुवाचे रोग पनि भन्थ्यो। अब कतिजनालाई यो रोग भयो भने मान्छेले त्यो घरमा जाँदैन पनि, त्यो मान्छेसँग भेट्थेन। यो चिजलाई डाक्टर बीसी रॉयले एउटा अवेरनेस प्रोग्राम मार्फत समग्र विश्वभरि र समग्र भारतभरि चाहिँ यसलाई चाहिँ अछुत रोग ना भनिकन यो पनि जाँच पड़ताल गरेर र सठिक चिकित्सा प्रणाली धारण गरेर यसलाई पनि हामीले यो रोगबाट चाहिँ निष्कासित गर्न सक्छौँ भनेर चाहिँ उनीहरूले एउटा टिम गठन गर्नुभयो।
0: डाक्टर साहबले बताउनु भइरहेको थियो कि जस्तो कि डाक्टर विधान चन्द्र रॉयको पृष्ठभूमि डाक्टर साहबले बताउनु भयो र सँगसँगै यो यहाँ म अर्को प्रश्न के जोड्न चाहे भने भारतको स्वास्थ्य सेवा प्रणालीको क्षेत्रमा उहाँको प्रमुख योगदान के हो जस्तो लाग्छ तपाईँलाई, अनि जसको केही जस्तो कि डाक्टर विधान चन्द्र रॉयले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानहरूको केही उदाहरणहरू यहाँ प्रस्तुत गर्न सकिन्छ।
1: डाक्टर बीसी रॉयले इस्टर्न इन्डियामा चाहिँ चिकित्साको चाहिँ एकदमै विस्तार प्रसारित घटाउनु भएको थियो, मतलब एउटा वारियर जस्तै भएर एउटा फ्रिडम फाइटर भएर चाहिँ हेल्थको विषयमा चाहिँ मान्छेले चाहिँ अवगत गर्ने विषयमा मान्छेले जानकारी दिने, कसरी कुनै पनि डिजिजबाट निष्कासित हुने, कसरी मेडिसिनको ट्रिटमेन्ट लिने, कसरी आफ्नो लाइफस्टाइलको जीवन क्रिया निभाउने, त्यो विषय लिएर पनि चिकित्सा विज्ञानमा उनीहरूले चाहिँ विस्तार प्रसार घटाउनु भएको।
0: डाक्टर विधान चन्द्र रॉय एक डाक्टर मात्र थिएनन्, यो सबैलाई थाहा भएको कुरा हो, तर उहाँ पश्चिम बङ्गालको मुख्यमन्त्रीको रूपमा राष्ट्रको सेवा गर्न पनि उहाँले भ्याउनु भएको थियो। डाक्टर साहब के तपाईँलाई के लाग्छ उहाँको प्रारम्भिक जीवन MBBS बन्नदेखि राजनीतिज्ञसम्मको जुन यात्रा डाक्टर विधान चन्द्र रॉयले तय गरे सोबारे केही जानकारी दिन सक्नुहुन्छ?
1: डाक्टर विधान चन्द्र रॉयको जन्म 1 जुलाई 1882 इन पटनामा सानो गाउँमा, पटनाको चाहिँ एउटा सानो गाउँमा चाहिँ डाक्टर विधान चन्द्र रॉयले चाहिँ जन्म लिनु। सानोदेखि नै एकदम ब्रिलियन्ट स्टुडेन्ट थियो। आफ्टर चाइल्डहुड उनीहरूले आफ्नो जीवनलाई चाहिँ स्वास्थ्य सेवामा चाहिँ निछावर गर्नुको लागि चाहिँ हायर एडुकेसनको लागि डाक्टर बीसी रॉयले चाहिँ फरेन कन्ट्रीमा गएर

श्रोताहरू, अहिले समय भएको छ 10:30 अनि 6 सेकेन्ड। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले अहिले सुनिरहनु भएको छ आकाशवाणीको 103.5 मेगाहर्जको तरङ्गलाई। कार्यक्रम छाया गीतको समाप्तिसितै आजको सन्ध्याकालीन सत्र यहीँ नै अन्त हुँदछ। भोलि 6:20 पुनः भेट हुनेछ। त्यतिन्जेलका निम्ति म कार्यक्रम प्रस्तोता चन्दन थापा, मेरा प्रसारण सहयोगी रिग्देन अनि प्राविधिक मित्र महेश थामीलाई पनि विदा दिनुहोस्।